0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना। राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने। गाडीमा कालो सिसा निषेध गर्न ट्राफिक प्रहरीको कडाई।
2: सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खिने। राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश। नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता।
3: विदेशमा दैनिक 4 नेपालीको मृत्यु। कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती। सिन्धुलीको घ्याङलेकमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी।
2: विदेशमा दैनिक 4 भेनेजुएलामा 2 शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन। मृत्यु हुनेको संख्या 1700 पुग्यो। अमेरिका र इरान बीच अनौपचारिक सहमति। हर्मुज जलमार्गमा आवागमन घट्यो।
3: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16 जापान 2-1 ले पराजित। जर्मनी पाराग्वेसँग पराजित। भोलि बिहान पाउने 3 बजे फ्रान्स र स्वीडेन भिड्ने। अन्य 2 खेल पनि हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र राजमार्ग अवरूद्ध भएमा तत्काल खुलाउनका लागि तयारी अवस्थामा राखिएको रणनीतिको प्रसंग।
2: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 लागू गरेको छ। यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। संघीय राजधानीको जीवनरेखा लाइफ लाइन मानिने पृथ्वी राजमार्ग वर्षायामा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी यो कार्ययोजना लागू गरेको हो। नागढुङ्गा मुगलिन सड़क खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँग यो खण्डमा विगतको वर्ष भन्दा जोखिम बढ़ी देखिएको छ। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्गसहित तोकिएको कार्ययोजनाहरू उल्लेख गरिएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढ़ीका कारण मुलुकभरका सड़क तथा राजमार्ग अवरूद्ध हुने जोखिम बढ़ेको बताउँदै संघीय राजधानी काठमाण्डुलाई मुलुकको अन्य भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना लागू गरिएको जानकारी दिनुभएको छ। विभागले विगतका विपदका घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्ययोजना तयार गरिएको बताउँदै उहाँले कार्ययोजना राजमार्गका उच्च जोखिमयुक्त स्थानमा पहिचान गरिएको छ। अवरूद्ध सड़क तत्काल सुचारू गर्न प्राविधिक उपकरण र वैकल्पिक मार्ग व्यवस्थापन समेत गरिएको उहाँले बताउनु भएको हो। त्यसै गरी अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने सड़कमै बगाएको अब

0: सड़क नै बगाएको अवस्थामा भित्तो काटी ट्र्याक खुलाउने, सड़क भाँसिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका कामहरू सड़क सञ्चालन गर्ने कार्ययोजना अन्तर्गत उल्लेख गरिएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघगर्जन सहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति मतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढ़ी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ़ने, कटान तथा डुबानको जोखिम उच्च रहने बताउनुभयो। यस्तो अवस्थामा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। आकस्मिक बाढ़ी आउन सक्ने खोला तथा नदी आसपासका बस्ती, पहिरो जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवजावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन समेत आग्रह गरिएको छ।
1: अब राजनैतिक प्रसंग। 2048 यताकै सबैभन्दा कमजोर संसदीय हैसियतमा खुम्सिएपछि कम्तीमा पाँच वर्ष सीमा दरबारको यात्राबाट टाढ़िएका नेपालका कम्युनिष्ट शक्तिहरू फेरि सहकार्य र एकताको बहसमा प्रवेश गरेका छन्। शक्तिशाली हुँदा एक अर्काप्रति कठोर देखिने, उनीहरू कमजोर बनेपछि सहकार्यलाई विकल्पका रूपमा उठाउन थालेका छन्। प्रतिनिधि सभामा धक्का खाएपछि आसन्न स्थानीय तह निर्वाचनमा पुरानै शक्ति जोगाउने दबावमा रहेका कम्युनिष्टहरू ठोस मार्गचित्र बिना नै फेरि सहकार्य र एकताको बहसमा उत्रिएको विज्ञहरूको भनाई छ।
2: आइतबार काठमाडौँको एक कार्यक्रममा नेपालका कम्युनिष्ट दलहरूका प्रमुख एउटै मञ्चमा देखिए। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल, सह संयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल। सो मञ्चको कार्यक्रम सम्पन्नपछि अहिले झण्डै दश वर्षपछि पुनः एमाले र तत्कालीन माओवादी अहिले नेकपा बीचको एकताको बहस शुरू भएको छ। वाम गठबन्धनको चर्चाका बीच राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्नुहुन्छ,
3: वाम एकता त आवश्यक छ, नसचिएको वाम आफूलाई आफ्नो वर्गबाट कटाएको वाम होइन, वर्गसँग सम्बन्ध विच्छेद गरेको वामको एकता होइन।
2: गत फागुन 21 गते सम्पन्न निर्वाचनमा समानुपातिक मतसहित एमाले 25 र नेकपा 17 सीटमा खुम्चिएको छ। दुई दलमा एकता भए प्रतिनिधि सभा र राष्ट्रिय सभामा अंकगणित भने बलियो हुनेछ। सत्ता र शक्तिका लागि छिन्न भिन्न भएका कम्युनिष्टको सांगठनिक संरचना कमजोर हुँदा चुनावमा राम्रो नतिजा ल्याउन सकेनन्। प्रतिनिधि सभा निर्वाचनमा नमिठो नतिजा बिहोरेका कम्युनिष्ट दलहरू आगामी स्थानीय तह निर्वाचनको छेकोमा पुनः एकताको तयारीमा जुटेको आकलन भइरहेको छ। राजनीतिक विश्लेषक विमल निवा,
4: जुन विचलन थियो कम्युनिष्टहरूमा त्यसको प्रतिबिम्ब हो भने पनि हुन्छ। संसदीय राजनीतिमा लागेका कम्युनिष्टहरू अब साँच्चैकै कम्युनिष्ट हो कि होइन, यसमा पनि एउटा शंका गर्नुपर्ने परिस्थितिको निर्माण भएको छ। र यो पटक पटकको एकता अनि टुटफुट अनि फेरि एकता अनि टुटफुट यो चाहिँ एक किसिमले चाहिँ सही दृश्य पनि हो जस्तो मलाई लाग्दैन।
2: सात फागुन 2074 तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि सात बुधे लिखित सहमति भयो। त्यसको चार महिनापछि 2075 साल जेठ 3 गते देशको ठूलो कम्युनिष्ट पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा घोषणा भयो। करिब दुई वर्षपछि 2077 फागुन 23 गते सर्वोच्चको फैसलासँगै नेकपा खारेज भयो। के अबको एकता दीर्घकालीन हुन सक्छ भन्ने प्रश्नका बीच नेकपा नेता अग्नि सापकोटा भन्नुहुन्छ,
5: पहिलाको अनुभवले के देखाउँछ भने हतारमा सरकार दिने गरी चाहिँ पार्टी एकता हुँदैन, तर पार्टी एकतामा पुर्याउनै पर्छ भन्ने चाहिँ हाम्रो तात्कालीन कुरा। अब राष्ट्रिय मुद्दाहरूमा चाहिँ साझा सहमति गरेर चाहिँ जाने।
2: सशस्त्र विद्रोह अन्त्य गर्दै तत्कालीन माओवादी मूलधारको राजनीतिमा आएसँगै सधैँ सत्तामा रह्यो। 2064 सालमा गठित संविधान सभापछि एक अर्काको सहयोगमा पटक पटक सत्तामा साझेदार गर्दै नेकपा एमाले र तत्कालीन माओवादी अगाडि बढेका छन्। नेकपा एमाले नेता सुरेन्द्र पाण्डे, बदलिदो राजनीतिक परिवेशमा वाम गठबन्धनको आवश्यकता खट्किएको भए पनि अहिले यो सम्भव नभएको बताउनुहुन्छ।
6: सम्भावनै देख्दिनँ म कि अब आफ्नो पार्टीहरू आफ्नै लडाईँमा चाहिँ व्यस्त छन्, के कहाँ त्यो एकताको विषय छ र भने हरेक पार्टीहरू अथवा अहिलेका यहाँ कम्युनिस्ट पार्टीहरू आफ्नै लडाईँमा छन् नि, सकि छैन, अनि आफ्नो लडाईँ एकातिर छ अनि त्यसपछि यो एकता हो कि होइन भन्दा त्यो प्रश्नको के उत्तर के दिनु मैले।
2: नेपालमा जब निर्वाचन आउँछ तब मात्रै दलहरूमा एकता र विचारका बीच मन्थन हुने गरेको देखिन्छ। एमाले र नेकपा बीचको वाम एकताको चर्चालाई पनि यसै अनुरूप विश्लेषण भइरहेको छ।
0: त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग र क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले हिजो दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेको हो। सरकारले सय बुधे कार्य सूचीमा 60 दिनभित्र विद्यार्थी संगठनको संरचना हटाउने र 90 दिनभित्र विद्यार्थी काउन्सिल भोइस अफ स्टुडेन्ट र संयन्त्र विकास गर्ने उल्लेख गरेको थियो। सरकार गठनको 90 दिनपछि शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत कार्यसूची कार्यान्वयनका लागि आग्रह समेत गरेको छ। निर्देशनालयका उप प्रशिक्षक सुरेन्द्र सन्देश कुमार रेग्मीले क्याम्पस तथा विभागलाई लेखेको पत्रमा भनिएको छ, शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तरमा गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय मातहतका दलीय विद्यार्थी संगठनको संरचना हटाउन 90 दिनभित्र विद्यार्थी काउन्सिल संयन्त्रको विकास गर्ने उल्लेख समेत भए आएकाले सोही अनुसार काम गर्नु भनिएको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय सरकारबाट प्रोत्साहन पाएपछि छोरी बुहारीमा पनि पढ्ने रहर जाग्दै
7: 9 वर्ष भए बीचमा ग्याप गरेका थिए अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो।
0: विदेशमा दैनिक 4 नेपालीको मृत्यु, कुपोषण, अझै गम्भीर जनस्वास्थ्य चुनौती लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालीसोर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
11: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
12: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समय पर्खने शीर्षकमा खबर प्रकाशित छ। सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि 3 साउनसम्म पर्खिने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरूले तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। त्यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको 3 साउनको म्याद पर्खिएर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राजधानी विभागले 6 जून 2025 दुई जर्मन कम्पनीसँग ई पासपोर्टको ठेक्का लिएको थियो। त्यस्तै बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकमा अर्को खबर प्रकाशित छ। दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाव, खेपेकी 14 वर्षीय सुशीलता भन्छन् मेरो पहिलो लक्ष्य गाउँमा बाल विवाह रोक्नु नै हो। यसलाई मेनुका ढुंगानाले अछामबाट खबर लेख्नु भएको छ। त्यस्तै नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता शीर्षकमा गंगा विषयको खबर प्रकाशित छ। आर्थिक कारोबार पारदर्शी हुनुपर्ने र अनैतिक क्रियाकलापद्वारा सम्पत्ति आर्जन नगर्ने र भ्रष्टाचारको विरूद्ध उभिनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। त्यस्तै नतिजा प्रकाशनमा छलाङ परीक्षाको विश्वसनीयतामा प्रश्न शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने पितृपृष्ठमा विद्युतीय सवारीको मूल्य समायोजन केहीको घट्यो केहीको बढ़्यो केहीको घट्यो केहीको मूल्य तोक्न बाँकी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै धानको बिउ आयातमा अर्बौं बाहिरियो ओझेलमा रैथाने बिउ शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
1: गोर्खापत्र दैनिकमा कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। नेपालमा पाँच वर्ष मुनिका बाल बालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6-59 महिनासम्मका बाल बालिकाको पोषणको अवस्थाको निरीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बाल बालिका तीव्र कुपोषणबाट प्रभावित छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरीबी, मातृपोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई समेत उजागर गरेको छ। मन्त्रालयले पोषण क्षेत्रमा लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कुपोषण पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाएको छ। विदेशमा दैनिक चार नेपालीको गुम्छ ज्यान शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 11 महिनामा 1438 युवाले ज्यान गुमाएको उल्लेख गरिएको छ। मेत्रीपन्नामा गाड़ीमा कालो सीसा हटाउन निर्देशन शीर्षकमा खबर छ। गृहमन्त्री सुदन गुरूङले सार्वजनिक तथा निजी सवारी साधनको सीसामा जडान गरिएको कालो स्टिकर हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आफू चढ़ने सवारी साधन र गृह सचिवको सवारी साधनबाटै यसको शुरूआत गर्नुभएको उल्लेख गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमै छापिएको छ। माटोको पुनर्जीवनको खोजी, ड्रोन उडाएर मनाइयो धान दिवस शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर हो। 75 लाख लिटर दही खपत शीर्षकमा अर्को खबर छ। हिजो मुलुकभर 75 लाख लिटर दही खपत भयो। 15 असार दही चिउरा खाने चलन भएकाले दहीको खपत भत्तै बढ़ेको हो। दुग्ध विकास संस्थान डीडीसी र निजी डेयरीले 1 अर्ब रूपियाँ बराबरको 75 लाख लिटर दही खपत भएको जानकारी दिएका छन्। नयाँ पत्रिका दैनिकमा राहदानी छपाईमा भ्रष्टाचार, 10 अर्बको बिगो शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। अख्तियारले राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा 10 अर्बको बिगो तोकेर भ्रष्टाचार मुद्दा चलाएकोमा विशेष अदालतले साधारण तारीखदेखि अधिकतम 5 लाखसम्म मात्रै धरोटीमा रिहा गर्न आदेश दिएको हो। 7 अभियुक्तमा 5 धरोटी र 2 जना साधारण तारीखमा छुटेका छन्। राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल 5 लाख, निर्देशक सुनिल कुमार केसी 4 लाख, सोमेश थापा र विपिन प्रसाई 3-3 लाख तथा जर्मन कम्पनीका नेपाली प्रतिनिधि मणिन्द्र कुमार मल्ल 5 लाख धरोटीमा छुटेका हुन्। त्यस्तै परराष्ट्र मन्त्रालयका कानून सेवा उपसचिव राजाराम दाहाल र लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई भने साधारण तारीखमा छाड्ने आदेश दिइएको छ। भित्री पन्नामा गाड़ीमा कालो सीसा निषेध पहिले थियो नियम, बल्ल थालियो कार्यान्वयन शीर्षकमा खबर छापिएको छ। कोशीमा बजेटमाथिको छलफल नै भएन, एमाले र कांग्रेसकै सांसद बजेट पुनर्लेखन गर्नुपर्ने पक्षमा शीर्षकमा विराटनगरबाट गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। कोशी प्रदेश सरकारले ल्याएको बजेट 2 साता बितिसक्दा पनि प्रदेश सभाबाट पारित हुन सकेको छैन। बजेट विनियोजनमा चरम पक्षपात गरिएको भन्दै सत्तारूढ़ एमाले र कांग्रेस सांसदका साथै मन्त्रीहरू नै विरोधमा उत्रिएका छन्। सत्तापक्षकै सांसदले बजेट पास गर्न नदिने अडान राखेपछि कांग्रेस र एमालेको गठबन्धन सरकार अप्ठ्यारोमा परेको पनि उल्लेख गरिएको छ। मध्य प्रदेशमा थरीथरीका आवास योजना, बजेट र नीतिगत निर्णयले 4600 परिवार अलपत्र शीर्षकमा सुरेन्द्र कुमार कामतीले सिराहाबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा संकटमा विद्यार्थी आन्दोलनको विरासत शीर्षकमा सुरेन्द्र काफले र राधा खनालले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा बागमती प्रदेशले 8 वर्षमा पनि बनाएन एकीकृत प्रशासनिक भवन शीर्षकमा केशव समर्पणले लेख्नु भएको खबर छ। एकीकृत प्रशासनिक भवन नबन्दा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय मन्त्रालयहरू र माथतका कार्यालयहरू संघीय सरकार अन्तर्गतका नयाँ र पुराना भवनमा बस्न बाध्य रहेका छन्। डिपो चौरमा बन्नेछन् 25 संरचना शीर्षकमा अर्को खबर छ। हेटौडा सत्र स्थित डिपो चौरको कुल 31.02 हेक्टर क्षेत्रफलमा निर्माण हुने प्रस्तावित परियोजनामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका 10 मन्त्रालय, प्रदेश सभा भवन, सुरक्षा निकायका कार्यालय, प्रदेश लोक सेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, बैंकिङ सुविधा, क्यापेटेरिया तथा शिशु स्याहार केन्द्र सहितका 25 आधुनिक संरचना निर्माण गर्ने योजना बनाइएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा नागढुङ्गा मुगलिन सड़क विस्तार स्वस्थ शीर्षकमा खबर छापिएको छ। 11 अर्ब भन्दा बढ़ी लागतको नागढुङ्गा मुगलिन परियोजनामा पहिलो खण्ड नागढुङ्गा नौबिसे जेठमा नै पूरा गर्नुपर्ने भए पनि अहिलेसम्म 84% मात्र काम सकिएको उल्लेख गरिएको छ। इलाम सदरमुकाम टापु बन्ने जोखिम शीर्षकमा भीम चापा गाईले लेख्नु भएको खबर छ। मेची राजमार्गको इलाम नगरपालिका नौमा पर्ने राजदुवाली खण्डको करिब आधा किलोमिटर भाग पहिरोले बगाएर क्षतविक्षत छ। त्यहाँबाट गाड़ी वार पार हुन नसके इलाम बजार, पाँचथर र ताप्लेजुङको यातायात सम्बन्ध टुट्ने पनि उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा भूकम्पपछि राहत र उद्धार पुग्न नसकेको भन्दै आलोचना शुरू भएको छ। सबैभन्दा बढ़ी प्रभावित धेरै क्षेत्रमा पर्याप्त सरकारी राहत र उद्धार सहायता पुग्न नसक्दा प्रभावितहरू थप मर्कामा परेका छन्। यसका कारण स्थानीय बासिन्दाहरू आफै आफ्ना आफन्त र छिमेकीको उद्धारमा जुट्न थालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अहिले पनि भग्नावशेषमा बेपत्ता भएका आफन्त र छिमेकीको खोजी भइरहेको छ। अधिकारीहरूका अनुसार अझै पनि हजारौं मानिसहरू बेपत्ता रहेको अनुमान गरिएको छ। सोमबार बिहान आएको शक्तिशाली प्राकम्पले स्थानीय बासिन्दामा पुनः त्रास फैलाएको छ। यद्यपि उक्त प्रकम्पबाट थप भौतिक क्षतिको भने विवरण प्राप्त भइसकेको छैन। हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या 1,700 पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच पछिल्ला केही दिन यता बल्झिएको तनाव शान्त बनाउन दुवै पक्ष अनौपचारिक रूपमा सहमत भएका छन्। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार दुवै राष्ट्रले तत्कालका लागि थप आक्रमण नगर्ने र तनाव कम गर्ने बारेमा सहमति गरेका हुन्। यसैबीच हर्मुज जलमार्ग हुँदै आवाजात गर्ने एउटा जहाजमाथि शनिबार आक्रमण भएपछि जलमार्गको समुद्री आवागमन उल्लेखनीय रूपमा घटेको छ। अमेरिका र इरान बीच जारी तनावका कारण समुद्री सुरक्षा अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको हो।
1: साझा खबरमा अब खेल खबर। चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पारागुए फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको बोस्टन रंगशालामा आज बिहान भएको खेलमा दक्षिण अमेरिकी राष्ट्र पारागुएले जर्मनीलाई सडन डेथमा 4-3 पराजित गरेको हो। पारागुएका लागि जोसे क्यानाले निर्णायक पेनाल्टी प्रहार गर्नुभयो। निर्धारित 90 मिनट र 30 मिनटको अतिरिक्त समयको खेल 1-1 बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भयो। पारागुएले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम 16 खेल्नेछ। ग्राबियल मार्टिनेले इन्जुरी समयमा निर्णायक गोल गरेपछि जापानलाई 2-1 पराजित गर्दै ब्राजिल फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। वैकल्पिक खेलाड़ीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका मार्टिनेलीले दोस्रो हाफको इन्जुरी टाइमको 5 मिनटमा निर्णायक गोल गर्नुभयो। 5 पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै जीत हात पारेको हो। ब्राजिलले अब आइवरी कोस्ट र नर्वे बीचको विजेतासँग अन्तिम 16 प्रतिस्पर्धा गर्नेछ। 17 गते भोलिको खेल तालिका अनुसार फ्रान्स र स्वीडेन, मेक्सिको र इक्वेडर, इंग्ल्याण्ड र कंगो डीआरको बीचमा प्रतिस्पर्धा हुनेछ।
0: छोरी बुवा छोरीहरूको पठन पाठनमा निरन्तरता दिन स्थानीय सरकारको भूमिका र प्रभावकारी रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: मात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: साझा खबरमा अब छोरी बुहारीका लागि स्थानीय सरकारको महत्व. सिन्धुलीको घ्याङ्लेक गाउँपालिकाले महिलालाई उच्च शिक्षामा आकर्षण बढ़ाउन, बाल विवाह अन्त्य गर्न र बीचमै पढ़ाई छोड्ने महिलाहरूलाई पढ़ाईमा हौसला बढ़ाउन घ्याङ्लेकको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम चलाएको छ. यस कार्यक्रम अन्तर्गत उच्च शिक्षामा पढ्दै गरेका महिलाहरू सम्मानित भएपछि उत्साह पनि थपिएको छ.
3: सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नम्बर दुईका नम्रता थामी अहिले बीएड दोस्रो वर्षमा पढ्दै हुनुहुन्छ. गाउँमा थामी परिवारका छोराछोरीहरू निकै कम संख्याले उच्च शिक्षा पढ्दछन्. सानै उमेरमा बाल विवाह गर्ने वा एसई कक्षा 11-12 मात्रै पढेर बीचमै पढ़ाई छाड्नेहरू धेरै छन्. उच्च शिक्षा हासिल गरिरहेको भन्दै घ्याङ्लेख गाउँपालिकाले नम्रतालाई सम्मान गरेपछि उहाँ दंग हुनुहुन्छ.
4: हाम्रो घ्याङ्लेख गाउँपालिकामा चाहिँ अब त्यति धेरै शिक्षित हुनुहुन्न. प्लस टू गर्ने छोड्नेहरू हुन्छ प्रायः जस्तो. ब्याचलर पढोस्, यो भन्दा धेरै पढोस्, धेरै राम्रो गरोस् भनेर चाहिँ पालिकाले चाहिँ हौसला स्वरूप चाहिँ हामीले प्रमाण पत्र सहित नगद प्रदान गरिदिनु भएको छ. त्यसले एकदमै धेरै खुसी लागेको छ र अरू अरू साथीहरू पनि पक्कै खुसी हुनुहुन्छ होला. यसले चाहिँ हामीलाई एउटा नगद मात्रै चाहिँ नभएर भोलिको दिनमा केही गर्छौ, केही गर्न सकिन्छौ, सक्छौ भन्ने हिसाबले चाहिँ पक्कै अगाडि बढ्नुहुन्छ.
3: घ्याङ्लेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम अन्तर्गत उहाँसँगै अरू 14 उच्च शिक्षा पढ्दै गरेका अविवाहित र विवाहित महिलाहरू सम्मानित भएका छन्। गाउँपालिकाले नगद र प्रमाणपत्र दिएर सम्मान गरेपछि पढ़ाईप्रति थप हौसला बढ़ाएको घ्याङ्लेख गाउँपालिका वडा नम्बर दुईकै रोशनी चुमी मगर बताउनुहुन्छ.
5: अब छोरी बुहारीहरू धेरै एकदमै पिछडिएका छन्। छोरी बुहारीहरूले नै केही गर्न सक्छ. गाउँ समाजमा छोरी बुहारीहरू पनि छोराहरूभन्दा त कम छैन भन्ने भएर प्रोत्साहनको लागि एकदमै खुसी छ.
3: घ्याङ्लेख गाउँपालिका वडा नम्बर दुईका सुमिता भोलनले कक्षा 12 पढेर पढ़ाईलाई त्यत्तिकै छाड्नु भएको थियो. विवाहपछि पनि पढ़ाईलाई निरन्तरता दिन स्नातक तह पहिलो वर्षमा भर्ना गर्नुभएका भोलनलाई गाउँपालिकाले सम्मान गर्यो.
6: छोरी बुहारीहरूले नि पढ्न पाउने अवसर पायो, त्यसमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई. अनि खुसी पनि छु. मैले लगभग 8-9 भयो बिचमा ग्याप गरेका थिएँ. अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो.
3: गाउँपालिकाले स्नातक स्नाकोत्तर तहमा पढ्दै गरेका 15 जनाही 5,000 रूपियाँ र प्रमाण पत्र दिएर सम्मान गरेको हो. घ्याङ्लेख गाउँपालिकाको शिक्षा शाखा प्रमुख सुरेन्द्र स्याङदान:
7: महिलालाई शैक्षिक पहुँचमा ल्याउनुपर्छ भन्ने हिसाबले त्यही अनुसारले कार्यविधि घ्याङ्लेको छहारी शिक्षित छोरी बुहारी कार्यविधि बनायो र उनीहरूलाई वार्षिक बर्खे सभाको बेलामा सम्मान गर्ने र उहाँहरूलाई निश्चित प्रोत्साहन रकम खातामा राखिदिने कार्यक्रम रह्यो.
3: गाउँपालिकाले छोरी बुहारी र छोराहरू बीच हुने पढ़ाई प्रतिको असमानता हटाउन, उच्च शिक्षा हासिल गरेका महिलाहरूको संख्या वृद्धि गर्दै शिक्षित गाउँपालिका बनाउन आगामी वर्ष पनि घ्याङ्लेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिएको छ.
8: घ्याङ्लेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिई स्नातक तह र स्नातकोत्तर तह अध्ययनरत पालिकाभित्रका छोरी बुहारीलाई प्रोत्साहन गरिने कार्य निरन्तर दिइनेछ.
3: गाउँपालिकाले बीचमै पढ़ाई छाड्ने किशोरी तथा महिलाहरूलाई पढ़ाईमा निरन्तरता दिन हौसला बढ़ाउने उद्देश्यले विगत 4 यतादेखि स्नातक स्नाकोत्तर तहसम्मको अध्ययन गरिरहेका छोरी बुहारीहरूलाई सम्मान गर्दै आएको छ. बुद्ध नेपाली, रेडियो विजय किल्ला, सिन्धुली.
2: सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
9: आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना. राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने. गाड़ीमा कालो सिसा निश्चित गर्न ट्राफिक प्रहरीको कड़ाई.
2: सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खनै. राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश. नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता.
9: विदेशमा दैनिक 4 नेपालीको मृत्यु. कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती. सिन्धुलीको घ्याङ्लेखमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी.
2: भेनेजुएलामा 2 शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन. मृत्यु हुनेको संख्या 1700 पुग्यो. अमेरिका अनि इरान बीच अनौपचारिक सहमति. हर्मुज जलमार्गमा आवागमन घट्यो.
9: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16 जापान 2-1 पराजित. जर्मनी पाराग्वेसँग पराजित. भोलि बिहान पौने 3 फ्रान्स र स्वीडेन भिड्ने. अन्य 2 खेल पनि हुने.
2: साझा खबरको अन्त्यमा कार्टुन. कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं. व्यङ्ग गर्न खोजिएको छ कम्युनिष्ट पार्टी बीचको एकताको प्रसंग.
10: एकता हुन्छ तर फेरि टिक्दैन, समस्या देखिराखेको छ, अब फेरि एकताको बहस चलिरहँदा त्यो दीर्घकालीन हुन्छ कि फेरि एकता हुँदा हुँदै फेरि कुनै टुटफुट हुन्छ भन्ने बारेमा नेता कार्यकर्ताले नै शंका गरिराखेका छन्। एउटा माथिपट्टि एकता वार्ता लेखिएको ब्यानर छ, त्यो ब्यानरको ठिक तल्लोपट्टिको ढोकाबाट भित्रपट्टिबाट एकजना व्यक्ति टाउको निकालेर बाहिरपट्टि तीनजना व्यक्ति हात बाँधेर छलफल चलिराख्दा केही भनिराखेका छन्। तल चाहिँ यस्तो लेखिएको छ, पक्नुहोस् न पक्नुहोस्, पार्टी अहिले मिलिनै सकेका छैन, मिल्ने कुरा मात्र भइरह्यो क्या, तपाईँहरूलाई त्यहाँ फेरि फुट्ने कुरा गर्न कति हतार भयो भने।
9: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे रखोरमा नग फारममा असिम टमाटर की टनेलमा सिंगबै सुर सेंजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87-882 फोन सिन्जिम सेगो है रोमा।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
3: सार्वजनिक सुनवाई सम्बन्धी सूचना गंगा जमुना गाउँपालिका तथा वडा कार्यालयहरूबाट आर्थिक वर्ष 2082-83 प्रदान गरिएको सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयक गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित भइदिनु हुन स्थानीयवासी राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू पत्रकार तथा सरकारवाला सम्पूर्णमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 17 बुधबार। स्थान गंगा जमुना गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय परिसर फुलखर्क धादिङ।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 물이 에러다? 라우.
1: 아하, 코티 람로 먹어 수트라. 까바도 라고.
0: 까바도 오노니? 멀리 디디바니 순사리 거르거나 우드고바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 9741-031-429
7: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
8: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
8: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
9: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
8: 9860-2458-43
9: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
3: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
10: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
3: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
10: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
10: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
9: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
11: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: बनाउने हेराउने
1: वास्तुशास्त्रको मन्दिर परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने हस्तरेखा हेर्ने कम्प्युटर प्रविधिबाट चिना बनाउने घर घडेरीको माटो हेर्ने वास्तु सम्बन्धी परामर्श विदेश यात्राको समस्या समाधान वैवाहिक समस्याको निवारण पढाइ लेखाइमा पर्ने समस्याको निवारण नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण काल सर्प योग राशि रत्न मांगलिक योग पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845275223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भनी गर्न सक्नुहुन्छ, फोन भनी गर्न सक्नुहुन्छ र आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरेन्टार चितवनबाट, रेडियो साहिनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवर 90.7 MHz सुनवर नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेठुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवर नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz सुन्दरीकन्थिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

आज मिति 2083 साल असार महिनाको आज 16 गते तदनुसार इसी सन् 2026 जुन 30 तारिक शक सम्वत्सर 1948 नेपाल सम्वत्सर 1146 तथा लागा रुद्र नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज मंगलबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज प्रतिपदा तिथि रहेको छ। साठी गढी यानि कि समस्त रहेको छ दिन रात। नक्षत्रमा रहेको छ पूर्व साढा नक्षत्र पनि रहेको छ। आज दिन रात यानि कि 60 घडी रहेको छ। यस्तै गरी योगमा रहेको छ ब्रह्म योग रहेको छ 27 घडी 11 पला। करणमा रहेको छ कौलवाह करण रहेको छ। बिहानको 6:37 रहेको थियो भने अहिले यतिखेर बालावाह करण रहेको छ। बालावाह करण रहनेछ 31 घडी 17 पला। चन्द्रमा आज धनु राशिमा श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा आनन्दादि योगमा आज मित्र योग रहेको छ। आज बिहान सूर्योदय 5:13 भयो भने सन्ध्या सूर्यास्त 7:02 हुनेछ र आजको दिनमा घडी 13:49 पला रहनेछ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको काल समय आजको शुभ समय आजको लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा चर्चा भने गर्नेछु। आजको काल समय रहेको छ दिउँसोको 1:51:29 दिउँसोको 3:35:32 आज काल बेला रहेको छ भने आजको लागि शुभ बेला रहेको छ। विशेष गरी दिउँसोको 3:35:32 विशेष गरी साँझको 5:19:34 आज शुभ बेला रहनेछ। लाभ बेला रहनेछ विशेष गरी बिहानको 10:23:25 दिउँसोको 12:07:27 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजको ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा हुने गर्नेछौ। सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि धनु राशि आउँछ। नाम आउँछ भूबाट नाम आएको छ भुवन अथवा भुवनेश्वरी भन्ने नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन मेहनतको परिणामले आत्मविश्वास बढाउँदैछ, विशेष अवस्थाले प्रसन्नता दिलाउँदैछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउँदैछ। अरूको सहयोगमा जुट्नु परे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफको काम सम्पादन हुँदै जाँदैछन्। परिश्रमले सजिलै लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिन्छ। सहयोगीहरूले काममा साथ समेत दिन सक्ने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन शरीरमा कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नु पर्ला। सामूहिक काममा हात हाल्नु अघि राम्रो विचार पुर्याउनु होला। समस्या दर्शाउँदा शुभ चिन्तकले साथ दिनेछन्। आशा मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ। तत्काल फाइदा नभए पनि उपलब्धिको स्वत पहिचान गर्न सकिन्छ। अध्ययनमा भने समय दिन नसकिने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन हाँस खेल र मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाट दिन रमाइलो रहनेछ। आफन्तको सत्कार पाइन्छ। आमदानी बढाउने काम थालनी हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। साथीभाइको सहयोगले उत्साह जगाउनेछ। दिगो काम थाल्ने समय रहेको छ। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आतिथ्य खर्चिलो बन्ने योग भनी राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ।
1: कर्कट राशि
0: उनीहरूका लागि आजको दिन श्रम परे पनि रोकिया कामले उत्साह जगाउँदैछन्। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत अर्थोपार्जनमा काममा समय बित्नेछ। प्रयत्न गर्दा सजिलो लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नले नयाँ काम शुरू हुनेछ। प्रतिस्पर्धीहरू किरण लाग्दै जानेछन् भने द्वन्द्व र मुद्दा पनि विजय हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।
1: सिंह राशि
0: उनीहरूका लागि आजको दिन सहपाठीहरूसँग भेटघाट हुनेछ। अध्ययनले बौद्धिक क्षेत्र फराकिलो बन्दै जाँदैछन्। प्रतिभाको प्रथम प्रशंसा हुनेछ। मेहनतले प्रतिष्ठित काम गर्ने मौका दिलाउँदैछ। कृषि तथा पेसा व्यापार व्यवसाय मनका फाइदा हुनेछ। सन्तान वा अनुयायीको साथले पनि काममा हौसला जगाउनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका समेत पाइने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
1: कन्या राशि
0: उनीहरूका लागि आजको दिन घरेलु विशेष गरी रोकिएका घरेलु कामकाज बिस्तारै बन्द जानेछन्। हतारको निर्णयले भने काम बिगार्न सक्छ। योजना र दिगो योजना गोप्य राखेर अघि बढ्दा राम्रो हुनेछ। काममा धेरै लाभ उठाउन नसके पनि केही समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। अन्यलमा मान्यजनको सुझाव शिरोधार गर्दा लाभ हुनेछ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन पनि सफल हुने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: तुला राशि
0: उनीहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिँदैछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल पाइन्छ। पूर्व साथी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
1: वृश्चिक राशि
0: उनीहरूका लागि आजको दिन आयस्रोत बढ्नुको साथै मान सम्मान प्राप्त हुने समय रहेको छ। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुने सम्भावना रहेको छ। बोलीको प्रभाव बढ्दै जानेछन् भने अभिव्यक्ति कलामा निरकता आउन सकिन्छ। दिगो काम थालनी गर्ने समय रहेको छ। चिताएका काम सजिलै सम्पादन हुँदै जानेछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। कामले सम्मान स्थान समेत दिलाउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
1: धनुराशि
0: उनीहरूका लागि आजको दिन सहयोगीहरू प्रशस्त मात्रामा भेट्ने जानेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहेको छ। रमाइलो जमघका बीच स्वादिष्ट भोजनको आनन्द पाइला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउँदैछ। मनका धनार्जन होला। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर मिल्नेछ। विश्वरीका परिवारजनसँग पनि भेटघाट हुने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
1: मकर राशि
0: उनीहरूका लागि आजको दिन पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। खर्च लागे पनि रोकिया काम बन्दै जाँदैछन्। लामो यात्रा गर्ने अवसर जुटेको साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने योग देखिया छ। चुनौतीका बावजुद स्वाभिमान रक्षा गर्न पनि सकिने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आमदानीको विभिन्न स्रोत फेला पर्दै जाँदैछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। आत्रीय काम सम्पादन हुँदै जाँदैछन्। प्रत्याशित नतिजाले उत्सव जगाउँदैछ। व्यापारतर्फ थप लगानी र आवश्यक पर्न सक्छ। विभिन्न भौतिक साधन प्राप्ति हुँदै जाँदैछन्। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। केही रकम खर्चिए पनि लाभ हुने काम सम्पादन गरिन सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन तारिव्यको काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। टाढिएका साथीभाइ नजिकले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा भने आफैलाई हुने खालको योग भनी राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्क को।

0: श्रोतामी सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मिसादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला 98451-75223 र 98052-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: धादिङ गजुरीबाट मनोज चेपाङ।
0: मनोज चेपाङजी धादिङ गजुरीबाट?
1: हजुर हजुर।
0: कसको विषयमा हेर्नु चाहनुहुन्छ मनोजी?
1: म आफ्नै विषयमा।
0: आफ्नै विषयमा जन्ममिति भन्नुहुन्छ तपाईँको कति हो?
1: 2058
0: 2058 साल
1: भदौ महिना 19
0: गते
1: मंगलबार।
0: जन्म समय भन्नु?
1: बिहानको 4:30।
0: बिहानको 4:30 हो, उज्यालो भएको 19 गते हो।
1: हजुर
0: ल ठिक छ, सुन्नुहोस् है ध्यान दिएर, कुन जिल्लामा जन्म भएको तपाईँको?
1: दार्जिलिङ।
0: दार्जिलिङ जिल्लामा
2: भएको
0: ल सुन्नुहोस् है, श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः 2058 साल असोज कृष्ण पक्षको द्वितीय तिथिमा जन्म कुम्भ राशि है तपाईँको।
1: कुम्भ राशि
0: भन्नुभयो? हजुर। नाम तपाईँको दयाराम भन्ने नाम आउँछ है। आदिनाडी नरगण परेको छ तपाईँको, घातकमा परेको छ तिथि तृतीय अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, पढाइमा त्यति धेरै राम्रो देखिएन बाबुको है। सरकारी क्षेत्र सरकारी जागिर राम्रो छ, वैदेशिक क्षेत्रको लागि पनि राम्रो देखाउँछ। अहिले 7:30 छ, अन्त्य 7:30 चलिरहेको छ। अहिले काममा कार्यमा अलिकति बाधा आउने, झुटो आरोप लाग्ने है, मुद्दा मामिला पर्ने सक्छ। एकदम सावधान रहनु होला, यो समय तपाईँको लागि घातक छ है। अहिलेको लागि तपाईँलाई ग्रह चलिरहेको छ सङ्कटा भन्ने ग्रह छ, अर्को अर्को बुध भन्ने ग्रह चलिरहेको छ तपाईँको। सङ्कटा पनि चलिरहेको छ, उतापट्टि राशिमा 7:30 पनि छ है, अन्त्य 7:30। अलिकति विचार गर्नुहोला, ख्याल गर्नुहोला। तपाईँले चाहिँ एकादशीको दिन व्रत बस्नुहोस्, एकादशीको दिन अन्न नखानुहोस्, तपाईँको लागि उपयुक्त हुन्छ। अहिलेको लागि शनि सङ्कटाको दशाको शान्ति गर्नुहोस्, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन। रिसलाई अलिक कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस्, छिट्टो रिसाउने बानी रहेछ तपाईँको, हो कि होइन? पढाइमा रुचि त्यति धेरै देखिएन, कति पढ्नु भएको छ? हो, कतिको रुचि छ, कुन विषय लिएर पढ्नु भएको छ?
1: कमर्स
0: लिएर पढ्नु भएको छ। विषय त राम्रै लिनु भएको छ, पढाइमा अलिक जोड गर्नुहोस् है, अलिक अल्छी अल्छी गर्नुहुन्छ हो कि होइन?
1: प्लस टू सकेपछि अलिक अल्छी अल्छी आइरहेको
0: छ, त्यही ग्रह लागेको छ क्या बाबुले। अहिले
1: यो
0: शान्ति गर्नको लागि चाहिँ बाबुले एकादशीको व्रत बस्ने, शनि सङ्कटा भन्ने ग्रहको शान्ति गर्ने, पण्डितजी राखेर, गुरुबाहरू पुरेत गुरुबाहरू राखेर त्यसपछि दशाको शान्ति गर्नुहोस्। तपाईँको लागि राम्रो हुन्छ, उपयुक्त हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन। सरकारी जागिर खाने ग्रह छ, प्राइभेट जागिर पनि राम्रै छन्, ब्याङ्किङ क्षेत्रमा पनि राम्रै हुन्छ तपाईँको लागि। ठिक छ ग्रह, त्यस्तो आत्तिनु पर्ने ग्रह छैन। अहिले 7:30 गर्दाखेरि चाहिँ मन चञ्चल, जुन काम नहुनु पर्ने हो त्यो काम मन जान्छ बेसी, अनि त्यो कामबाट धोका मिल्ने, आफन्तबाट धोका हुने, दाम्पत्यमा बाधा आउने, यस्तो खालको कुण्डली परेको छ, विशेष ख्याल गर्नु होला। दाम्पत्य जीवन यस्तो छ, तपाईँको कुण्डलीबाट चाहिँ त्यति नराम्रो छैन। अब कुण्डली चाहिँ दुवै जानेको हेर्नुपर्छ, श्रीमान श्रीमतीको सम्बन्धहरू हेर्ने हो, तर तपाईँको कुण्डलीबाट दुई विवाह हुने कुण्डलीहरू परेको छ होइन, त्यसको लागि चाहिँ आँखसँग विवाह गर्नुपर्छ। अर्क विवाह भन्ने हुन्छ हो, त्यो आँखसँग विवाह गर्नुभयो भने दोष मेटिन्छ, राम्रो हुन्छ, समस्या आउँदैन क्या है।
1: यो पढाइको यो सरकारी क्षेत्रमा कस्तो छ?
0: ठिक छ, सरकारी क्षेत्र राम्रै छ तपाईँको लागि त, स्पेसल छ सरकारीमा त।
1: सङ्कटा कसरी हटाउने?
0: ग्रह शान्ति गर्ने, सङ्कटाको जाप गर्ने, पण्डित राख्नुपर्छ क्या गुरुबाहरू होइन, पण्डित राख्ने, शनिको जाप गर्ने 23,000 जाप गर्ने 7:30 अनि सङ्कटाको 8,000 जाप गर्ने होइन, त्यति गरिसकेपछि तपाईँलाई राम्रो हुन्छ। लगभग 30-31,000 जप गर्नुपर्छ, मन्त्र पढ्ने 30-31,000 चोटि मन्त्र हुन्छ, त्यो मन्त्र पढ्नुपर्छ शनि सङ्कटाको, अनि त्यसपछि तपाईँलाई रुद्री पूजा लाउने सत्यनारायणको पूजा लाउनु पर्छ, त्यही बेलामा भइहाल्छ एकैचोटि एउटै खर्चमा हुन्छ हो। त्यसरी मिलाएर गर्नु अब ग्रह शान्ति गर्दाखेरि लगभग तपाईँको खर्च 12-15 हजार रुपियाँ लागिहाल्छ, सामान पूजाको सामान अब पर पाहुना बोलाउनु पर्यो खुवाउनु पर्यो हो कि होइन त्यति लाग्छ। अब त्यति म्यानेज गरेपछि मलाई फोन गर्नुहोस् ल गुरुबा, मैले पैसा म्यानेज गरेका छु ल, मेरो ग्रह शान्ति गर्नुपर्ने छ, मैले पण्डितजीहरूलाई पनि भनेको छु ल के गर्नुपर्छ भनेर भनिदिनुहोस् भन्नुभयो म भनिदिउँ त्यो बेलामा पनि भनिदिउँला है।
1: पण्डितहरू
0: होइन तपाईँको गाउँघरतिर पण्डितले गरिहाल्नुहुन्छ नि,
1: गाउँहरूको पण्डित भनेको त ब्राह्मण क्षेत्रीहरू के हाम्रो समुदाय हाम्रो चट्याङ समुदाय के हुन्छ?
0: होइन होइन बाहुन क्या बाहुनले जसले बाहुन भएर मात्रै भएन फेरि पूजा पाठ गर्ने बाहुन चाहियो के?
1: हाम्रो यो धामी झाँक्रीले त मिल्दैन होइन,
0: धामी झाँक्रीले गर्दा शान्ति हुँदैन नि बाबु, बाहुनहरू लाउनुपर्छ के, बाहुन बाजेहरू कुनै मठ मन्दिरमा गएर सम्पर्क गर्नु, अब हुँदै भएन भने त्यो पनि म व्यवस्था गरिदिउँला तपाईँलाई। मैले त गराउँदैन, म भ्याउँदिन, म पण्डितजीहरू भन्न सक्छु, पण्डितजीहरूलाई भनिदिन्छु, त्यो देवघाटतिर आएर शान्ति गरे भइहाल्छ क्या है।
1: हुन्छ म तपाईँलाई पछि सम्पर्क गर्छु।
0: हुन्छ पछि सम्पर्क गर्नुहोस्, नभए सकभर आफ्नै घरै गरेको राम्रो हुन्छ है बाबु। हुन्छ हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नो विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो धादिङ गजुरीबाट। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै मित्र आइसक्नु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरिहालौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर हजुर
3: नमस्कार, म दार्जिलिङ
0: जिल्लाबाट बोल्दै हुनुहुन्छ।
3: बिनिसा मगर
0: हजुर, धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ बिनिसाजी? धादिङ बेसीबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: मेरो छोरीको विषयमा।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2081।
0: चैतको महिना 19 गते मंगलबार। जन्म समय भन्नुहोस् त?
3: दुई बजे।
0: ठिक 2 बजे
3: हो?
0: 2 बजे दिउँसोको कि रातिको?
3: रातिको
0: 2 बजे हो। उज्यालो भएको कति गते? 19 गते कि 20 गते हो?
3: 19 गते
0: मंगलबार उज्यालो भएको हो। ल सुन्नुहोस् है, तपाईँको ध्यान दिएर है। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2081 सालमा जन्म भएको भन्नुभएको छ। असोज महिना के अरे तपाईँको चाहिँ चैत्र महिनाको जन्म भन्नुभएको छ। मेष राशि आउँदो रहेछ, सोमबारको राति तपाईँलाई व्यथा लाग्यो अनि मंगलबार चाहिँ छोरी जन्मियो होइन। मेष राशिमा जन्म नाम आउँदो रहेछ लुबाट, लुक कुमारी नाम आउँदो रहेछ, लुक लक्ष्मी लुक कुमारी नाम आउँछ। मध्यनाडी नरगण परेको छ, घातकमा तिथिहरू परेको छ, प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष भन्ने राशि घातक छ, शतमाङ्गलिक परेको छ नानी। तपाईँको प्रेम विवाह हो, तपाईँले प्रेम विवाह गर्नुभएको हो? हजुर। नानीको पनि त्यस्तै प्रेम विवाह हुने कुण्डली परेको छ। नानीको लागि चाहिँ आइतबारको दिन चाहिँ चोखो नितो गराउनु, शुद्ध भोजन आइतबारको दिन। अलिकति नानीलाई पेट दुख्छ है, पेटमा अलिकति समस्या हुन्छ, खानपिनमा एकदम ख्याल गर्नु होला है। पानी अलि पानी अलिक अलिकति झोलिलो चिजहरू बेसी खुवाउनु होला, यी बिस्कुट पाउ बिस्कुटहरू अनि चाउचाउहरू अनि त्यसपछि तपाईँ पाउरोटीहरू यी चिज नखुवाउनुहोस्। छोरीलाई फेरि तपाईँको पछि गएर अल्सर हुन्छ अनि अपरेसन गर्नुपर्ने हुनसक्छ होइन, पाइल्सहरू हुनसक्छ। नानीको लागि चाहिँ एकदम ख्याल गर्नु होला। आइतबारको दिन चोखो निदो गराउनुहोस्, मंगलबारको दिन पनि चोखो निदो गराउनुहोस्। अब अहिले सानै छिन् भनेर लापरवाही नगर्नुहोस्। आइतबारको दिन चोखो निदो गर्ने, मंगलबारको दिन चोखो निदो गर्ने भनेको माछा मासु लसुन प्याज अन्डाहरू नखाने हो, त्यो नखाँदा अरू कुरा खान सकिहालिन्छ हो कि होइन, त्यो गर्नुहोस्। वैदेशिक क्षेत्र राम्रो, पढाइमा पनि त्यति नराम्रो हुँदैन, राम्रो हुन्छ, कुण्डली राम्रो देखाउँछ। अहिलेको लागि चाहिँ शुक्र र अर्को भद्रिका भन्ने ग्रह चलेको छ, स्वास्थ्यलाई अलिकति असर गर्छ अहिले, अरू त्यस्तो नराम्रो छैन, अलिकति बिरामी हुने ग्रहहरू परेको छ, नानीको लागि चाहिँ अलिकति पानी र झोलिलो चिजहरू खुवाउनु भयो भने त्यो पनि राम्रो हुन्छ नानीको लागि, समस्या त आउँदैन है। अरू केही छ सोध्न मन लागेको कुरा केही छ, समस्याहरू केही छ? मैले भनेको कुरा मिल्यो कि मिलेन त?
3: मिल्यो
0: र अलिकति विशेष ख्याल गर्नु छोरीको है। हुन्छ हस्, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो धादिङ बेसीबाट फोन गर्नुभएको उहाँले। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा हेर्न चाहनुहुन्छ भने फोन गर्नुहोला र मसँग प्रत्यक्ष रूपमा भइरहेको छ, आएर तपाईँले मसँग प्रत्यक्ष रूपमा भेट्न पनि सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडो को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
4: हेलो गुरु, राधे राधे गुरु।
0: राधे राधे, काँडो को बोल्दै हुनुहुन्छ?
4: म गोर्खाबाट गुरु, गोर्खाबाट,
0: गोर्खा जिल्लाबाट। शुभ नाम तपाईँको?
4: जितबहादुर थापा। जितबहादुर थापा,
0: जितबहादुर थापा। गोर्खा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ यतिखेर? हजुर, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मेरो लागि हजुर,
0: तपाईँको आफ्नै बारेमा। जन्ममिति भन्नुहोस् त, तपाईँको कति हो?
4: 10 साल।
0: 2010 साल,
4: भदौ 6 गते।
0: भदौ महिना 6 गते के बार पर्छ?
4: शनिबार।
0: जन्म समय भन्नुहोस्?
4: समय राति 8 बजे।
0: रातिको 8 बजे, ठ्याक्कै हो कि अनुमानित हो?
4: ठ्याक्कै हजुर,
0: ठ्याक्कै 8 बजे हो। जन्म गोर्खा जिल्लामै भएको हो तपाईँको?
4: हजुर।
0: ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2010 साल श्रावण शुक्ल पक्षको त्रयोदशी तिथिमा जन्म भएको रहेछ, शनिबारको दिन है।
4: हजुर,
0: तपाईँको राशि मकर राशि आउँछ, नाम आउँछ जाबाट, नाम आउँछ तपाईँको चाहिँ होइन, नाम तपाईँको जनक भन्ने नाम राख्न मिल्छ है, जनक।
4: जनक
0: जनक के अन्त्यनाडी नरगण, अन्त्यनाडी नरगण परेको छ। घातकमा तिथि चौथी नवमी चतुर्दशी मंगलबार तपाईँलाई घातक हुन्छ, नम्बरमा 11 नम्बर, राशिमा तपाईँको वृश्चिक राशि घातक छ। कुण्डली तपाईँको राम्रो छ, नराम्रो छैन, अलिकति चन्द्र ग्रहणको योग बनेको छ, कसैलाई छिटो झ्यापा विश्वास गरिहाल्ने बानी छैन। तपाईँको ज्येष्ठ सन्तान अनि सँग सम्बन्ध राम्रो हुँदैन, ज्येष्ठ सन्तानसँग ग्रह मिल्दैन, विचार मिल्दैन। फलाम सम्बन्धी काम कारोबार राम्रो, आर्मी पुलिसमा जागिर खानुपर्ने तपाईँले खानु भएन? आर्मी पुलिसमा जागिर खाने ग्रह राम्रो थियो तपाईँको, अब फलाम सम्बन्धी कारोबार गर्नुहोस्, फलाम सम्बन्धी बिजनेस गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। सरकारी जागिर खाने, आर्मी पुलिसमा भर्ती हुने ठुलो अवसर बन्ने ग्रह थियो, जाँदै जानु भएन जागिर खानलाई? हो, अब नगएपछि त भएन नि त होइन। अब अहिलेलाई तपाईँको ग्रह चलिराखेको छैन, विशेष गरी सङ्कटा तपाईँलाई, अब 7 वर्ष सङ्कट चलिरहेको छ, एउटा ग्रह सङ्कट, अर्को शुक्र चलिरहेको छ, स्त्रीबाट अलिक टाढा रहनुपर्छ, स्त्रीले धोका दिने, पैसा खाइदिने होइन, यस्ता समस्याहरू हुन सक्छ, सावधान रहनुहोस्। विवाहमा दाम्पत्यमा तपाईँको बहुविवाह योगहरू परेको छ, अलिक छिटो दिसाउने भनेको अलिकति जिद्दीजिद्दी स्वभावको हुनुहुन्छ तपाईँ, तपाईँले पूर्णिमाको दिन चोहनी त गर्नुहोस्, पूर्णिमाको व्रत बस्नुहोस्, तपाईँको लागि उत्तम मानिन्छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
4: मेरो 36 सम्बन्धमा छोराछोरीबाट 5 सम्बन्ध
0: ज्येष्ठ सन्तानसँग राम्रो हुँदैन, अरूसँग राम्रो हुन्छ? जेठोले पाल्दैनन्, अरूले पाल्छन्, छोरा जेठो छोरासँग ग्रह मिल्दैन तपाईँको, हो कि होइन नानी भन्नुहोस् त?
4: सही हो।
0: अब अरू छोरासँग राम्रै हुन्छ, नराम्रो हुँदैन, अब तपाईँ अलिक खरो स्वभावको मान्छे हो नि त तपाईँ पनि, हो कि होइन? छोरीसँग सम्बन्ध राम्रै हुन्छ, जेठो छोरासँग पनि सम्बन्ध राम्रो बनाएको राम्रो हुन्छ नि त फेरि,
4: होइन?
0: यस्तो छ, सन्तान तपाईँको यहाँबाट हेर्दाखेरि चाहिँ कि 4 वटा देखाउँछ, कि 6 वटा देखाउँछ, कि 8 वटा देखाउँछ भनेर देखाउँछ, यहाँबाट हेर्दाखेरि चाहिँ तपाईँको छोरा भन्दा छोरी अलिक धेरै हुने कुराहरू परेको छ तपाईँको लागि चाहिँ, होइन? हजुर, हो त नि, त्यही त, छोरी धेरै हो नि तपाईँको, छोरी धेरै छोरा कम,
4: हजुर हो,
0: तपाईँको जन्ममिति ठिक दिनुभएको छ मलाई मैले बोलेको कुरा पनि ठिक हुन्छ कि फरक पर्दैन कि आयो तपाईँको राम्रो छ नराम्रो छैन अहिले अब सङ्कट चढ्या छ सङ्कटको चाहिँ यसो शान्ति स्वस्तिहरू गर्नुहोस् तपाईँहरूलाई राम्रो हुन्छ समस्या आउँदैन है नाति हजुर
4: मेरो घर भित्र कसैलाई घर उठेको
0: ठिकै छ घर व्यवहारहरू तपाईँको राम्रै छन् घरको कुराहरू पनि राम्रै छ ग्रह अलिकति मिल्दैन छोराछोरीसँग छोरासँग विशेष ग्रह मिल्दैन तपाईँको ग्रहबाट हेर्दाखेरि चाहिँ कुण्डली राम्रै छ नराम्रो छैन दुःख पाउने कुण्डली एक्लो हुने कुण्डली छैन तपाईँको दुःख पाउनुहुन्न होइन राम्रैसँग बसोबास र चाहिँ राम्रैसँग हुन्छ त्यति धेरै आत्तिनुपर्ने कुण्डली छैन पूर्णिमाको दिन व्रत बस्नुहोस् अथवा चाँदीको एउटा सिक्री अथवा केही कुरा चाँदीको लाउनुहोस् है तपाईँको लागि उत्तम हुन्छ राम्रो हुन्छ समस्याहरू आउँदैन है दुर्गा पाठ गर्नुहुन्छ सधैँभरि खानुहुन्न कि दुर्गा पाठ गर्दा खानुहुन्न
4: मैले एक वर्ष नखाएको
0: ए अब सधैँभरि नखाने हो कि फेरि खानु मन लाग्छ
4: नखाने भन्ने गरेको हजुर
0: हजुर माछा मासु नखानुहोस् फलफुल खानुहोस् त्यसको सट्टामा दुध दही खानुहोस् है
4: हजुर
0: त्यति गरौँ राम्रो हुन्छ चिन्ता नगर्नुहोस् ग्रह कुण्डली राम्रै छ है त हुन्छ
4: हजुर म हजुर आउँछु म फेरि आएपछि
0: हुन्छ आउनु न
4: हजुर
0: हस् हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845275223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा जानकारी म तपाईँलाई गराउँदैछु कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँ को बोल्दै हुनुहुन्छ नमस्ते
5: नमस्ते गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ हेलो हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
5: म अर्घाखाँसीबाट कृष्ण नेपाली
0: कृष्ण नेपाली अर्घाखाँसी जिल्लाबाट
5: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ
5: म आफ्नै विषयमा
0: तपाईँको जन्ममिति भन्नुहोस् त
5: 2068 साल
0: 2068
5: 10/20
0: 10/20 जन्म समय भन्नु
5: बिहानको 8:30
0: बिहानको 8:30 हो
5: हजुर
0: जन्म अर्घाखाँसी जिल्लामै भएको हो ल सुन्नुहोस् है ध्यान दिएर
5: हुन्छ
0: श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः 2068 साल माघ शुक्ल पक्षको शुक्रबार एकादशी तिथिमा जन्म वृष राशि रोहिणीको चौथो चरण नाम आउँदो रहेछ तपाईँको बुबाट नाम आउँदो रहेछ बुद्धिमाया तपाईँ छोरी मान्छे होइन हजुर बुद्धिमाया भन्ने नाम आउँछ अन्त्यनाली नरगण परेको छ तपाईँको घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बरमा 2 राशिमा सिंह राशि घातक छ कुण्डली राम्रो छ चन्द्र ग्रहणको योग बनेको छ सतमाङ्गलिक पर्नु भएको छ अब विवाह गर्दाखेरि हेराएर जुराएर विवाह गर्नुपर्छ आफै खोजेर आफै रोजेर विवाह गर्नु हुँदैन प्रेम विवाह तपाईँको लागि घातक हुन्छ राम्रो हुँदैन पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली छ तपाईँको लागि चाहिँ मोबाइलहरू नखेलाउनु होला पढाइमा अलिक ध्यान दिनुहोस् पढाइमा रुचि अलिक कम छ पढ्न मन लाग्दैन तपाईँलाई अलिक कम पढ्नुहुन्छ त पढ्न मन नलाग्ने ग्रह छ त है पढाइमा ध्यान दिनुहोस् सरकारी जागिर खाने ग्रह राम्रो छ तपाईँको आर्मी पुलिसमा भर्ती हुनको लागि कोसिस गर्नुहोस् राम्रो हुन्छ अलिक ठुलो भएपछि अहिले त अब 14-15 वर्ष कि हुनुभएको छ होइन 18 कटिसकेपछि जागिर खान पाइन्छ नागरिकता बनिसकेपछि अनि तपाईँलाई राम्रो हुन्छ समस्याहरू बाधाहरू आउँदैन अहिले ग्रह तपाईँलाई चलिरहेको छ सङ्कटा भन्ने ग्रह चलेको छ अर्को राहु भन्ने ग्रह चलेको छ पढाइमा फिटिक्कै मन लाग्दैन पढ्नै मन लाग्दैन किताब समायो भने हाई हाई आउँछ निन्द्रा लाग्छ हो कि होइन अनि कति क्लासमा पढ्दै हुनुहुन्छ तपाईँ
5: 10 एसएससी दिएर बसेथे
0: हजुर एसएससी दिनुभएको थियो अनि
5: एउटा विषय लाग्थ्यो थियो अस्ति तपाईँले एउटा लाग्ने सम्भावना छ भने एउटा म्याथ ला
0: हजुर मैले भनेको त फरक पर्दैन नि त तपाईँलाई
5: अनि फेरि री एक्जाम दिएर बसेको कट्ला कि के गर्ला
0: री एक्जाम दिनु भएको छ भने कट्छ नातिनु अनि एघार पढ्दाखेरि चाहिँ अनि यस्तो लटर पढेर पढेर हुँदैन अनि मजाले पढ्नुपर्छ मन लगाएर है
5: अरूमा त राम्रो छ त्यो म्याथको लागि समस्या भनेको अहिले री एक्जामको नतिजा राम्रै आउँछ
0: राम्रै आउँछ नातिनु अनि मोबाइल कतिको चलाउनुहुन्छ तपाईँले
5: मोबाइल त त्यतिको धेरै त चलाउन
0: यो मोबाइल तपाईँको आफ्नै हो कि बाबाको मोबाइल हो यो
5: होइन मम्मीको मेरो मोबाइल त छैन
0: ए मोबाइल अहिले किन्नु हुँदैन नि तपाईँले हो कि होइन तपाईँले अठार वर्ष कटेपछि बल्ल मोबाइल चलाउनु भयो भने पढाइ राम्रो हुन्छ सरकारी जागिर खान पाउनुहुन्छ हाकिम हुन पाउनुहुन्छ तपाईँ अठार वर्षभन्दा अगाडि मोबाइल चलाउनु भयो भने तपाईँ हाकिम हुन पाउनुहुन्न फेरि है त्यो भएर अब हाकिम हुनको लागि चाहिँ अठार वर्ष कटेपछि उन्नाइस बिस वर्षपछि बल्ल मोबाइल चलाउँछु भन्ने मनमा लाग्नु पर्यो मम्मी बाबाको मोबाइल पनि मागेर धेरै चलाउनु भएन अलि धेरै चलाउनुहुन्छ
5: होइन मोबाइल दिनुहुन्न यस्तो त हेरिदिन्न
0: हजुर
5: त्यही पढेको त्यही म्याथ मात्रै लागेको थियो अरूमा त राम्रै आएको थियो रिजल्ट पनि
0: हजुर नआइदिनुहोस् पास हुनुहुन्छ एघार पढ्न पाउनुहुन्छ है एघार पढ्न पाउनुहुन्छ नआतिनुहोस् पढाइको तयारी गर्दै गर्नुहोस् पास हुनुहुन्छ तपाईँ राहु भन्ने ग्रह चलेको छ यो राहु भन्ने ग्रहमा चाहिँ पढाइ राम्रो हुँदैन रोकावटहरू आउने कुण्डली पर्छ त्यो भएर अलिकति सावधान हुनुपर्छ है हुन्छ हस् फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो हामीलाई अर्घाखाँची जिल्लाबाट श्रेष्ठजीले फोन गर्नुभएको थियो उहाँले आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो र आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ काँडोको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
6: हजुर नमस्कार
0: नमस्कार काँडोको बोल्दै हुनुहुन्छ
6: म सुनौलदेखि मन्जु बोलेको
0: मन्जुजी सुनौलबाट बोल्दै हुनुहुन्छ
6: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ मन्जुजीले
6: मेरो बहिनीको विषयमा हो
0: बहिनीको जन्ममिति भन्नुहोस् त कति हो
6: 2050 साल 28 गते
0: 2050 माघको 28 गते
6: बिहान 6:10
0: हजुर के बार पर्दो रहेछ
6: बिहिबार
0: जन्म कुन जिल्लामा भएको हो
6: पाल्पा जिल्ला
0: र सुन्नुहोस् है ध्यान दिएर श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः 2050 साल माघ महिनाको 27 गते पर्दो रहेछ 28 गते भने पनि 27 गतेको चिना बन्छ है
6: कसरी गुरु
0: हजुर बुधबारको राति उजाड भएको बिहिबार तपाईँको जन्म समयमा बिहानको 6:10 सूर्य उदय भएको थिएन है सूर्य उदय नभएपछि 27 गते राति उज्यालो भएको 28 गतेको चिना बन्छ बुधबारको राति उज्यालो भएको बिहिबार मकर राशि आउँदो रहेछ नाम आउँदैछ तपाईँको बहिनीको खोबाट खोम कुमारी खोम कुमारी कोबाट होइन खोबाट है
6: हजुर
0: अन्त्यनाडी देवगण परेको छ नानीको घातकमा तिथिहरू छ चौथी नवमी चतुर्दशी मंगलबार घातक नम्बरमा 11 नम्बर राशिमा वृश्चिक भन्ने राशि घातक छ नानीको लागि वृश्चिक राशि घातक छ नानीको कुण्डली ग्रह दशा सबै थोक राम्रो छ यिनको विवाह राम्रो छैन है यिनको महालक्ष्मी योगमा जन्म भएको छ भाग्यशाली हो नि तर विवाह र दाम्पत्यमा त्यति भाग्यमानी होइन अलिक छिटो रिसाउने घमण्डी अलिक स्वभावकी छिन् क्या बहिनी हो कि नानी भन्नुहोस् है हो त्यस्तो ग्रहहरू परेको देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ अहिले ग्रह चलिरहेको छ छोरीको के अरे तपाईँको बहिनीको लागि सङ्कटा र अर्को चलिरहेको छ यहाँबाट हेर्दाखेरि चाहिँ बृहस्पति अब शनि चल्छ माघ पूरा भएर फागुन लागेपछि शनि चल्छ झन् नराम्रो ग्रह हुन्छ है त्यो भएर अहिले बोल्दा चुपो लाएर बस्नु पर्यो धेरै बोल्नु भएन अहिले है मनमुटाव गर्नु भएन झैझडा गर्नु भएन यिनको विवाह दाम्पत्य बाधा छ लग्ने चाहिँ माङ्गलिक पनि परेकी छिन् यिनले माङ्गलिक नि केटा खोजेर बिहा गर्नुपर्छ यिनको सन्तानलाई पनि अलिकति बाधा आउँछ छोरासँग ग्रह नमिल्ने छोरो नफापने ग्रह पनि परेको छ यिनलाई समस्या के छ भन्नुहोस् त
6: समस्या त दाम्पत्य जीवनमा समस्या छ छोरो छ एउटा अनि बिरामी भइरहने
0: त्यही छोरा नफापने ग्रह छ दाम्पत्य राम्रो छैन अब राम्रो बनाउनलाई के गर्नुपर्छ भन्नुहुन्छ भने त्यो पनि भन्छु म फेरि
6: हजुर भन्नु
0: अब माङ्गलिकको रत्न कवच आउँछ हामीसँग हो यो माङ्गलिकको रत्न कवच लाउने मंगलबारको दिन चोहोनी त शुद्ध भोजन गर्ने गणेश चौथी मंगल चौथी को व्रत बस्ने है
7: हजुर
0: यति काम गर्न सकिन भने यिनलाई मालामाल हुन्छ राम्रो हुन्छ समस्या आउँदैन बाधा आउँदैन रोकावट आउँदैन
7: श्रीमान श्रीमती
0: दाम्पत्य जीवन पनि रत्न कवच लगाएको एक महिना डेढ महिनासम्म टिक्यो भने
7: फेरि
0: दाम्पत्य जीवन पनि राम्रो हुँदै जान्छ रसिलो हुँदै जान्छ समस्याहरू आउँदैन अलिकति बहिनी अलिक छिटो रिसाउने बानी नराम्रो के हो कि होइन अब आफ्नो मान्छे भएर
7: श्रीमानसँग
0: श्रीमानसँग तपाईँहरूसँग होइन श्रीमानको कुरा
7: श्रीमानले
0: पनि माया गर्नुहुन्छ नराम्रो होइन श्रीमानको पनि बहुविवाहको योग परेको छ
7: हजुर
0: होइन त्यही भएर सौता व्यवहार ग्रह छ क्या तपाईँको बहिनीको अब
7: बिहामा त आङसँग बिहा गरेर पहिला गरेको दुइटैले
0: ए अब नानीको त त्यसो दोष मेटिया छैन नानीले चाहिँ रत्न कवच लगाइदिनुहोस् अब ज्वाइँको चाहिँ के छ मैले हेरेको छैन
7: हजुर
0: नानीको लागि चाहिँ रत्न कवच धारण गराइदिनु
7: भयो ज्वाइँको पनि हेर्न मिल्छ अहिले
0: ज्वाइँको जन्ममिति र जन्म समय थाहा छ तपाईँलाई
7: हजुर 2045 साल 10 महिना
0: एकछिन पढ्नुहोस् है नानी
7: हजुर हजुर
0: 2045
7: 10 महिना 27 गते
0: 10 महिना
7: दिउँसो 1 बजे
0: 27 गते दिउँसोको 1 बजे यिनीहरूको कतिको मिल्दो रहेछ के कुरामा कमी कमजोर छ त्यो चाहिँ हेरिदिन्छु होइन ज्वाइँको कुण्डली कस्तो रहेछ ज्वाइँको गल्ती रहेछ कि बहिनीको गल्ती रहेछ कस्तो कमी कमजोर रहेछ भन्ने कुराको जानकारी म गराउँछु है पर्नुहोस् है त ल अब हाम्रो ज्वाइँ राजाको बिहिबारको दिन जन्मबार बिहिबार पर्दो रहेछ राशि मीन राशि पर्दो रहेछ होइन नाम चाहिँ आउँदो रहेछ दुर्गा भन्ने नाम आउँदो रहेछ अब यी दुईजनाको चाहिँ 29.5 गुण आएको छ सुन्नुभयो कति राम्रो गुण आएको 29.5 गुण आएको छ होइन तर माङ्गलिक मिलेन कुरा बुझ्नुभयो है एकछिन यिनी दुईजनाको कुण्डलीबाट हेर्दाखेरि चाहिँ नि माङ्गलिक पनि हुनुहुन्छ ज्वाइँ पनि सबै थोक मिलेको छ नमिलेको कुरा केही पनि छैन है अब तपाईँको चाहिँ औँसी हाम्रो बहिनी औँसी परे क्या कुरा बुझ्नुभयो के त के मिलेन भन्छु म फेरि औँसी परेन हाम्रो बहिनी यो औँसीले खान्छ अब समस्या बनाउँछ पहिला पहिला भन्थे कि भन्दैन थिए औँसीले औँसीसँग बिहा गर्नुपर्छ भन्थे नि होइन हो यो औँसीको रत्न कवच लाउने हो माङ्गलिकको होइन माङ्गलिकको होइन औँसीको रत्न कवच लाउनुपर्छ हाम्रो बहिनीले लाउने हो ज्वाइँले होइन अब यसबाट हेर्दाखेरि कुण्डलीबाट हेर्दाखेरि चाहिँ नि विशेष ज्वाइँ त एकदम तपाईँले चाहिँ देवता जस्तो ज्वाइँ पाउनु भएको हो साँच्चीकै भन्दा होइन अब माङ्गलिक प्रयोग मान्छे अलिकति जिद्दी स्वभावको त हुन्छन् नि तर बहिनी जस्तो जिद्दी होइन है यहाँबाट त देखिन्छ अरू त्यस्तो नराम्रो छैन चिन्ता नगरोस् औँसीको रत्न कवच बहिनीलाई लगाइदिनुहोस् राम्रो हुन्छ बहिनीले मङ्गलबारको दिन चोखोनी त शुद्ध भोजन गर्नुपर्छ है मङ्गलबार किनकि लग्नमा मङ्गल छ छिटो रिसाउने बानी हुन्छ यसकै लागि लगाउने अरू त्यस्तो नराम्रो छैन ठिक छ ग्रह राम्रै छ है छोराको राम्रोको लागि त्यसरी गरेर राम्रो भइहाल्छ कवचमा म त मिलाइदिउँ त्यसको लागि चाहिँ केही छैन है
7: भविष्यमा
0: अरू सबै थोक राम्रो छ ज्वाइँकोबाट छोरा फाप्ने ग्रह छ बहिनीकोबाट त्यति राम्रो देखिँदैन होइन त्यसको लागि चाहिँ सबै थोक राम्रो छ नराम्रो छैन ठिक छ महालक्ष्मी योगमा जन्म पैसाहरू कमाउने पैसाहरू बचाउने त्यो हिसाबबाट त्यो क्षेत्रबाट लक्ष्मीकी हुने नि होइन अब तपाईँको बहिनीलाई विवाह गरेपछि राम्रो पनि भएको छ ज्वाइँलाई आर्थिक उसको हिसाबबाट चाहिँ तर बुढाबुढीको मन नमिलेपछि जतिसुकै आर्थिक राम्रो भए पनि मजा आउँदैन क्या हो कि होइन भन्नुहोस् त सबै थोक छ बुढाबुढीको ग्रहै मिल्दैन भने के मजा आयो त हो कि होइन
7: हो
0: त्यस्तो हुन्छ त्यही भएर एकदम विशेष ख्याल गर्नु सबै थोक राम्रै छ ठिकै छ है त
7: भविष्यमा जागिर खाने त योग छ
0: राम्रो छ सरकारी जागिर खाने योग राम्रो छ कुण्डली राम्रो छ अलिकति माङ्गलिक लग्नेश माङ्गलिक भएर अलिक कडा स्वभाव कि र औँसी परेको भएर औँसीसँग बिहा गर्नु पर्थ्यो यति गल्ती हो अरू केही पनि होइन क्या
7: अनि दिदी बहिनीसित सम्बन्ध
0: अरू सबै कुरा राम्रै छ पहिला ज्वाइँसँग सम्बन्ध राम्रो भयो सबै राम्रो भइहाल्छ नि
7: हजुर
0: हो कि होइन हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी चाहिँ नवलपुरबाट फोन गर्नुभएको थियो नवलपरासीबाट उहाँले चाहिँ सुनौलबाट बहिनीको विषयमा तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीको लागि फोन गर्न सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईले हामीलाई भेटघाट गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाई। अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौ। अब लागौ उज्यालो किरणतर्फ।
1: आज मसँग हुनुहुन्छ आदरणीय डाक्टर धन बहादुर तामाङज्यू। उहाँको बारेमा म छोटोमा तपाईँलाई जानकारी दिन गइरहेको छु। पास्टर धनबहादुर तामाङज्यू हाल मुक्तिको आनन्द मण्डली गोदावरीमा पास्टरको रूपमा काम गरिरहनु भएको छ। उहाँको अध्ययनको विषयमा कुरा गर्ने हो भने उहाँ सन् 2000 एमएड उहाँले त्रिभुवन विश्वविद्यालयबाट गर्नुभयो। त्यसै गरी एमए उहाँले भाषा विज्ञान र बाइबल अनुवादमा उहाँले साउथ कोरियाबाट 2012 पूरा गर्नुभयो। त्यसैगरी एमडी पनि उहाँले काठमाडौँ इन्स्टिच्युट अफ थियोलोजीबाट पूरा गर्नुभयो। त्यसै गरी उहाँले आफ्नो पढ़ाईको यात्रालाई अझै अगाडि बढ़ाउँदै पोखरा विश्वविद्यालयबाट भाषा विज्ञानमा पीएचडी समेत गर्नुभएको छ। त्यसैले आज हामी हाम्रो बीचमा आदरणीय डाक्टर धनबहादुर तामाङज्यूलाई यहाँ जोड्दैछु। उहाँ अहिले पछिल्लो समय नेपाल होलिस्टिक कम्युनिटी डेभलपमेन्ट इन्स्टिच्युटका कार्यकारी निर्देशकका रूपमा, त्यसै गरी बाइबल ट्रान्सलेसनको कन्सल्टेन्टको रूपमा पनि उहाँ काम गरिरहनु भएको छ। लगायत उहाँ हाल नेपाल बाइबल सोसाइटीको बाइबल संशोधन समितिका सदस्य र मातृभाषा केन्द्रका अध्यक्षको रूपमा पनि काम गरिरहनु भएको छ। यति धेरै क्षेत्रमा, यति धेरै विधामा सक्रिय रूपमा लागि पर्नुभएका एक उदाहरणीय पात्र डाक्टर धनबहादुर तामाङज्यू हामीसँग हुनुहुन्छ। सर, हजुरलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद छ।
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: मैले जसरी हजुरको परिचय हाम्रो श्रोताको लागि बताए, यो बताउनु पनि आवश्यक छ किनभने हामीले कार्यक्रमबाट हजुरले जसरी आफ्नो जीवनलाई एउटा अर्थपूर्ण

0: बनाउनु भएको छ र धेरैजनाको लागि उदाहरणीय व्यक्तित्व बन्नु भएको छ। हजुरको बारेमा हाम्रो श्रोताले केही कुरा जानेर अझै तपाईँबाट धेरै एउटा उत्साह लिन सकोस् भनेर मैले यो कुरा चाहिँ यो कार्यक्रममा बताएँ। अहिले हजुर चाहिँ कसरी आफ्नो दिनचर्याहरू व्यतीत गरिरहनु भएको छ, थोरै त्यहाँबाट कुराकानी शुरू गरौँ सर।
1: धन्यवाद यो मौका दिनुभएको लागि। र आज भोलि चाहिँ म विशेष गरी एक दुईवटा तालिमको लागि मटेरियल्सहरू तयारी गर्दैछु, त्यसमा चाहिँ अलि समय बिताउँदैछु। प्लस म बाइबल अनुवादलाई चेकिङ गर्ने काम पनि गर्नु परेको हुनाले त्यो पनि एक दुईवटा पुस्तकहरूको लागि चेक गर्नुपर्ने भएकोले त्यसको तयारी छु, त्यसको तयारी गर्दैछु।
0: एकदमै व्यस्त हुनुहुन्छ
1: हल्को रूपमा, अलिक व्यस्त भन्नु पर्यो।
0: तपाईँले आफ्नो जीवनकालमा थुप्रो उपलब्धिहरू हासिल गर्नुभएको छ, निकै नै संघर्ष र विभिन्न कठिनाईका बावजुद पनि हजुरले अहिले आफू एउटा समाजका लागि प्रतिष्ठित रूपमा हरेक मेहनत गरेर तपाईँले यो उपलब्धि हासिल गर्नुभएको छ। हजुरको त्यो परमेश्वरलाई हजुरले कसरी विश्वास गर्नुभयो अनि तपाईँले यीशुलाई विश्वास गरिसक्नु भएपछि के भयो, आफ्नो जीवनमा के खालको रूपान्तरण आयो, तपाईँको छोटो गवाही मैले सुन्न चाहे सर।
1: हुन्छ, धन्यवाद यो समयको लागि। मेरो जन्म लमजुङ जिल्लाको त्यति बेलाको नौथर गाविसमा वडा नम्बर 2 बाँसपोड गाउँ भन्छ, त्यहाँ मेरो जन्म भएको हो र म त्यहाँ हुर्केको हुँ। र म 13 वर्षको उमेरको हुँदाखेरि मैले प्रभु यीशु ख्रिस्टको बारेमा तामाङ भाषामै दुईजना तामाङ भाषा बोल्ने दाईहरूले उहाँहरूबाट मैले सुसमाचार यीशु ख्रिस्टको बारेमा थाहा पाएँ। राम्रो खुसीको कुरा चाहिँ के हो भन्दाखेरि त्यति बेला मलाई नेपाली भाषा आउँदैन थियो, के तामाङ भाषा के गुरुङ भाषा मात्रै बुझ्दिन बोल्ने गर्थेँ म। र उहाँहरूले चाहिँ यीशु ख्रिस्टको बारेमा तामाङ भाषामा बताउनु भयो, यीशु ख्रिस्टको बारेमा यो पोस्टरहरू पनि ल्याउनु भयो। अनि मेरो लागि यीशु ख्रिस्ट भनेको यीशु भनेको नाम चाहिँ एकदमै नौलो अनौठो जस्तो लाग्थ्यो। अनि म भर्खर त्यति बेला भन्यो भने भर्खर स्कूलमा गएको जस्तो लाग्छ, 2 क्लास कतिमा जाँदै थिएँ म।
0: हजुर हजुर।
1: अनि मलाई एउटा सजिलो कम्फोर्ट चाहिँ के भयो भन्दाखेरि मैले प्रश्न गर्न पनि मिल्ने अनि उहाँले बोल्नु भएको पनि बुझ्ने आफ्नै मातृभाषामा भएर होला, त्यस कारणले गर्दाखेरि मैले राम्रोसँग बुझ्न सके भन्नुपर्छ त्यति बेला। र उहाँहरूले चाहिँ सुरुमा आउनु भएर फेरि छोडेर जानुभयो, भनेको मतलब चाहिँ धेरै दिन बस्नु भएन, नेक्स्ट टाइम उहाँहरू कति महिनापछि आउनुभयो, त्यति बेला चाहिँ निकै समय बस्नुभयो हो। त्यति बेला चाहिँ अझ मैले राम्रोसँग यीशु ख्रिस्टको बारेमा सुने अनि मैले विश्वास गरे। त्यति बेला
0: सानै उमेरमा तपाईँ 13 वर्ष हुनुभयो,
1: 13 वर्षको उमेर हुँदा मैले यीशु ख्रिस्टलाई चाहिँ विश्वास गरेको थिएँ।
0: हजुर हजुर। लमजुङबाट तपाईँले भन्नुभएको त्यो तपाईँ जन्मस्थान, तपाईँको जन्मस्थान कस्तो थियो, अलिकति त्यो बेलाको कन्टेक्स्ट यसो सम्झिनु पर्दाखेरि मान्छेहरूले प्रभु अथवा यीशु प्रभुलाई कुन ढंगले हेर्थे, क्रिश्चियन भनेर कसरी चाहिँ कुन रूपले हेर्थे, क्रिश्चियनहरू प्रतिको धारणा के थियो, अलिकति त्यो कन्टेक्स्टहरू यसो सम्झिनु पर्दाखेरि के भन्नुहुन्छ सर?
1: त्यति बेलाको परिवेश चाहिँ कस्तो थियो भने म गोठालो थिएँ, 6-7 भैँसीहरू थिए, त्यो भैँसीको रखवाली गर्ने काम चाहिँ मेरो थियो, मेरो जिम्मेवारी। अनि गाउँमा गाउँको जीवन त्यस्तो त हो होइन, धेरै परिश्रम गर्नुपर्ने, खेतीपाती गर्नुपर्ने, र मेरो जिम्मेवारी चाहिँ गोठालोको रूपमा मैले सक्रियसँग निभाएको थिएँ, त्यस्तो अवस्था थियो भनौँ। र त्यस्तो बेलामा नै उहाँले जुन यीशु ख्रिस्टको बारेमा बताउनु भयो, अनि एक दिन रातिको समय हो, त्यो 12 बजे, त्यति बेला बिजुली बत्ती थिएन, एउटा सानो घर, अहिले छ कि छैन एक्ज्याक्टली थाहा भएन, 6 जस्तो लाग्छ, त्यो अहिले झल मलाई पनि याद हुन्छ, त्यो घरभित्र चाहिँ आगो बालेर आगोको रापमा चाहिँ त्यो उहाँले चाहिँ त्यो पुस्तक बाइबल पढ्नुहुन्थ्यो अनि पढेर सुनाउनु भएको थियो, त्यो चाहिँ उत्पत्तिको 3 अध्यायबाट रहेछ, पछि थाहा पाएँ। जोस् त्यहाँबाट कसरी पाप संसारमा प्रवेश भयो, प्रवेश भइसकेपछि कसरी मानिस जाति चाहिँ पापमा जन्मेको रहेछ भन्ने कुरा मात्रै उहाँले भन्नुभयो, र त्यो कुरा चाहिँ मेरो भित्र मनमा गढ्यो क्या। उहाँहरूले यस्तो हुन्छ उस्तो हुन्छ सबै कुराहरू बताउनु भएन, त्यसपछि चाहिँ म पनि प्रभु यीशुलाई विश्वास गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ मलाई महसुस भयो, म पापी रहेछु भन्ने मैले महसुस भएर मैले विश्वास गरेँ। विश्वास गरिसकेपछि चाहिँ समाजबाट चाहिँ कस्तो एक प्रकारको नकारात्मक प्रतिक्रिया पनि आयो, त्यहाँ कस्तो आयो भन्दाखेरि हाम्रो समुदायमा चाहिँ अर्कै खालको धर्म मानेको रहेछ भन्ने कुरा कता कता त्यस्तो फैलिएको रहेछ, अनि उहाँहरूले पनि एकदमै के भन्छ स्पेसिफिक रूपमा यही हो यस्तो हो भन्नु त उहाँले भन्नु भएन तर यो चाहिँ हाम्रो निम्ति ठिक नहुने कुरा रहेछ है भनेर उहाँले चाहिँ विरोध धेरै गर्नु
0: समाजमा मानिसहरूले विरोध गर्नुभयो के त्यहाँ सत्तावटका कुराहरू आएपछि
1: सत्ताबाट भयो सत्ताबाट हुँदाखेरि चाहिँ केही गाउँका एक दुईजना नेताहरू जस्ता केही व्यक्तिहरू हुनुहुन्थ्यो उहाँहरूले चाहिँ यो यीशु ख्रिस्टलाई विश्वास गर्नेहरूले चाहिँ गाउँमा राख्नु हुँदैन यिनीहरूलाई चाहिँ निकाल्नु पर्छ एउटा नम्बर टू हाम्रो समाजमा किन कुनै जहाँ पाए पनि पानी काट्ने त्यो चाहिँ उहिलेदेखिको प्र्याक्टिस रहेछ कि
0: हो
1: अनि विश्वास गर्नेहरूको चाहिँ हातबाट चाहिँ पानी नचल्ने भनी उनीहरूले बनाए त्यस्तो पनि
0: बनाए त्यो छुवाछुत एउटा चाहिँ भेदभाव
1: त्यो सुरुवात भयो गरे पनि
0: किनभने
1: त्यो घरमा जानु पर्दैन एकदमै जानु पर्दैन भनेर मैले एकदम धेरै भोगेन किन भन्दाखेरि गाउँमा एक प्रकारको त्यो विरोध धेरै आउने बेलामा चाहिँ म अचानक नै भन्नु पर्यो म चाहिँ गाउँबाट घरबाट निस्किनु पर्यो त्यो मलाई जबरजस्ती अर्काले निकालेको होइन म आफै गोठमा पनि जहिले सुत्थेँ म बस्थेँ गोठमा एक रात सुतिरहने बेलामा अब घडी थिएन मैले यसो अन्दाज गर्दा 12 बजे जस्तो लाग्छ त्यति बेला मलाई एकदमै सन्तुष्ट भएन असन्तुष्ट भयो अनि के भो लाग्यो अनि मैले उठेर के पनि जाने थिइनँ राम्रोसँग पनि प्रार्थना गरेँ मलाई के भएको छ भनेर तर कता कता मेरो मनभित्र म आफैभित्र चाहिँ यो ठाउँबाट छोडेर जानुपर्छ भन्ने चाहिँ त्यस्तो भयो कि त्यस्तो गडङगुडङ आवाज आएको पनि होइन के पनि होइन सिम्पल यो ठाउँ छोड्नुपर्छ भन्ने जस्तो मेरो भित्र भावना चाहिँ भयो त्यसपछि चाहिँ म निस्केँ त्यहाँबाट चाहिँ त्यो निस्केर गएर मेरो यात्रा त्यो पछि त लामो छ
0: अनि
1: भए निस्किसकेपछि म सरलाईमा पुगेँ जुन स्कुलमा म पढेँ
0: र
1: पछि म गइसकेपछि चाहिँ अलि धेरै अप्ठ्यारा परिस्थितिहरू चाहिँ गाउँमा भएको रहेछ
0: सतावटहरू यसोलाई विश्वास गरेकै कारण क्रिस्चियन भएकै कारण निकै खालको एउटा सतावट चाहिँ गाउँमा आएको थियो
1: हजुर
0: अब हजुर त्यहाँबाट जानुभयो हजुर पछि पढ्नुपर्छ जसरी अहिले म हेरिरहेको छु तपाईँ डाक्टर धनबहादुर तामाङज्यू मेरो उत्साह हुनुहुन्छ हजुरको त्यो एउटा उपलब्धिहरू शैक्षिक उपलब्धिहरू हेर्दै गर्दाखेरि निकै प्रेरणादायी छ पढ्नुपर्छ म केही बन्नुपर्छ मेरो शिक्षण सिकाइदेखि लिएर यी सबै कुराहरूमा म अगाडि बढ्नुपर्छ भन्ने उत्साह प्रेरणा कसरी आयो र कहाँबाट हजुर सुरु गर्नुभयो आफ्नो पढाई अझै
1: धन्यवाद यसको लागि अनि सम्झना आउँछ 40 वर्ष अगाडि कुरा यसरी तपाईँले सोध्नु हुँदाखेरि म गाउँमा मलाई याद 2 क्लास पढ्दाखेरि म टुक्की बालेर घरमा खुब पढ्थेँ एकदम पढ्न मन नै लागेको थियो पढाइ अलि राम्रै थियो मेरो मलाई याद छ म 2 क्लासमा फर्स्ट भएको रहेछु अनि 25 रुपियाँ बक्सिस पाएको थिएँ कि
0: अनि
1: त्यो एकजना सरले त्यसपछि त्यो अभिभावक रहेछ अहिलेको सुन्दा बुझ्दाखेरि चाहिँ एकजना सर हुनुहुन्थ्यो अनि उहाँले चाहिँ मेरो बुवालाई पनि अनि अरूहरूले पनि बोलाएर त्यो दिन चाहिँ पुरस्कार वितरण गर्ने यो 1 क्लास 2 मा 2 पछि 3 मा जाने त्यस्तो प्रोग्राममा चाहिँ अनि मलाई 25 रुपियाँ दिनुभएको रहेछ त्यति बेला अनि किन भन्दाखेरि गरिब र जेहेन्दार भनेको रहेछ मैले बुझेन त्यति बेला चाहिँ अनि पछि अरूले ए यो मान्छे चाहिँ पढाइमा एकदम राम्रो रहेछ भन्ने कुरामा भन्दै मलाई त्यसले पनि एकदम प्रेरणा दियो पढ्नु पर्ने रहेछ भने एकदम तृष्णा थियो अनि त्यसको त्यस कसरी पुरा गर्ने त भन्दाखेरि मेरो घरबाट त्यो स्कुलमा जानको लागि 1 घन्टा लाग्थ्यो
0: फर्किन
1: 1 घन्टा एकदमै टाइम लाग्ने अनि त्यो पनि 3 क्लाससम्म मात्रै थियो त्यहाँबाट 4 क्लासमा पढ्नु पर्यो भने त सामान बोकेर के अरे बसै नै सर्ने जस्तो टाढो जानुपर्ने अवस्था थियो तर के भयो भन्दाखेरि मैले जब विश्वास गरेँ मैले अघि भनेको कुरा हो म निस्केर गएँ नि एक्ज्याक्टली म पढ्नकै लागि निस्किन्छु भनेको चाहिँ होइन मलाई पनि थाहा थिएन म किन त्यस्तो पऱ्यो म कहाँ जाँदैछु मलाई थाहा थिएन तर यात्राको क्रममा चाहिँ म घरबाट निस्केपछि म रोडमा काम गरेँ भारी बोकेँ थुप्रै त्यो भोटेवटा अहिले पनि छ त्यति बेला रोड चाहिँ भर्खर बनाउँदै थियो अनि त्यो भोटेवटा अनि रोडमा काम गरेँ अलि समय भारी बोकेँ अनि त्यसपछि मेरो दाईले खोज्दै आउनुभयो पास्टर गर्बलाल उहाँले अनि त्यसपछि उहाँसँग भेट भयो
0: पास्टर गर्बलाल तामाङ अहिले चाहिँ डोथीको चर्चको उहाँ वरिष्ठ पास्टर
1: अनि उहाँले चाहिँ सरलाईमा जाउँ भाइ भन्नुभयो अनि मेरो सरलाईमा जाने एउटै मात्रै उद्देश्य थियो त्यो चाहिँ के थियो भन्दाखेरि 32 लिन पाएको थिएन अनि बत्तीसै भन्दा त्यो त अन्तिम हो विश्वास गरे भन्ने एउटा त्यति बेलाको विश्वास थियो कि
0: पक्का गरी पक्का विश्वासमा अगाडि बढेको
1: त्यो बत्तीसमा नलिने सम्बन्ध पक्का हुँदैन कि भन्ने एउटा त्यस्तो त्यति बेलाको चाहिँ धारणा कि अनि म कहिले चाहिँ लिन पाऊँ भने ममा एउटा तृष्णा भयो क्या उहाँले त्यसो भन्नुभएपछि हामी दाजुभाइ भेट भयो त्यसपछि सर्लाइमा लानुभयो सर्लाइमा पुगेपछि त म झस्याङ्ग भएँ किन भन्दाखेरि त्यहाँ ठुलो स्कूल रहेछ 300 विद्यार्थीहरू रहेछ 300 भनेको होस्टेलमा बस्ने मात्रै स्कूलमा पढ्नेहरू त मेरो विचारमा 700-800 होला भने टोटल 800-900 कति टोटल थिए जस्तो लाग्छ भित्र होस्टेलमा बस्ने मात्रै लगभग 300 प्रेम प्रधान भन्ने उहाँले चाहिँ आफ्नै प्रयासमा खोल्नु भएको रहेछ अनि
0: पास्टर प्रेम प्रधान जसले नेपाली क्रिश्चियन जगतका लागि ठूलो संघर्ष गर्नुभएको
1: संघर्ष र नेपालमा विश्वास गरेको कारणले नेपालमा सबभन्दा धेरै जेलमा बस्ने उहाँ मात्रै हुनुहुन्छ अहिलेसम्मको इतिहासमा अनि मेरो मनभित्र के आयो भन्दाखेरि ओहो म पनि पढ्न पाए हुन्थ्यो कि यति धेरै यहाँ पढ्दै रहेछ भन्ने चाहिँ मलाई त्यस्तो लाग्यो एक महिनासम्म चाहिँ तालिम गरेँ त्यति बेलाको सिनियर अङ्कलहरू आउनु भएको थियो कतिजना बितिसके उहाँले चाहिँ बाइबलबाट के कुरा सिकाउनु भयो सिकाइसक्नु भएपछि अन्तिम दिनमा चाहिँ मलाई उहाँ प्रेम प्रधान लगायत दुईजना व्यक्ति मलाई बत्तीसमा दिनुभयो सबभन्दा म सानै थिएँ 9 बत्तीसमा लिएको थिएँ 9 बत्तीसमा लिएँ त्यति बेला म चाहिँ एकदम सानो उमेर थिएँ अनि एकजना पास्टरले चाहिँ अन्कनाउनु भयो भाइ अलिक सानै अलिक पछि ल्याउनु भन्यो मलाई झसङ्ग मन अलिक खिच्च भयो सानो मन दुखेर पछि चाहिँ उहाँले मिलाउनु भयो अनि बत्तीसमा लिइसकेपछि म पनि त्यहाँ बस्ने मन एकदम इच्छा भयो कसले भनिदिने अब मेरो लागि भन्ने कुरा गर्दाखेरि ठ्याक्क एकजना पास्टरले चाहिँ त्यो प्रेम प्रधान बाजेसँग कुरा गर्नुभएछ एउटा भाइ चाहिँ गाउँबाट यस्तो मेरो ब्याकग्राउन्डहरू बताउनु भएपछि चाहिँ उहाँले मलाई बोलाउनु भयो अनि म पनि गएँ उहाँको छेउमा अब उहाँको छेउमा सिटीपिन्दी माथि जान डराउँथे अनि मैले सबै कुरा बताएपछि म पढ्छु भनेपछि उहाँले तिम्रो उमेर गइसकेको रहेछ त्यति बेला त अब 14 पुगिसकेँ म अब कति क्लासमा पढ्ने भने मैले गाउँमा 3 मात्रै पढेको भने तिमीले पढ्न सक्दैनौ होला भन्नुभयो अनि मैले हात जोडेँ बिन्दिकै हजुर मलाई चाहिँ पढ्ने मौका दिनुहोस् म एकदमै घुँडा दसेर भने पढ्छु भन्दाखेरि ल ठिक छ भनेर उहाँले भन्नुभयो अनि त्यसपछि त्यहाँबाट चाहिँ मेरो पढ्ने प्रेरणा सँगसँगै पुरा हुँदै गयो
0: एकदमै यो हजुरको यात्रा सम्झिँदाखेरि त्यो सङ्घर्ष र सँगसँगै हजुरले एउटा त परमेश्वरप्रतिको चाहा उहाँलाई म पक्का गरी विश्वास गर्छु भन्ने त्यो एउटा भित्री एउटा इच्छाका कारणले हजुर सर्लाइमा पुग्नुभयो सँगसँगै अर्को म अध्ययन गर्न चाहन्छु अझै बुझ्न चाहन्छु म मेरो जुन पढ्ने इच्छा छ त्यसलाई चाहिँ म पूरा गर्न चाहन्छु भन्ने भित्रैबाट हजुर एउटा सङ्घर्षलाई चाहिँ हजुरले त्यो बेलाको समयदेखि तपाईँले सुरु गर्नुभयो निकै नै एकदम प्रेरणादायी पछि त्यो यात्रा निरन्तर अगाडि बढ्दै गयो होइन हजुरले अहिले चाहिँ विभिन्न ठाउँबाट हजुरले जस्तो त्रिभुवन विश्वविद्यालयबाट पनि तपाईँले एमएड सक्नुभयो त्यसपछि फेरि पीएचडी पोखरा विश्वविद्यालयबाट सक्नुभयो अरू हाम्रा क्रिश्चियन क्षेत्रका अथवा थियोलोजीको पढाइ अध्ययन त छँदैछ अब यो सङ्घर्षको यात्रा यति लामो यात्रा यो प्रेरणा तपाईँले कहाँबाट पाउनुभयो येशूलाई विश्वास गरिसकेपछि जस्तो मान्छे हामीले हेर्छौँ हाम्रो पहिलेको जीवन एक किसिमको हुन्छ र प्रभुलाई विश्वास गरिसकेपछि हाम्रो जीवन अलिकति फरक ढंगले उहाँले चलाउनुहुन्छ भन्ने कुरामा हामी विश्वास गर्छौं त्यो कुराको अनुभूति कहीँ भयो हजुरलाई अथवा त्यो फरकपन आफ्नो जीवनमा के पाउनुभयो
1: मलाई लाग्छ मेरो निष्कर्षमा चाहिँ 2-3 कारण छन् एउटा कारण चाहिँ मैले प्रभु येशूलाई विश्वास गरेको कारणले गर्दा मेरो विश्वास परमेश्वरमा बढ्यो र मलाई कस्तो लाग्यो भने मेरो जीवनको बारेमा परमेश्वरलाई थाहा छ त्यस कारणले गर्दा म पूरा भरोसा म परमेश्वरमा राख्छु जुन कुराको लागि म अगाडि बढ्छु उहाँले सहायता गर्नुहुन्छ भन्ने चाहिँ मेरो एउटा के भन्छ ईश्वर शास्त्रीय कारण एउटा त्यो भयो दोस्रो चाहिँ मेरो सामाजिक कारण छ सामाजिक कारण चाहिँ के छ भन्दाखेरि त्यति बेलाको समयमा अहिले पनि होला यो क्रिस्चियनहरू भनेको चाहिँ पढ्दै नपढ्नेहरू प्रलोभनमा पढ्नेहरू होइन विदेशी धर्म अप्नाएकाहरू अनि भन्न थाले विशेष
0: कतिले त क्रिस्चियन भयो भने त पागलै हुन्छ उनीहरूको त जिन्दगी नै बर्बाद हुन्छ कति मान्छेले त्यो खालको कुराहरू पनि समाजमा आउँछ
1: अनि मेरै बुवाले पनि भन्नुभयो नि गाउँमा म निस्किनुभन्दा अगाडि बुवाले थाहा पाउनु भएछ म चाहिँ अब प्रभु विश्वलाई विश्वास गरेको रहेछ भन्न यो कहाँ मेरो बुवाले कहाँबाट सुन्नु भएको छ पागल हुन्छ यो नपढ्नु है भनेर उहाँले भन्नुभएको थियो त्यो एउटा सामाजिक कारण भयो अनि मलाई लाग्यो होइन कसैको करकपले होइन तर मेरो आत्मज्ञान भनौँ न होइन मैले प्रभु यीशु ख्रीष्टको त्यो किरण अघि तपाईँको यो उज्यालो किरण त्यो सत्यको किरण मेरो जीवनमा प्रवेश गरेको मैले चाहिँ पछि चाहिँ रियलाइज भयो पछिको रहेछ भनेर त्यसले एक प्रकारको इन्लाइटेनमेन्ट भयो भनौँ न त्यो सत्य कुरा वचनमा लेख्छ बाइबलमा सत्यले तिमीलाई स्वतन्त्र तुल्याउँछ भनेर त्यसले मलाई बिस्तारै त्यो स्वतन्त्रताको महसुस गर्दै गयो चाहिँ मलाई महसुस भयो दोस्रो कारण त्यो अरूले चाहिँ सबै क्रिस्चियन भनेपछि नपढेकाहरू भनेकाले मलाई पढ्नुपर्छ भन्नेतिर चाहिँ लाग्यो अनि त्यो अलि माथि लेभलमा जाँदै गर्दा अनि अध्ययनहरू गर्दै जाने क्रममा चाहिँ अनि के आरोप आयो भने धर्म मास्ने र संस्कृति मास्ने भन्ने कुरा आरोप पनि आयो क्या त्यसको लागि पनि अलि म चाहिँ अध्ययन गर्नलाई अलि मन लाग्यो अनि त्यसो भएदेखि बाइबलको थियोलोजी सम्बन्धी यसको बारेमा के छ भन्नको लागि कारणले गर्दा कि मैले एमडी यता कोर्सहरू गर्न थालेँ अनि त्यसको साथसाथै यता सेकुलर क्षेत्रमा पनि अरू अध्ययनमा पनि लाग्नुपर्छ अनि मेरो एम चाहिँ उद्देश्य चाहिँ के थियो भने प्रोफेसर बन्ने इच्छा थियो वास्तवमा त्यस कारण मैले 2000 मास्टर गरेँ मास्टर अफ एजुकेसन त्यत्तिकै 8 बिताएँ 2008 चाहिँ म पीएचडी गर्न गर्छु भन्ने म पढेको ठाउँमा टियुमा गएको एमफिल नगरिकन पाउँदैन भन्ने कुरा भएको मैले फेरि मैले चाहिँ त्यहाँबाट सुरु गरेर म चाहिँ प्रोफेसर बन्छु भन्ने इच्छा गरेको हो अब प्रभुले विभिन्न माध्यमबाट चलाउनु भयो त्यस कारणले गर्दा ती कुराले प्रेरणा भयो अर्को कुरा चाहिँ पछि मैले बुझ्दै जाँदाखेरि चाहिँ प्रभु यीशु ख्रीष्टमा मैले जुन जीवन पाएको छु र मैले गरेको अध्ययनको कुराहरू मैले गरेको अनुभवको कुराहरूबाट र मेरो एउटै चाहना के छ भने ख्रीष्टको सत्यता मानिसमा पुर्याउन सकौं भनेर मलाई त्यो प्रेरणा
0: हवस् त श्रोता तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ हवस् त आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ विदा हुन्छौ तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस् जय मसीह

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो जमन सम्बन्धला लिप्छला उद्देश्य घोष्युगो जैमसी तथा लासु फ्याफुला नमस्कार स्पार्क माई फेथ तथा गला विश्वासी चमक बसुको अङ्क २० स्वागत मुला ग वियोग तामाङ जब रोसे रङ्दा याकर्की विशेष सम्बन्धरी बस्युला जोसे रङ्ला लुइरी ताङमा देन आनन्द बस्युला जोसे रङ्ला तिङरी मुबा न्यानबा तिङमुला थे सम्बन्धला कारण देन उद्देश्य तिग हिन्बा थे सम्बन्ध ज्ञान भविष्य रे आशा तिग मुला हाउ थे प्रश्न गरी विचार लसुगो एफिसी ४ अध्यायला १६ याङला लुरिया काङ जोडप लसी लुइ गिक नोन तब रङ ख्रिस नोन ख्रिसी नोन जम्मा दान गिक नोन शोभा मुवा थेट बासेलमा या काङ डिक्सी रङ रङला गे लब रङ लसी याङ नोन रङ रङ नङरी डिक्सी ने गे लजे विषम अझ याङ नङरी माया लानन निला ख्रिस्ल शरीर से ज्ञाना लसी गे लबला लागिरी परमेश्वर से दुई समयरी रङला लुइरी छाड निगदे द परिचय लबरी हमसुला लानन पटक छु सम्बन्धला याङला आत्मिक वृद्धि देन विकासरी रु लबरी हिम्बा देन आत्मिक रूप याङदा अर्को स्तरी दोबरी रु लबरी हिम्बा यदि नि लिसो लिङ्गला हिम्बा थेन्दे रङ भ्या आलबा मुसुरा देन विशेष लसी यदि रङ भ्याला लागरी हलाइसी माइबन मुसुला विषम योनन छु निष्कर्षरी दोबरी हमसुला के परमेश्वर शिशु मिरा रङला रुइरी रङला भावी रुई रु दोबारी पुन्छु बा हिन्बा थे धारण गदे देन याङसे लानन सावधान चेबारी आवश्यक मुला तिक्द विषम रु शिशु मिदा रङला लुइरी रङदा भ्याला लागिरी तयार लाबरी पुइसु बा तबारी हमला रङसे ब्या लाबा मि दोबारी आहिन्बा गलाती ५ अध्यायला २३ सोझु दोबारी रङसे रङदान तबारी थानबारी रु लला चु ताम गदिदा विरोध लाभ खवि खजिबै ठिम आरे आत्मालाई याकर्गी फल आत्मा नियन्त्रण हिन्बा याङला प्रभु यीशु ख्रिस्टला आध्यात्मिक सोच अरेबा चेला गदेदा रूपी याङसे याङला भावना गदेदा नियन्त्रण री थनबारी लोपा लानन महत्वपूर्ण मुला थेन हेरङ तसी जब रङ विपरीत लिङ्गला जेबा मि नङ्सु मुला रङसे योनन थेनी गदेला प्रेम सम्बन्धरी रङदा कल्पना लबरी आता मुला बरु थे विचार गदेदा दबाव लसुगो तिग्द विषम यदि रङसे रङला भावना गदेदा रङला सोचाई फेरी शासन लबरी पिन्सुजी विषम रङ सम्भावित तिङघात देन असफलताला लागरी रङदा तयार लसुभन मुसुला जब चु सम्बन्ध लागिरी रङला अपेक्षा गदे पुरा आता मुला तब रङदा थाहा मुला कि परमेश्वरजी राङदा चु मिदेन भ्या लबरी हाइमन तोबा आरे मुला हितोपदेश सोर्य अध्ययला नाइस मिसे राङला तिङरी राङमा चाजो मिलाप मुला तसै परमपुरुषी नन खेला कदम कादेदा निर्धारण लस्यु मुला याङसे रोसी भरोसा थन्मुला थन्दुमुला रोदा सही दुईरी सही कारणसे याङला लुइरी मिगादेदा परिचय लबरी अनुमति पिन्दो मुला चुछार मि मिधेन सम्बन्ध विकास लबरी थाली बा लिछा रङ्द चु था यङ्गा अचम्म लगप्ता बारी हामला कि परमेश्वरला सेम्री चुछार सम्बन्ध लागिरी माया भन्दा लानन फरक उद्देश्य मुला धैर्य लसुगो परमेश्वरला वचन इच्छा देन चु सम्बन्धला बारीरी परमेश्वरला योजना अनुसार तबारी पिन्छुगो यदि रङसे हस्तक्षेप दस्युजी थेन्दे चु सम्बन्ध थेराङबा सोभरी जबरजस्ती दस्युजी जुन परमेश्वरजी हाइमाई सेम लबा आरेमुला विषम रङसे रङदान पीडा देन असफलता लागिरी तयार लाभन मुसुला गोल्छे संलग्न तसुगो थेन्दे रङदा रङला भावना दा रङला निर्णय रे हाबी तबारी थपिन्छुगो आमेन परमेश्वरजी रङनिदा प्रशस्त आशिष प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारेरी रङला केही प्रतिक्रिया मुसम 01661940 रि सम्पर्क लस्युगो। हस्त त्यो समय रिङ बिदा दाजी रङ्गी छङमदानु जयमसी नमस्कार।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
5: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97140131429।
8: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
9: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
8: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
9: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
8: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
9: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
8: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
9: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खो
9: खोकी पत्थरी चाया पुतु डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोराइसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरिन्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरिन्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार। बुढा, आज इन्टरभ्यू थियो के भयो त?
10: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
9: होइन, के भन्छ, कसरी नि?
10: कसरी हुनु नि, आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
9: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810 98491580810।
11: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802।
12: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
12: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
11: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
12: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410-55754 98410-55754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन B12,
6: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

यी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक पाटोका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौ र अहिलेको बहसमा पनि देशभरका समग्र विषयमा कुराकानी गर्नेछौ। नेपाली बहसलाई डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com विश्वभर छरिएर रहेका धेरै नेपालीहरूले हामीलाई सुनि पनि राख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम पनि हो यो नेपाली बहस। नेपाली बहसको आजको दिनमा हामी चर्चा गर्न चाहन्छौ। देशभर धान रोपाईसँगै मलको अभाव छ, किसान महँगोमा भारतीय बजार धाउन बाध्य छन्, मल समयमा नपाउँदाखेरि किसानहरूको रुवावासी छ, जुन देशको किसान रुन्छ त्यो देश विकासमा त्यति धेरै सम्भव रहँदैन, किनभने एउटा बाली एउटा चाहिँ जग बसाल्ने एउटा 60% नागरिकहरू रोइरहेको यो अवस्थामा चाहिँ देशको विकासको कुरा, समृद्धिको कुरा र अन्य ठाउँहरूमा जुन किसिमका लगानीहरू भइरहेका छन् त्यसले सार्थकता पाउँदैन, नागरिकहरूलाई रुवाउनु हुँदैन। देश एउटा सबैले बाँच्न पाउने अधिकारको प्रत्याभूति भएको एउटा राष्ट्र बन्नुपर्दछ भन्ने ढंगले आजको नेपाली बहस हामी शुरूआत गर्न चाहन्छौ, किनभने मल यतिखेर अभाव छ। मल किन किसानहरूले वर्षेनी अभाव झेल्नु परिरहेको हुन्छ, मल किन किसानहरूले पाउँदैनन्, यतिखेर महँगी त्यत्तिकै छ, कालो बजारी बढ़ेको छ, इन्धनको मूल्य स्वचालित प्रणालीबाट हिजो हुन्थ्यो भने आज स्वचालित प्रणाली छैन, इन्धनको मूल्य पनि वृद्धि भइरहेको छ, व्यापक रूपमा इन्धनको मूल्यमा वृद्धि छ, आधा ग्यास सिलिण्डर मात्रै अहिलेसम्म किसान नागरिकहरूले किनिराख्नुपर्ने एउटा बाध्यात्मक परिस्थिति छ। जतिखेर इरान इजरायल बीच सहमति हुँदा पनि, इरान अमेरिका बीच सहमति हुँदा पनि आधा सिलिण्डर किन्नुपर्ने नेपाली नागरिकहरूको बाध्यता छ। किन आधा सिलिण्डर ग्यास अहिलेसम्म लामो समयसम्म बिक्री वितरण भइरहेको छ, यो कसलाई पोस्नका निम्ति यो काम भइरहेको छ, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। देशका हरेक विषयहरूलाई नेपाली बहस मार्फत हामी उठाउन चाहन्छौ। आज सरकारको जुन किसिमको महत्वाकांक्षा छ, देशलाई सुशासनतिर धकेल्ने, देशलाई एउटा नयाँ ढंगले नयाँ सिराबाट अगाडि बढ़ाउने, तर यो क्रियाकलापहरू सही ट्र्याकमा चलिरहेका छन् त, क्रियाकलापहरू सही लाइनमा गइरहेका छन् त। आज म तपाईँलाई जानकारी गराउन चाहन्छु आदरणीय श्रोता, नेपाली बहसमा त्रिभुवन विश्वविद्यालयले एउटा पत्र लेखेको छ। त्रिभुवन विश्वविद्यालयको हाताभित्र रहेका जति पनि विद्यार्थी संगठनका संरचनाहरू छन् ती विद्यार्थी संगठनका सबै संरचनाहरू हटाउनु अहिलेको अवस्थामा त्रिभुवनले क्याम्पसहरूलाई भनेको छ। विभिन्न संगठनका संरचनाहरूलाई हटाउनु र विद्यार्थी संगठनका संरचना हटाउनु, त्रिवी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एक सूचना जारी गरेर सरकारको निर्णय अनुसार विद्यार्थी संगठनको संरचना हटाउनु भनेको छ। आदरणीय श्रोता, त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरूबाट 60 दिनभित्र दलीय विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको निर्णय कार्यान्वयन गर्न विश्वविद्यालयले यस्तो कदम चालेको बताएको छ। त्रिवीको सूचना अनुसार 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गरी निर्देशनालयलाई जानकारी गराउन पनि आग्रह गरिएको छ। विश्वविद्यालय अनुदान आयोग पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिवीले सूचना जारी गरेको यतिखेर बताएको छ। अब विद्यार्थी संगठनहरू, दलीय संगठनहरू क्याम्पसहरूमा रहने छैनन् यो सूचना जारी भएसँगै। आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्दैछौ र विशेष गरी हामी सुशासनको विषयमा कुराकानी गर्दछौ। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दा फैसलातर्फ गएको छ। ठूला बीवीआईपी भनेका व्यक्तिहरू बिचौलियाहरू पक्राउको तयारीमा पनि छन्, कतिपय फरार रहेका छन्। यसमा अर्जुन राणा देउबाको नाम पनि प्रथम पंक्तिमा जोड़िएको थियो, त्यसै गरी मंजू खाँड लगायतकाहरूको पनि नाम जोड़िएको थियो, एकपटक भागाभाग पनि परेको थियो। अहिलेको अवस्थामा बालकृष्ण खाँड यतिखेर रिहा भएका छन्, धरौटीमा रिहा भएका छन्, टोप बहादुर रायमाझी जेलमा छन्, यतिखेर कारागारमै छन्, शरद खोरमा छन्। त्यसैले गर्दाखेरि अब यो नक्कली भूटानी शरणार्थी प्रकरणतर्फको सुई अगाडि बढ्दै गर्दाखेरि केपी ओलीका स्वकीयसम्म, राजेश बज्राचार्यसम्म पनि तत्कालीन बेला पुगेको थियो। अबको यो सुई कहाँसम्म पुग्छ, यसको रेड अलर्ट कहाँसम्म पुग्छ, यसमा को दोषी हुन्छन्, को प्रमाणित हुँदैछन्, हो भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता जुन सरकारले अपनाएको छ यसमा सबै जनताले साथ दिएका छन्। भ्रष्टाचारको शासन देशबाट हट्नुपर्दछ, हरेक नागरिकले मेहनतले बाँच्न पाउने अधिकारको प्रत्याभूति हुनुपर्दछ। कुनै पनि व्यक्ति संसद भन्दा, मन्त्री भन्दा वा बिचौलिया भन्दा उसले रातारात दिनको दुई गुणा रातको चौगुणा जुन प्रगति गरिरहेको हुन्छ त्यो कर तिरेर प्रगति होइन, राष्ट्रलाई कर तिरेर होइन, राष्ट्रलाई खोक्रो बनाएर, राष्ट्रलाई डुबाएर
जुन बिचौलिया तन्त्रको एउटा हावी भएको थियो यो विषयमा चाहिँ सरकारले चालेका कदमहरू का विषयमा चाहिँ जनताले साथ दिएका छन्। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ भ्रष्टाचारमा सरकार शून्य सहनशीलता अपनाऊ। जलवायु संकटको रेड अलर्ट छ, विश्वव्यापी औषधभन्दा तीव्र गतिमा तार्दैछ एसिया। यतिखेर अब वर्षायाम शुरू भएको छ, कता अतिवृष्टि अनावृष्टि होइन खण्डवृष्टि हुने क्रम पनि चलेको छ। आफ्नो स्वास्थ्यकोदेखि लिएर आफ्नो चाहिँ भौगोलिक धरातल कस्तो छ यी

0: कुराहरूको ख्याल गर्नुहोला आदरणीय श्रोताहरू। आजको नेपाली बहसमा हामी जलवायु परिवर्तनले निम्त्याउन सक्ने खतरा र जोखिमका विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। नेकपा एमाले भित्र निकै ठूलो पंक्तिमा असन्तुष्टि बढ़ेको छ। नेकपा एमाले भित्र जुन किसिमको असन्तुष्टि छ, यो असन्तुष्टिले अब एमालेलाई कता पुर्याउँछ भन्ने खालका चर्चा परिचर्चाहरू पनि छन्। शीर्ष नेताहरूको स्वार्थ केन्द्रित दौड़धूप पनि चलेको छ। कम्युनिष्ट नेताहरू बीच जुहारी पनि बढ़िरहेको एउटा परिस्थिति छ। यति बेला कम्युनिष्ट पार्टीहरू बीचको एकता र सहकार्यको बहसले तीव्रता पाएछ। त्यहाँ असन्तुष्टि पनि चुलिएको छ। केपी शर्मा ओलीले नेतृत्व छोड्नुपर्ने स्थिति आइसके पछाडि उनले प्रचण्ड लगायतकाहरूसँग फेरि एकपटक मिल्ने गरी जुन किसिमको ललिपप गोटी चालिरहेका छन् त्यो गोटीले कतिको काम गर्छ त्यो भने हेर्न बाँकी छ। आदमी श्रोता, नागढुङ्गा मुगलिन सड़क विस्तार सुस्त छ। मनसुन शुरू हुँदा दुई खण्ड अहिलेसम्म पनि अलपत्र परेका छन्। यो किन अलपत्र पर्छन्, कसरी अलपत्र पर्छन्, किन समयमा चाहिँ ठेकेदारले काम गर्दैनन् वा चाहिँ कुनै हाम्रो चाहिँ नियम ऐन कानून खरिद ऐन लगायतले चाहिँ यसमा प्रभाव पारिरहेको छ, यो विषयमा पनि बहस हुनुपर्दछ। अस्ति मन्त्रीले भने म खुट्टा भाँच्छु समयमा काम नगर्नेहरूको, तर खुट्टा भाँचेर समाधान हुनेवाला छैन। खुट्टा जोडेर सड़कलाई पनि जोड्नुपर्दछ। हाम्रो समाज खुट्टा भाँचेर कसैलाई कुटेर पिटेर धम्क्याएर थर्काएर अगाडि बढ्ने समाज होइन। हामी सबैले सम्मान गर्छौं, तर काम चाहिँ नियमसंगत अनुसार देख्नुपर्छ। काम समयमा सम्पन्न हुनुपर्दछ। ठेक्का लिने अल्पत्र छोड्नेहरूलाई चाहिँ कानून बमोजिम कारवाहीको डण्डा बर्साउनु पर्दछ। यहाँ यस्ता धेरै ठेकेदारहरू छन् जसले अर्बौं अर्ब करोड़ौं करोड़को ठेक्का लिन्छन्, पेटी ठेक्का दिन्छन्, अल्पत्र छोड्छन्, कतिपय अर्को ठाउँमा लिन्छन्, पेस्की लिन्छन्, फेरि भाग्छन्। यस्तो खालको क्रमहरू चलेको छ। यो क्रमहरूमा सरकार निर्मम बन्नुपर्दछ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। सरकारले 3 अर्ब बराबरका गाड़ी किन्दैछ। फेरि समितिले भनेको थियो अहिले तत्काल गाड़ी नकिन्नु र 3 वर्षसम्म मेन्टेनेन्स गरेर चलाउनु। सरकारले भन्यो 600-700 गाड़ीहरू हामीले पूर्व भीआईपी विशिष्टहरूका गाड़ीहरू फिर्ता गरेका छौं। सरकारलाई भारतले समेत अनुदान दिएको छ, छिमेकी मुलुकहरूले सरकारलाई गाड़ी अनुदान दिएको छ, तर फेरि 3 अर्बका गाड़ी किन्नुपर्ने गरी किन सरकारले तयारी गर्यो? अहिलेको अवस्थामा 3 अर्बका गाड़ी किनेर सुकुम्बासीहरूका पेटमा लातान्ने सरकारको तीव्र आलोचना भइरहेको छ। अहिले 3 अर्बका गाड़ी किन चाहियो? नेपाली सेनालाई करिब करिब 84-85 करोड़ 1 अर्ब बराबरको रकम विनियोजन गरिएको छ। नेपाली सेनाका गाड़ीहरू जेन्जी विद्रोहमा कहीँ कतै पनि कहीँ क्षतिग्रस्त पनि भएका छैनन्। यसको विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। नेपाली सेनाको गाड़ीमा क्षतविच्छेद कतै भएको छ, क्षति पुगेको छ? नेपाली सेनाको गाड़ी मेन्टेनेन्स गरेर चल्न सक्ने स्थिति छैन अहिले। देशको अवस्था अहिले के छ? यतिखेर देश पुनर्निर्माणका लागि कति खर्च चाहिनेछ? सिंहदरबारदेखि लिएर विभिन्न संरचनाहरू ध्वस्त भएका छन्। यसका निम्ति सरकारले ध्यान दिनु पर्दैन? गरीब जनताको किसानहरूको पीरमार्का बुझ्नु पर्दैन? 1 करोड़ 2 करोड़को प्रोजेक्ट लिएर आउने किसानहरू छन् त नेपालमा? कस्ता खालका किसानहरू छन् नेपालमा? स्वर्णिम वाग्लेजीलाई हामी आग्रह गर्न चाहन्छौ। अर्थमन्त्री स्वर्णिम वाग्ले जो चाहिँ विश्वको अर्थतन्त्र बुझेको व्यक्तिका रूपमा परिचित हुनुहुन्छ, तर अर्थमन्त्रीले 2 करोड़ पैसा लैजानका निम्ति अब किसान आउँछन् त प्रपोजल बनाएर, त्यो किसिमको चाहिँ उनीहरूसँग त्यो कम्पनी छ त, त्यो सिस्टम छ किसानहरूसँग? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। 3 अर्बका गाड़ी कसलाई किन्दै हुनुहुन्छ? अर्थमन्त्रीज्यू, कसको दबावमा यो बजेट छुट्याउनु भयो? यसभन्दा अगाडिको सरकारले 82 करोड़को गाड़ी किन्दाखेरि निकै व्यापक आलोचना भएको थियो, तर अहिले 3 अर्ब बराबरको गाड़ी र 10 अर्ब बराबरको मेन्टेनेन्स खर्च भन्ने आएको छ। आज हामी चर्चा गर्न चाहन्छौ, यो गाड़ी किन्ने बेला हो त? अहिले 3 अर्बका गाड़ी किन्ने बेला भइसकेको हो अर्थमन्त्रीज्यू? देश त्यहाँ पुगिसकेको हो? तपाईँहरूलाई चाहिँ विलासिताका गाड़ीहरू चाहिने हो? कसका लागि तपाईँहरू गाड़ी किन्दै हुनुहुन्छ? देश अनुसारको भेष र परिवेशमा तपाईँहरू हिँड्न सक्नुहुन्न आज? जनताले यसैका लागि तपाईँहरूलाई मतदान गरेका हुन्, मत दिएका हुन्? जनताले यसैको लागि तपाईँहरूलाई चाहिँ यो पावरमा पदमा पुर्याएका हुन्? आज हामी प्रश्न गर्न चाहन्छौ। जो जोगी आए पनि कानै चिरेको, जुनसुकै व्यक्ति आए पनि यस्तै अवस्था हो यो देशमा? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेसनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: यतिकै हाम्रो बेसमा पूर्व उपप्रधान, रक्षा एवं गृहमन्त्री र नेकपाका नेता डाक्टर भीम रावल हुनुहुन्छ। रावलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद, नमस्कार।
0: डाक्टर रावल, फेरि नेपालमा कम्युनिष्टहरूको क्रमभङ्गता, एकता फेरि एक ठाउँमा उभिन खोज्ने गरी जुन किसिमको प्रयास भइरहेको छ भनिएको छ, तपाईँ अहिले जुन दलमा आबद्ध हुनुहुन्छ, तपाईँका संयोजक प्रचण्डजीले अब पार्टी क्रमभङ्गता गर्दैछ, तपाईँहरू तयार रहनुहोस् भन्नुभएको छ, तपाईँ तयार हुनुहुन्छ अब केपी ओलीसँग जोडिनका निम्ति, नेकपा एमालेसँग सहकार्य गर्नका निम्ति? डाक्टर रावल,
4: देशको सर्वोपरि हितमा, जनताको हितमा आजका मूलभूत राजनीतिक, आर्थिक, सामाजिक समस्याहरू समाधान गर्नको लागि निस्वार्थ ढंगले एक हुने हो भने त्यो राम्रो कुरा हो। तर विगतमा झैं निहित स्वार्थको लागि एकताको कुरा गर्ने, अनि त्यसपछि गएर झन ठूलो समस्यामा आन्दोलनलाई, देशलाई फसाउने, उदाहरणको लागि नेकपाको झन्डै दुई तिहाईको सरकार बन्यो तर त्यो टिकेन, नटिकेको मात्र होइन पार्टी नै विभाजित भयो। त्योबाट शिक्षा लिएर, ती महसुस गरेर यो देशलाई आजका विषम अवस्था, आजको विषम अवस्थाबाट बाहिर ल्याउनको लागि काम गर्ने हो भने जुन उहाँले सहकार्यको कुरा गर्नुभएको छ त्यसलाई सकारात्मक रूपमा लिन सकिन्छ।
0: तर तपाईँले तपाईँ ढोका हुनुहुन्छ, तपाईँ पत्याउनु भएको छ अब सहकार्य हुन्छ, एकदम मिलेर जान्छौं, पार्टी वामपन्थी एकता हुन्छ, कम्युनिस्टहरू एक ठाउँमा उभिन्छन् भन्ने कुरामा तपाईँ ढोका हुनुहुन्छ अहिले? डाक्टर साहब,
4: मैले समग्र स्थितिको विश्लेषण गर्दा तत्काल संगठनात्मक एकता त मैले सम्भव देखेको छैन, सहकार्य पनि त्यो तत्काल भन्ने बित्तिकै भइहाल्ने, माफ गर्नु होला, भइहाल्ने त्यसको भौतिक परिवेश मैले देखेको छैन। त्यसमा धेरै सैद्धान्तिक, वैचारिक र व्यावहारिक कुराहरूमा निस्वार्थ ढंगले विश्लेषण गर्नुपर्ने, समीक्षा गर्नुपर्ने, केलाउनु पर्ने, अगाडिको बाटो तय गर्नुपर्ने अवस्था देखिन्छ।
0: तपाईँको लाइन के हो? हिमालयसँग मिलेर जानुपर्छ, सबै कम्युनिस्टहरू एकठाउँमा उभिनुपर्छ भन्ने हो? डाक्टर साहब, अब यो अहिलेको अवस्थामा चाहिँ जुन कमजोर भइएको छ, जुन छिन्न भिन्न होइन स्थितिको सृजना भएको छ, अब यसलाई चाहिँ मिलाएर ल्याउनुपर्छ भन्ने लाइनमै हो कि वा चाहिँ अब विश्वास छैन तपाईँलाई?
4: होइन, मैले चाहिँ यो कुनै तपाईँको वामपन्थी वा कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,
0: हुन त अब कम्युनिस्ट नै छैनन् नेपालमा भनिन्छ होइन अहिले चाहिँ।
4: अहिले हाम्रो देशको जुन अवस्था छ नि, यो देशको अवस्थामा हाम्रो देशको स्वाधीनता, हाम्रो भौगोलिक अखण्डता जस्तो अप्ठ्यारोमा परेको छ, जसरी संसार आज यस्तो जटिल एउटा अन्तर्राष्ट्रिय परिवेश हाम्रो अगाडि छ, यो स्थितिमा नेपालका सबै देशभक्तहरू नै एक हुनुपर्ने हो। कम्युनिष्ट पार्टीले एक भएर देशको सर्वोपरि हितलाई ध्यानमा राखेर अगाडि बढ्ने कुरा त राम्रो कुरा हो नि, तर त्यो राम्ररी बढ्ने अवस्था छ कि छैन र साँच्चीकै बढ्न खोजेको होइन भन्ने कुरा प्रमुख कुरा हो। र तपाईँले कम्युनिस्ट नै यो देशमा छन् कि छैनन् भन्ने जुन प्रश्न गर्नुभयो, अब हेर्नुहोस्, एउटा शास्त्रीय दर्शनको आधारमा हेर्ने हो भने त न पुँजीवाद आफ्नो स्वरूपमा छ, न कुनै साम्यवाद या कम्युनिजम आफ्नो स्वरूपमा छ। अहिले त्यो समय, परिस्थिति अनुसार र त्यसमा धेरै स्वरूपहरू त परिवर्तन भएका छन्, तर पार्टीका नाम त छन् नि, तिनका नीति सिद्धान्त दर्शनमा त भनेका छन् नि, त्यसकारण ती हुन् होइनन् भन्ने भन्दा पनि नेपालको सर्वोपरि हितमा, जनताको सर्वोपरि हितमा ती पार्टीले काम गर्ने र देशको व्यथिति, राष्ट्रको माथि भएका बाह्य हस्तक्षेपलाई रोक्ने, त्यो दिशामा अगाडि जाने कि नजाने भन्ने कुरा प्रमुख हो।
0: तर अब चाहिँ यो अहिले सम्भावना देख्नु भएको छ तपाईँले, यसको चाहिँ मिलनको सम्भावना वा सहकार्यको सम्भावना? स्थानीय र प्रदेशमा निर्वाचन आउँदैछ, त्यो पूर्व चाहिँ हामीहरू एक डिक्का भएर अगाडि बढ्नुपर्छ भने त यो त चुनावी स्वार्थ त होला नि त होइन, दल केन्द्रित, स्वार्थ केन्द्रित मिलन त होला नि त यो?
4: अहिले नेपाली कम्युनिष्ट पार्टीको मक्सिरमा राष्ट्रिय महाधिवेशनको घोषणा भइसकेको र नेकपा एमालेभित्र पनि त्यहाँ एउटा कार्यदल बनेर समीक्षा भइरहेको र नेतृत्व परिवर्तनको सन्दर्भ पनि उठिरहेको हुनाले त्यो तत्कालै त्यस्तो खालको कार्यकर्ता एकता वा एकता भइहाल्ने अवस्था त म देख्दिनँ। यदि देशको सर्वोपरि हितलाई ध्यानमा राखेर नेतृत्वले अब यो आफ्नो स्वार्थ होइन, विगतमा जे जति गल्ती कमी गरेको छ त्यसलाई महसुस गरेर राष्ट्रको हित र जनताको हितलाई नै अब केन्द्र भागमा राख्ने, विगतका गल्तीबाट सिक्ने हो भने स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा त्यस्तो कार्यकर्ता हुन सक्दछ।
0: र अहिले चाहिँ अब सरकारको कुरा अलिकति गरौं, किनभने सरकारले 3 अर्बका गाड़ी किन्दै रहेछ डाक्टर साहब, होइन अब यो किनभने समितिले चाहिँ नकिन्न भन्या छ, 3 अर्बका गाड़ी खरिद गर्नका निम्ति बजेट विनियोजन भएको छ। अहिलेको अवस्थामा करिब 600 भन्दा बढ़ी त हामीले पूर्व विशिष्टहरूका गाड़ी चाहिँ फिर्ता बोलायौं भनेर सरकारले दावा गरिरहेको थियो, त्यसै गरी भारत लगायतका छिमेकी मुलुकहरूले पनि अनुदानमा कतिपय सवारी साधनहरू दिएको छ। अब यो अहिलेको आवश्यकता हो, टटकारो आवश्यकता यही हो, गाड़ी सवारी साधनदेखि लिएर सबै चाहिँ विलासितका सामानहरू किन्नुपर्ने आवश्यकता हो अहिले डाक्टर साहब, के लाग्छ?
4: म तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत खेमबमजी, म सम्पूर्ण नेपाली जनता अझ विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण पार्टी पंक्तिको ध्यान गम्भीर रूपमा आकर्षित गराउन चाहन्छु। यो सरकार आउँदाखेरि र विगतको आन्दोलनको बेला के नारा दियो? सुशासन, पारदर्शिता, मितव्ययी, त्यो भनेको होइन। अब हेर्नुहोस्, दुईटा कुरा अत्यन्तै गम्भीर रूपमा हेर्नुपर्नेछ। यदि कुनै पनि व्यक्ति आज यो देशप्रति जिम्मेवार छ, जनताको अवस्थाप्रति चिन्तित छ, यो राष्ट्रमा उत्पादकत्व उत्पादन नबढाएर रोजगारीको सृजना नगरेर देश अगाडि जान सक्दैन भन्ने महसुस गर्छ, उनीहरूले सोच्नुपर्ने दुईटा कुरा भन्न चाहन्छु। एक, सरकारले मितव्ययी हुने खर्च घटाउने नाममा मन्त्रालयको संख्या घटायो। मैले दुःखका साथ भन्नुपर्छ, हेर्नुहोस् त, अब मन्त्रालयमा कर्मचारी तन्त्रको समानान्तर मन्त्रीको आफ्नो स्वेच्छाले सल्लाहकार सचिव स्तरसम्मको सल्लाहकारको त्यहाँ डफाहरू नियुक्ति गर्न पाउने, तपाईँ यस्तो दुनियाँमा एकदमै सम्पन्न मुलुकमा पनि हुँदैन यस्तो। हेर्नुहोस् है त, त्यो हेरौँ। अब यदि मन्त्रालयमा एकजना मन्त्रीको इच्छा बमोजिम सचिव स्तरदेखि लिएर कर्मचारीको पंक्ति नियुक्त गर्न पाउने भएपछि अनि हामीले खर्च घटाउनको लागि मन्त्रालयको संख्या घटायौं भन्नुको कुनै अर्थ छ, कुनै तात्पर्य छ? एक, दुई, तपाईँले जुन अहिले भर्खरै यसरी थुप्रै सवारी साधनहरू किन्ने भनियो, 3 अर्ब भन्दा बढ्ताको के नेपाल जस्तो मुलुकमा यस्तो गर्नु उचित छ भन्ने प्रश्न गर्नुभयो नि, यो धेरै संवेदनशील र विचारणीय कुरा छ। आज देशको ऋण यति बढेको छ, हेर्नुहोस्, त्यो हाम्रो समग्र कुल गारस्थ्य उत्पादनको 46% हाम्रो सार्वजनिक ऋण पुगिसक्यो। त्यो सार्वजनिक ऋणमा पनि आधाभन्दा बढ्ता वैदेशिक ऋण छ। ऋणमा मात्रै त्यो वित्तीय व्यवस्थापन भनेर बजेटमा आउँछ नि, मान्छेले बुझ्दैनन् कतिले के आयो वित्तीय व्यवस्थापन भनेको, त्यो ब्याज तिर्ने भनेको। अरबौं रुपियाँ हामीले विदेशीहरूलाई ऋण तिर्न पर्छ। यो सरकार आइसकेपछि पनि मलाई लाग्छ 40 अर्ब भन्दा बढ्ता ऋण लिइसक्यो र धमाधम त्यो ऋण लिने बाटोमा यो सरकार छ। अनि यस्तो स्थितिमा विगतमा भदौ 23 र 24 गतेको घटनामा, खास गरी 24 गतेको घटनामा राष्ट्रको अरबौंको क्षति गरियो। पुनर्निर्माण गर्नुपर्ने चुनौती छँदैछ। सिंहदरबार जस्तो शासन प्रशासनको केन्द्र आज त्यहाँ हाम्रो अगाडि दर्दनाक अवस्थामा छ, सर्वोच्च अदालत दर्दनाक अवस्थामा छ, संसद भवन त्यत्रो चिनिया सहयोगबाट बनेको, आफूले त बनाउन सकेनौ, अन्तर्राष्ट्रिय सभावन भनिन्थ्यो जो नेपालको त्यतिको व्यवस्थित त्यत्तिकै एउटा नेपालको कला शैलीले बनेको कुनै भवनै छैन नयाँ आधुनिक, त्यो जीर्ण अवस्थामा हामीलाई घिचाइरहेको छ। अरू प्रहरीका कैयौं कार्यालयहरूमा आज कार्यालय छैन, प्रहरीहरू कार्यालय बिना उनीहरू आफ्नो काम गर्न विवश छन्। यस्तो स्थितिमा अनि विगतमा अरबौं रुपियाँको खरानी बनाउने, त्यहाँ कति सहर साधनहरूमा आगो लगाइयो, त्यसको छानबिन गर्नुपर्छ, को हुन् त्यहाँ आगो लगाउने, त्यसलाई कारवाही गर्न त परै जाओस्, व्यक्तिहरूका क्षति भएको
0: सरकारले 7 अर्ब बराबरका गाडीहरू जलेको तथ्याङ्क त सार्वजनिक भइसक्यो।
4: ल, तपाईँले भनिहाल्नुभयो 7 अर्ब बराबरका ती सवारी साधनहरूमा आगो लगाइएको छ, व्यक्तिका घरमा आगो लगाइएको छ, कैयौं व्यावसायिक भवनहरूमा आगो लगाइएको छ, त्यसको क्षतिपूर्ति दिने, त्यो आगो लगाउनेलाई कारवाही गर्ने, अनुसन्धान गर्ने कुनै कुरा हामीले सुनेका छैनौं। अनि अर्कोतर्फ अनि अब 3 अर्बका सवारी साधनहरू अनि आयात गर्ने किन्ने अनि अरू भन्ने, अनि म तपाईँलाई यसैमा एउटा चाखलाग्दो कुरा सुनाउँछु। मैले केही समय अगाडि यो सरकार बनेपछि अब सवारी साधनहरू जसले दुरुपयोग गरेका छ,
0: यहाँलाई जानकारी पनि गराइदिइहालौ, सेनालाई चाहिँ करिब 1 अर्ब विनियोजन गरिएको छ नेपाल
4: प्रहरीले, तपाईँले भन्नुभयो अघि मैले सुने। अब त्यो हेर्नुहोस्, कार्यालयहरूमा कसले गाडी प्रयोग गरेका छ, सहसचिव या कसले प्रयोग गर्न नहुनेले गरेका छ, फलानु व्यक्तिबाट गाडी खिचियो, फलानु व्यक्तिबाट गाडी खिच्यो भनेर निकै हल्लीखल्ली गरेको हामीले सुन्यौं होइन। त्यो पनि मितव्ययिताको आवरणमा गरिएको हल्ला थियो। अनि अहिले यत्रो रकम खर्च गरेर अनि नेपालले सबै सवारी साधनहरू किन्नुपर्ने, अनि यो के कुन कुन खर्च घटाएको कुरामा त सरकारको आफ्नै घोषणा, आफ्नै नीति, आफैले जनताको अगाडि भनेको कुरासँग यो बात छ। हेर्नुहोस्, यस्तो कुराले के गर्छ त भने सुशासन होइन, कम खर्च गर्ने होइन, व्यतिथि मनपरी तन्त्र र अरूको लागि चाहिँ सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रणका गफ दिने, आफू चाहिँ जे भनेको छ ठिक त्यसको विपरीत काम गर्ने, यस्तो चरित्रले हाम्रो राज्य, हाम्रो देशले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ। जनताले आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्नै दुई तिहाई दिएको छ। हेर्नुहोस् त, दुई तिहाईले कुनै राजनीतिक स्थायित्व ल्याउँछ, त्यसले यस्तै व्यवहार गर्यो भने यसले कुनै सकारात्मक परिणाम ल्याउँछ? हाम्रो देशमा आज जुन युवा पंक्ति धमाधम देश छोडेर पलायन भइरहेको छ,
0: सरकारले सवारी साधन चाहिन्छ, दैनिक व्यवस्थापनका लागि, कार्य सम्पादनका लागि चाहिन्छ, तर तीन तीन अर्बको सवारी साधन किन्ने बेला हो त यो भन्ने खालको निकै ठूलो प्रश्न आएको छ क्या। पछिल्लो प्रश्न, सुकुमवासीहरू होल्डिङ सेन्टरबाट निकालिँदैछन्, आज सुकुमवासीहरूको रुवावासी हुँदैछ होइन। वास्तविक सुकुमवासी हुन् नि त होल्डिङ सेन्टरमा बसेकाहरू त, उनीहरूको त जमिन छैन, जग्गा छैन, कतै पनि केही पनि छैन होइन। भएकाहरू त हुकुमवासीहरू त भागिसके, अब सुकुमवासीहरूलाई रुवाएर चाहिँ जुन किसिमका कामहरू भइरहेका छन् यसले कहाँ पुर्याउँदैछ देश?
4: मैले तपाईँलाई अघि नै प्रश्न भने, सरकारले सबभन्दा पहिले आफ्नो भूगोल सीमाको रक्षा गर्ने, जनताको सुरक्षा गर्नु राज्यको न्यूनतम दायित्वभित्र पर्छ। लिपुलेख, लिम्पियाधुरा, कालापानी सुस्तामा देखिहाल्नुभयो, सुस्तामा राष्ट्रसभाका सभापति र परराष्ट्र मन्त्रीजीले भारत भ्रमण गर्नुभयो, त्यसपछि भारतीय फौजले त्यहाँ प्रवेश गर्यो। आज सुस्ताका बासिन्दा मैले संचार माध्यममा हिजो मात्रै सुनेको हेरेको, प्रधानमन्त्रीको नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने अभिव्यक्तिपछि सुस्तामा हामी धेरै दुःख पाउन थाल्यौं भनेर त्यहाँका जनता भनिरहेका छन्। एकातर्फ त्यो सीमाको सुरक्षामा पैसा खर्च गर्नुपर्ने नि बरू, एक दोस्रो अहिले तपाईँले भर्खरै भन्नुभयो जनताको सुरक्षाको सन्दर्भमा, एकातिर त देशमा जनता युवाहरूले देश छोडेर यहाँ जनशक्तिको अभाव हुँदैछ। हेर्नुहोस् अहिले खेतीपाती गर्ने ठाउँमा जनशक्ति भएन, निर्माण कार्यमा जनशक्ति भएन भने देशको अर्थतन्त्र माथि उकासिन्छ। एकातिर त्यस्तो अवस्था छ, सुकुम्बासी भनेर जो व्यक्तिहरू बसेका थिए त्यहाँ छानबिन गर्ने, जो वास्तविक सुकुम्बासी हो उनीहरूको पुनर्स्थापना गर्ने, अव्यवस्थित बसोबास छन् भने उनीहरूलाई व्यवस्थित बसोबास गराउने त सरकारको कर्तव्य हो नि। अनि त्यसको छानबिनहरू नगर्ने, आश्रय स्थलमा बसेकाहरूलाई यति नै तिमी छोडेर जाऊ, बर्खाको समय कहाँ छोडेर जान्छन्? अनि अर्कोतर्फ 3 अरबका सवारी साधन किन्ने, अनि आफ्नो जनताहरू जो यदि उनीहरू सुकुम्बासी हुन् भने त्यो त सरकारले ल्याउनु पर्यो तथ्याङ्क। अहिलेसम्मको आश्रय स्थलमा उनीहरूको बिचल्ली हेर्दा थुप्रै मानिसहरू सुकुम्बासी नै हुन् कि जस्तो देखिन्छ, अनि उनीहरूलाई बिचल्ली पारेर तिमीहरू जतासुकै जाऊ भन्ने, हेर्नुहोस् यो त न नेपालको संविधान कानून, हाम्रो सामाजिक मर्यादा, सामान्य सभ्यता अनुरूप पनि छैन।
0: तर भ्रष्टाचारको विषयमा त निर्मम भन्दैछ नि त सरकार होइन, कतिपय फाइलहरू खुल्या छन्, अर्बौं अर्ब बिगोहरू दावी भइरहेका छन् होइन। हिजोका चाहिँ बिचौलियाहरूलाई सेटिङ गरेर कतिपय घर जग्गा जोडेकाहरूका त उठीवासै लाउने स्थिति छन् त अहिले होइन।
4: होइन, भ्रष्टाचारमाथि कानूनी कारवाही गर्नुपर्छ, भ्रष्टाचारीहरूमाथि कानूनी कारवाही गर्नुपर्छ, हामी सबैले त्यसको
0: एमालेका उपाध्यक्ष विष्णु पौडेलदेखि लिएर चाहिँ अहिले बिचौलिया दीपक भट्टहरूसँग त सम्म त यतिखेर अनुसन्धानको दायरामा छन् नि त होइन।
4: म तपाईँलाई यो प्रसङ्गमा भन्छु, भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ, सरकारको त्यो कर्तव्यभित्र पर्छ, विगतमा पनि गरेको छ। म स्मरण गराउन चाहन्छु, आज जुन हल्लीखल्ली भएर केही व्यक्तिहरूलाई गिरफ्तार गरेकोमा आज मात्रै गर्यो, विगतमा तपाईँ ठूल्ठूला मन्त्रीहरू लामो समयसम्म कारागारमा बसेका छन्, कैयौं मानिसहरूमाथि कारवाही भएको छ, नभएको होइन। तर हाम्रो देशमा अझै पनि भ्रष्टाचारीहरूमाथि कारवाही गर्नुपर्छ, कसैले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको छ, भ्रष्टाचारको क्रियाकलाप गरेको छ भने कारवाही गर्नुपर्छ। तर त्यो कारवाही भनेको सबै व्यक्ति कानूनको अगाडि समान छन् भन्ने सिद्धान्त अनुरूप हुनुपर्छ, एक। दुई, कानूनको प्रक्रिया पद्धति जुन हो त्यो संसारमा स्थापित नेपालको आचार अपराध संहिताले स्थापित गरेको, प्रक्रियाले स्थापित गरेको त्यो प्रणाली अनुरूप हुनुपर्छ। त्यहाँ कुनै व्यक्तिलाई मन लाग्यो भनेर आज कुनै व्यक्ति श्री तीन महाराज बन्न सक्दैन। आज कुनै पनि व्यक्ति स्वेच्छाचारी भएर मैले भने ल गर भन्ने त्यस्तो खालको लोकतन्त्रमा हुन सक्दैन। त्यो प्रक्रिया अप्नाउनुपर्छ र निष्पक्ष छानबिन हुनुपर्छ, तथ्यको आधारमा व्यक्तिलाई कारवाही गरिनुपर्छ, मान्छेलाई बदनाम गराइदिने अनि आफ्ना मान्छेको कुरा उठ्यो भने केही पनि नगर्ने। अहिले म सुनिरहेको छु राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय सांसद मन्त्रीहरूले सार्वजनिक जग्गा मिचेको भनेर दिनदिनै समाचार आइरहेछ, कुनै व्यक्तिमाथि कार्य गरेको त सुनिँदैन त। अनि एउटा सामान्य व्यक्ति जसको घरबार छैन, उनीहरूलाई बिचल्ली गरेर डोजर लगाएर आश्रय स्थलमा राखेर न उनीहरूको बालबालिकाको पढाइको कुराको कुनै सुनिश्चितता छ, न त्यहाँ बिरामीहरूको उपचारको व्यवस्था छ, न कहाँ जाने भन्ने कुनै व्यवस्थापनको कुरा छ, अनि त्यहाँ त्यति निर्ममतापूर्वक प्रस्तुत हुने, अनि आफ्ना मानिसहरू सांसद र ठुल्ठूला पदमा बसेका व्यक्तिहरूको दिनदिनै प्रमाणसहित सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमले कुरा उठाउँदा न त्यसमा छानबिन गर्ने न कारवाही गर्ने, यस्तो खालको पक्षपातपूर्ण क्रियाकलाप राज्यले गर्नु भनेको के हुन्छ त भने भ्रष्टाचारीमाथि कारवाही गरेको पनि त्यो खालि बदलाको भावनाले गरेको हो कि भन्ने जनतामा पर्न जान्छ, यस्तो नहोस्।
0: होइन, अहिले सरकारले त सुशासनका कामहरू गरिरहेछ, त्यो फाइलहरू अगाडि बढाइरहेछ, होइन, भोलि चाहिँ अब उहाँहरूको गल्ती छ भने अर्को फेरि चाहिँ अर्को निकायले चाहिँ तत्त्व निकायले उहाँहरूलाई पनि कारवाही गर्ला, होइन, तर चाहिँ भ्रष्टाचारले देश त थिल्थिलो भएको रहेछ नि त डक्टर साहबले त स्वीकार्नुहुन्छ नि त, होइन, हरेक क्षेत्रमा
4: नेपालमा भ्रष्टाचार व्यापक छ भन्ने कुरा त आज देखियो, होइन, हेर्नुहोस् पञ्चायतकालमा पनि ठुल्ठूला काण्ड भएर त्यति बेला दरबारमा राजाकै अधिराज कुमारलाई पनि कारवाही गर्यो, सम्झिराखौ न हामी, अनि त्यसपछि गएर पञ्चायतकालदेखि अहिलेसम्म त्यो ठुल्ठुला पदमा बसेका व्यक्तिहरूको सूची बनाउने हो भने लामै हुन्छ, बहुदलीय व्यवस्था आइसकेपछि पनि थोरै मानिसहरूलाई कारवाही भएको छ। नेपालमा भ्रष्टाचारको रोगले निकै हाम्रो समाज आक्रान्त छ, राज्य प्रणाली आक्रान्त छ, त्यो साँचो कुरा हो, तर त्यसलाई नियन्त्रण गर्नको लागि के हुन्छ भने जो व्यक्ति सरकारमा जान्छन्, जसको हातमा शासनको बागडोर हुन्छ, निजहरूले सबभन्दा पहिले आफैबाट आफ्नै पंक्तिबाट सुरु गर्यो भने त्यो विश्वसनीय हुन्छ, आफ्ना भनेकाहरूलाई के पनि नगर्ने, अरूमाथि मात्रै डण्डा बर्साउँदाखेरि के हुन्छ त भने त्यसले वाञ्छित परिणाम हासिल हुन सक्दैन, त्यसले समाजको सरकारलाई हेर्ने दृष्टिकोण र निष्पक्षतालाई हेर्ने दृष्टिकोण नै के हुन्छ त त्यो आफै विरोधाभासमा फस्छ, र त्यसले गर्दाखेरि न राज्यले स्थायित्व प्राप्त गर्छ, न सरकारले स्थायित्व प्राप्त गर्छ, र शासन गर्ने सरकार चलाउने राजनीतिक दल नै अन्तत त्यो ठूलो विवादको भोरीमा पर्छ, र त्यसले अझ फेरि ल्याउने परिणाम के हुन्छ, फेरि उही राजनीतिक अस्थिर, 7 सालदेखि आजसम्म नेपाल प्रयोगशाला बनेको छ, अहिले पनि प्रयोगशाला बनाउने प्रक्रिया जारी छ, त्यो संविधान संशोधनको नाममा होस् वा सरकार चलाउने नाममा होस्।
0: अब राष्ट्रपतिले त आफ्नो मार्गदर्शनबाट स्पष्ट सन्देश दिइसकेका छ, दलविहीन स्थानीय तह प्रदेश संरचना सम्भवतः खारेज,
4: अब त्यो उहाँहरूले जुन कुरा ल्याउनु भएको छ, अब त्यो संविधान संशोधन भनेको हेर्नुहोस् त्यो कुनै खेलाचेर सजिलो कुरा छैन, प्रदेशको कुरा गर्ने हो भने प्रदेशको समेत सहमति लिनुपर्छ, त्यो प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी र या सरकारले कुनै गम्भीर रूपमा संविधानविद त्यो सम्बन्धी जानकारी अनुभवी व्यक्तिहरूलाई अगाडि सारेको देखिँदैन। अब जहाँसम्म हामी नै अनुभवी हुने उहाँहरूले दावी गर्नुहुन्छ भने उहाँहरू कति अनुभवी कति दक्ष भन्ने कुरा त उहाँहरूको महाधिवेशनमै देखिसक्यो, मैले भन्यो भने उहाँहरूलाई रिस उठ्ला, त्यो राष्ट्रिय स्वतन्त्र पार्टीका मानिसहरूले नै आफै दिनदिनै त्यहाँका
0: महाधिवेशन के भयो, सौहार्दपूर्ण ढंगले सम्पन्न भएन महाधिवेशन चाहिँ राष्ट्रपतिको?
4: अब हेर्नुहोस् त्यो उहाँहरूको आन्तरिक कुरामा म धेरै टिप्पणी गर्न चाहन्न, तर त्यहाँ निर्वाचन प्रणालीदेखि लिएर मान्छेको उम्मेद्वारीदेखि लिएर जुन कुरा यो अहिलेको लोकतन्त्रमा सुन्नै नसकिने भन्नै नहुने गर्नै नहुने कुराहरू त उहाँहरूका त्यहाँ सहभागी भएका प्रतिनिधिहरू र त्यहाँ पदमा भएका व्यक्तिहरू आफै दिनदिनै बाहिर तथ्य ल्याइरहनु भएको छ, मैले के भन्नु पर्यो यो कुरालाई मैले यो प्रसङ्गमा किन जोडेको भने संविधान निर्माण र संविधान संशोधनमा हामी नै सबै विज्ञ छौं, अरू कोही विज्ञ चाहिँदैन भन्ने जसरी जुन प्रकारले अहिले व्यवहार गरिँदैछ नि त्यो सत्य देखिएन, उहाँहरूले आफ्नै राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा जे कौशल दक्षता सुशासनका कुरा स्वच्छ प्रतिस्पर्धाको कुरा नयाँ नयाँ प्रतिभालाई अगाडि आउन दिने भन्ने जुन नारा दिनुभएको थियो नि त्यो त कति सत्य रहेछ कि छैन भन्ने कुरा त महाधिवेशनमै देखियो भन्ने कुरा त उहाँकै प्रतिनिधिहरूले भन्नु भएको छ, मैले होइन।
0: हस् डाक्टर, यहाँको महत्वपूर्ण समय सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
4: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता पूर्व प्रधान एवं रक्षा गृहमन्त्री डाक्टर भीम रावल, आदरणीय श्रोता नेपाली भाषामा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
5: बुढी हेर त, लाऊ
6: आहा, कति राम्रो मङ्गलसूत्र, कहाँबाट ल्याएको?
5: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि।
6: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका घर गहना अर्डर अनुसार तयार गरिन्छ।
5: दिदी बहिनी सुनसादी घर गहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
7: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
7: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11 9849-2431-11। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802
3: रेडियो बिहानी 97.6 MHz।
0: बेस मानेर सुभ्यूका अध्यक्ष दीपक धामी हुनुहुन्छ। दीपकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद, नमस्कार, गुड मर्निङ हजुर।
0: होइन, अब त्रिभुवन विश्वविद्यालयले भन्यो, अब तपाईँहरूका कुनै पनि संरचनाहरू छन् होइन, त्रिवि राङ्गी क्याम्पसहरूमा संरचनाहरू तपाईँहरूले राख्नु भएको छ भने तत्काल हटाउनु, 60 दिनभित्र ती सबै संरचनाहरूलाई चाहिँ हटाएर त्यहाँ खाली गर्नु भनेर चाहिँ सूचना जारी गर्यो। र उसले भन्यो आफ्नो आङ्गिक क्याम्पसहरूबाट पनि दलीय विद्यार्थी संगठनका संरचना हटाउनु निर्देशन पनि दियो। अब यो सूचना अनुसार करिब करिब 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गरी निर्देशनालयलाई जानकारी पनि गराउनु भन्ने सूचना आइसकेको स्थितिमा अब तपाईँहरू के गर्दै हुनुहुन्छ? यतिखेर हटाउने तयारीमा हो?
8: यो देश एउटा प्रणालीमा संविधान सम्मत रूपमा अगाडि बढ्छ। देशका लोकतान्त्रिक मूल्य मान्यताहरू जसरी अगाडि बढ्न पर्ने हो त्यो अनुसार नै अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो। तर जसरी एउटा सनकी शासकले एउटा आफ्ना विरुद्धमा उठ्ने आवाजहरू अथवा एउटा सचेत वर्गका रूपमा उठ्न पर्ने आवाजहरूलाई चाहिँ दबाउनको लागि जुन किसिमको ऊर्जी जारी गरेको छ, यस्ता सनकी शासकहरूले बेला मौकामा चाहिँ आफू म मात्रै सर्वसम्मान्य हुँ, म मात्रै सर्वस्व हुँ भन्ने किसिमले जसरी लोकतन्त्रको घाँटी निमोठेर यी सबै आवाजहरूलाई दबाउन खोज्दैछ र एउटा सचेत वर्गलाई जसले राजनीतिलाई आफ्नो एउटा यो माटोलाई यो समाजलाई म केही गर्छु भन्ने हुतुटीका साथ यो एउटा आफ्नो विश्वविद्यालयमा पढिरहँदाखेरि मैले यो समाजका सबै पाटाहरू केलाउनुपर्छ, सबै भूमिकाहरूमा चाहिँ मेरो उपस्थिति हुनपर्छ र मैले देशको समृद्धिको यात्रामा मेरो पनि एउटा त्यहाँ उपस्थिति हुनपर्छ भन्ने एउटा पवित्र उद्देश्यका साथ लागेका विद्यार्थी साथीहरूलाई निस्तेज पार्ने र कुनै विदेशी डिजाइनका युथ काउन्सिलहरूलाई स्थापित गर्ने जुन एउटा मनसायका साथ अगाडि बढ्दैछ सरकार र बालेन्द्र सरकारले जुन किसिमको यो एउटा नियोजित रूपमा देशलाई भड्कालोमा लैजाने किसिमको जुन प्रयत्न गर्दछ त्यो आफैमा दुःखदायी छ। यस्ता शासकहरू, सन्की शासकहरू, एउटा दुर्व्यसनी शासकहरूको उर्दीले, यो सरकारले गरेका उर्दीहरूले यो विद्यार्थी आन्दोलन, विद्यार्थी संगठन, विद्यार्थीले आफ्नो विचार बोक्न पाउने कुराहरू चाहिँ यो रोकिँदैन र हामी संविधान सम्मत अहिले कानुनी हिसाबले पनि हामी सर्वोच्च अदालतमा चाहिँ न्यायालयको एउटा निर्णयको
0: प्रक्रिया
8: जसरी सरकारले सर्वोच्च अदालतले गरेको निर्णय अथवा गरेको आदेशको विरुद्धमा पनि जसरी एउटा किसिमको प्रक्रियामा चाहिँ उसले अपमान गर्ने गरी अथवा मानहानी हुने गर्ने गरी जसरी अदालतको मानहानी हुने गरी पनि कार्य गरेको छ आफैमा खेपजना छ र विद्यार्थी आन्दोलनलाई निस्तेज पार्छु भन्ने सङ्घीय शासकहरूका उद्देश्यहरू पूरा गर्न दिँदैनौँ यसको लागि सशक्त रूपमा हामीले आन्दोलनको रूपमा चाहिँ हामी अगाडि बढ्छौँ
0: होइन अब दिपक घामीजी अब तपाईँ कसरी अगाडि बढ्नुहुन्छ अब तपाईँ समाजलाई हटाउनुतिर लाग्नुहोस् क्या त्रिवेदीले आदेश दिइसक्यो नि त होइन तपाईँहरूलाई निर्देशन गरिसकेका छन् त होइन
8: यस्ता आदेशहरू धेरै बेला धेरै वखतमा धेरै व्यवस्थामा धेरै प्रक्रियाहरूमा चाहिँ आदेशहरू भएका छन् यस्ता किसिमका आदेशहरू यस्ता किसिमका हुकुमी शैलीहरू धेरै प्रक्रियाहरूमा चाहिँ मान्छेले नेपाली जनताले नेपाली विद्यार्थीले यो विद्यार्थी आन्दोलनले भोग्दै आएको र यस्ता चिजहरू चाहिँ हामीले धेरै उतार चढावमा धेरै समयका आदि धेरैहरू चाहिँ सहेर चाहिँ यो विद्यार्थी आन्दोलन आजसम्म यहाँ उपस्थित भएको हो जसरी यो विद्यार्थी आन्दोलनको गरिमा यो विद्यार्थी आन्दोलनको एउटा विरासत र यसको योगदानलाई नबुझेर यसलाई नितान्त रूपमा गलत चित्रण गरेर जसरी यो किसिमको एउटा गलत नियतका साथ प्रहार गर्न खोजिँदैछ कि साँच्चीकै विद्यार्थी आन्दोलनले यो व्यवस्था परिवर्तनका लडाइँहरूमा अथवा यो आज जसरी बालेन्द्र शाहले प्रधानमन्त्री बन्ने कुराहरूमा अथवा यो जनताका अधिकारहरूलाई बोल्ने कुराहरूमा जनताका अधिकारहरूलाई संरक्षण गर्ने कुराहरूमा विद्यार्थी आन्दोलनको भूमिका थिएन कि यी उहाँहरू जस्तै कुनै सम्भ्रान्त वर्गको नेतृत्व गर्नेहरूले मात्रै चाहिँ आज सुकिला मुकिला भएर चाहिँ यो आन्दोलन यो रगत पसिना यो बलिदानी नबुझेका एउटा हरिनट्ठकहरूलाई चाहिँ ल्याएर आज उर्दीका भरमा चाहिँ विद्यार्थी संगठनहरूलाई चाहिँ निस्तेज पार्छु भन्ने किसिमको चाहिँ त्यो नियतका साथ अगाडि बढेर चाहिँ विद्यार्थी आन्दोलन रोकिन सक्छ यो रोकिन सक्दैन त्यही भएका हिसाबले यिनले यो देशका समाजका परिवेशहरू यहाँका एउटा निम्न वर्गका समस्याहरू तलका समुदायका पीडाहरू यी कुनै पनि बुझेका छैनन् यी नितान्त रूपमा परिचालित रूपमा चाहिँ आफ्नो सुख शैल आफ्नो जीवन समृद्धका रूपमा समृद्ध एउटा परिवारका रूपमा चाहिँ व्यवस्थित गरिसकेका मान्छेहरू नितान्त रूपमा एउटा तल्लो वर्गको एउटा त्यो विचारलाई दबाउन खोज्दैछन् एउटा शासक फेरि सर्वशक्तिमान शासक बन्न खोज्ने प्रयत्नमा जसरी लागिरहेका छन् यो आफैमा बेठिक छ र यो विषयमा तपाईँ हामी सबै मिडिया जगत सबै आम सचेत वर्गले खबरदारी गर्नुपर्छ आज सबैले जहाँ जहाँ प्रश्न उठ्न सक्ने हो जहाँ जहाँ सचेतनापूर्वक विश्लेषण गर्न सक्ने हो जहाँ जहाँ यिनले गरेका गलत क्रियाकलापको विषयमा चाहिँ औँला ठड्याउन सक्ने हो ती सबैका आवाजहरूलाई चाहिँ सुन्न खोजिँदो ती सबैका आवाजहरूलाई चाहिँ दबाउन खोजिँदो यो प्रक्रिया लोकतान्त्रिक संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ कि विपक्षमा छ यो चाहिँ हामीले ल्याएको एउटा संविधानवादको पक्षमा छ कि विपक्षमा छ भन्ने चिजको चाहिँ विश्लेषण गरेनौँ र अझ पनि लहरका भरमा अझ पनि यिनीहरूका चाहिँ एउटा फेसबुक स्ट्याटसका भरमा चाहिँ तपाईँ हामी चाहिँ जान्यौँ भने देश दुर्घटनामा जाने निश्चित छ आज तपाईँ हामीले चाहिँ फेसबुक स्ट्याटसको भरमा देश चलाउने कि एउटा प्रणालीमा देश चलाउने यो चिजले चाहिँ आज हामी फेरि पनि तरङ्गित भयौँ भने देशले एउटा भड्कालोमा परिसकेको छ फेरि देश भड्कालोमा पर्ने परिस्थिति नआओस् हाम्रो कामना हो
0: अब चाहिँ सरकारले के भन्यो भने अब विद्यार्थी संगठनको आवश्यकता छैन तपाईँहरू राजनीति नगर्नुहोस् होइन क्याम्पसमा राजनीति नगर्नुहोस् क्याम्पसमा तालाबन्दी नगर्नुहोस् प्राध्यापकहरूलाई कालो मुसो नदल्नुहोस् अब क्याम्पसमा ठेक्का पट्टाको काम चाहिँ नगर्नुहोस् होइन कार्यक्रमका नाममा चाहिँ करोडौं करोड उठाउने काम नगर्नुहोस् अब सुशासनतर्फ लाग्नुहोस् भन्ने कुरा त ठिकै हो नि त स्वाभाविक हो नि त
8: तपाईँहरूले यो चिजको विश्लेषणले चाहिँ आज सबै चिजको चाहिँ यो विद्यार्थी आन्दोलनलाई जसरी गलत तरिकाले चाहिँ ड्राइभ गर्न खोजिएको गलत तरिकाले चाहिँ चित्रण गर्न खोजिएको छ यो ठिक लयमा चाहिँ तपाईँले चाहिँ विश्लेषण गरिरहनु भएको छ आज विद्यार्थीको चाहिँ एउटा अभिभावकले फिस तिर्न नसक्दाखेरि बोल्ने विद्यार्थी संगठन चाहिँ त्यही विद्यार्थी संगठन गरेको देख्नुहुन्न आज त
0: तपाईँले
8: कुनै एउटा व्यक्तिले गरेका कुराहरूलाई कुनै एउटा कालखण्डमा भइट गरेर आज मिडिया जगतले पनि यो विद्यार्थी आन्दोलनलाई जसरी चाहिँ बदनाम गर्ने किसिमले पनि चित्रित गर्नुभयो तपाईँले आज
0: मिडिया
8: जगतको घाँटी निमाउन खोज्दै तपाईँले त्यसो भए त्यहाँ बार्गेनिङ गर्नुभएको हो तपाईँहरूले चाहिँ गलत गर्नुभएको थियो आज मिडिया जगतको पनि घाँटी निमोटिँदैछ आज राज्यको चौथ अङ्ग भनेको त्यो अङ्गको भेटिन्छ के तपाईँले गलत गर्नुभएको तपाईँले त्यो चन्द्र आतङ्क गर्नुभएको भन्दाखेरि होइन होला तर के हो भने आज नियोजित रूपमा चाहिँ यस्ता किसिमको चाहिँ गतिविधि भइरहँदाखेरि तपाईँले किन बोल्नुहुन्छ आज विद्यानी कमजोर कुन ठाउँमा कमी कमजोरी भएका कुरालाई सच्याएर अगाडि बढ्ने होला त्यसलाई सुधारेर अगाडि बढ्ने होला त्यसलाई चाहिँ थप परिमार्जित गरेर अगाडि बढ्ने होला तर जसरी एउटा आज सरकारमा बसेको मान्छेले गल्ती गरेका छन् कि छैन, के सरकारै अर्को गर्ने भन्ने, कुनै एउटा सरकारी कार्यालयमा चाहिँ बदमासी भएको छैन, गलत भएको छैन, सरकार त्यो चाहिँ सबै डिजल्भ गरौँ भन्ने किसिमले चाहिँ अगाडि बढ्ने कुराले चाहिँ यो ठिक लयमा जान सक्छ। आज कि त उहाँले यो देशमा कुनै बेठिक देशै विघटन गरौँ भन्न खोजेका हो कि प्रधानमन्त्रीको विशेष कि त्यही चिजको चित्रण गर्न खोजेको हो त भन्दाखेरि त्यो होइन। हामीले भएका कमी कमजोरहरूलाई पनि त्यसलाई परिमार्जित गर्न पर्ला। आज विद्यार्थी आन्दोलन भएका तपस्या बलिदानी रगतका खोला बगाएका ज्यानको आहुति दिएका कुराहरू त तपाईँले बिर्सिन मिल्छ। आज भएका हरेक जनताको हुँदाखेरि चाहिँ विद्यार्थी संगठन आफ्नो जीवनको प्रवाह नगरिकन सडकमा दिने बेला त तपाईँले देख्नुहुन्छ कि देख्नुहुन्न त्यो विद्यार्थी आन्दोलन? अनि तपाईँले यो किसिमको चाहिँ चित्रण गर्न हुँदैन। दुःख कष्ट हरेक निम्न समुदायको हरेक निम्न वर्गका जनताको अहिले पनि आशाको भरोसाको केन्द्र भनेको विद्यार्थी आन्दोलन छ। आज ग्यासको मूल्य बढ्दा, तेलको मूल्य बढ्दा, अरू विषयका चाहिँ मूल्य वृद्धि हुँदाखेरि चाहिँ अहिले पनि विद्यार्थी आन्दोलन खोजिरहेको छ। कुनै यिनीहरूका चाहिँ मन्त्रीहरूलाई खोजेका छन् तपाईँले देख्नु भएको छ। आज मन्त्रीभन्दा पनि बढी अपेक्षा चाहिँ आम विद्यार्थी आन्दोलनबाट, विद्यार्थी संगठनबाट भइरहेको छ। भनेपछि यो ढङ्गको चाहिँ चित्रण गरेर आज गलत तरिकाले मात्रै परिभाषित गर्न हुँदैन। विद्यार्थी आन्दोलन सशक्त झन् आवश्यक छ। विश्वविद्यालयमा राजनीति नगरेर एउटा पढिरहेको मान्छेले उसले यो देशको भूगोल, राजनीति, यी परिवेशहरू नबुझेर कसले बुझाउन खोजेको राजनीति सिक्ने? अहिले बनेको प्रधानमन्त्रीसँग राजनीति सिक्ने हो भने के तथानाम गाली गर्दै सिक्ने हो राजनीति? तथानाम चाहिँ मुख छोड्दै गर्ने प्रक्रिया सिक्ने हो राजनीति? अहिलेको प्रधानमन्त्रीसँग के सिक्न सकिन्छ त्यतिबाट? हामी आफै यो माटो, यो भूगोल, यो यहाँको विश्वविद्यालय, यहाँका शैक्षिक बिक्री परिवेशहरूमा चाहिँ प्रत्यक्ष रूपमा हाम्रो संलग्नता भएर त्यहाँका परिवेशहरूलाई बुझेर भोलि निर्णायक ठाउँमा पुग्दाखेरि यी समस्यालाई, यी विश्वविद्यालय समाजका समस्याहरूलाई चाहिँ थप रूपमा चाहिँ हामीले यसलाई परिमार्जित गरेर देशको शिक्षा क्षेत्रले यो देशको आर्थिक समृद्धिको यात्रालाई पनि अगाडि बढाउन पर्छ भन्ने चिजले चाहिँ त्यहाँ विद्यार्थी आन्दोलन भइरहेको छ। त्यहाँ विद्यार्थी संगठनहरू चाहिँ सङ्गठित भइरहनु भएको छ। के तपाईँले कसैको व्यक्तिको विचारमाथि गर्नु, कुनै मान्छेको विचारमाथि चाहिँ भन्ध्याकरण गर्न खोज्ने कुनै कुरा सम्भव छ? यो तिनका सन्कीका भरमा चाहिँ सम्भव हुन सक्छ, तिनका ऊर्जीका भरमा सम्भव हुन सक्छ? मेरो विचारलाई कसैले मार्न सक्छ? मेरो विचारलाई, मेरो सोच्ने तरिकालाई कसैले निश्चित गर्न सक्छ? अनि तिनका ऊर्जी चाहिँ मानिदिन पर्नेछ? ऊर्जी मानिँदैन, सशक्त रूपमा प्रतिकार हुन्छ। र भोलि ती ऊर्जी दिनेहरूले चाहिँ एउटा हिजोका शासकहरूले जसरी ऊर्जी दिएर चाहिँ यो विद्यार्थीहरू निश्चित बनाउन खोजेका थिए, तिनको हालत के भयो? आज तिन यो बालेन्द्र शाह पनि तिनै एउटा निरङ्कुश शासकका जसरी अगाडि बढ्दैछन्, तिनका पनि हालतहरू त्यस्तै हुनेवाला छन्। आज तपाईँले देखिरहनु भएको छ जनताको लागि भनेर
0: विद्यार्थीहरूको अहिलेको भूमिका के छ? त्यसो भए आधा ग्यास सिलिन्डर बिक्री भइरहेको छ, इजरायल, इरान र अमेरिकाको युद्ध अलिकति शान्त हुँदाखेरि त्यो भरि ग्यास आएन, होइन? पेट्रोलियम पदार्थको मूल्य शोचालित थियो हिजो, पेट्रोलियम पदार्थको मूल्य आज चाहिँ त्यही महँगीमा चाहिँ नागरिकहरू किनिरहेका छन्, होइन? सुकुम्बासी बस्तीमा चाहिँ जो खास सुकुम्बासी हुन् उनीहरू मात्रै होल्डिङ सेन्टरमा छन् अहिलेको अवस्थामा, होइन? उनीहरूलाई पनि त्यहाँ बागमती सभ्यताले चाहिँ लखेट्ने प्रयत्न गरिरहेछ, सरकारले लखेट्न खोजिरहेछ, उनीहरू याचना गरिरहेका छन्। आज कालो बजारी त्यत्तिकै छ, मल पाइया छैन, किसानहरू मल नपाएर रोइरहेछन्। अनि तपाईँहरूको काम के भन्या कि तपाईँहरूलाई त अब हटाउनु भएको
8: चिज तपाईँले हामीले गरेका क्रियाकलाप हेरिरहनु भएको छैन? यी सबै विषयमा चाहिँ हामीले चाहिँ सरकारलाई सचेत गराएको छ कि हामी निर्णय गर्ने ठाउँमा हो? हामीले सरकारका निकायलाई घसघटाउने कुरा होला नि त? हामीले आफ्नो जिम्मेवारी चाहिँ बहन गरेका छौँ कि छैनौँ भन्दाखेरि तपाईँले हेर्नु पर्यो नि त। त्यो आज पेट्रोलियम पदार्थको चाहिँ विश्व बजारमा चाहिँ समायोजन भइसक्यो, नेपालमा चाहिँ पुरानै पेट्रोलियम पदार्थ गरेर सरकारले लुटतन्त्र मचाइरहेको छ। सरकारले चाहिँ अब त्यो गरिब जनताहरूमा चाहिँ मूल्य बढ्यो भनेर बढाएको मूल्य आज घट्दाखेरि घटाइरहेको छ, लुट मचाएको छ। यो विषयमा हामीले खबरदारी गरेका छौँ। आज सुकुम्बासी बस्तीमा भइरहेका थिचोमिचो हिजो गरिबको चमेली बोलिदिने कोही छैन भन्ने शासक आज सत्तामा पुगिसकेपछि आज चाहिँ अन्ध भएर चाहिँ तिनको पेटमा चाहिँ लात बजारिरहेको छ, तिनका बासहरूमा लात बजारिरहेको छ। ऊ जनता होइन, यो देशको नागरिक होइन भने जसरी लखिरहेको छ। अनि तिनीहरूका विषयमा चाहिँ हामी बोलेका छौँ कि छैनौँ? आज तपाईँहरूले किसान सबै वर्गका विषयमा हामी बोलेका छौँ कि छैनौँ? यी विषयहरूमा सबैभन्दा आवाज कसैले उठाएको छ भने हामीले उठाएका छौँ। आज तपाईँहरूले विश्वविद्यालयको अवस्था हेर्नुभएको छ, तपाईँहरूले विश्वविद्यालयमा चाहिँ हरेक प्रोफेसरलाई, हरेक त्यहाँको मान्छेहरूलाई, एउटा विज्ञता हासिल गरेको मान्छेलाई त अयोग्य छस् भनेर चाहिँ सबैलाई बर्खास्त गर्यो अध्यादेशका माध्यमबाट। उनी एउटा विद्वान वर्गको अथवा त्यो किसिमको सचेतना भएको मान्छेलाई चाहिँ बर्खास्त भयो भनेर त अयोग्य छस् भनेर बर्खास्त गरेर आज विश्वविद्यालय चाहिँ नेतृत्वविहीन भएका अवस्थाहरू छन्। त्यहाँको प्रशासकीय संरचनालाई ध्वस्त बनाएर बसेका छन्। अनि यिनीहरूले चाहिँ यो राज्यको निकायहरूलाई अथवा शिक्षा क्षेत्रलाई ठिक गर्छन् भन्ने कुरा हामीले पत्याइ दिनुपर्ने हो। हामीले चाहिँ त्यहाँ खबरदारी गर्नुपर्छ भने आज विश्वविद्यालयका भिसी बनाउने कुरा, रजिस्टर बनाउने कुरा चाहिँ सदस्यता काटेको छ, निला सदस्यताहरू काटेर मात्र त्यो इन्टरभ्यू लिएर त्यो किसिमको प्रतिबद्धता गरेर मात्रै त्यहाँ पठाउन खोजिन्छ। आज राजनीति यिनीहरूले गरेका छन् कि छैनन्? राजनीति चाहिँ यिनीहरूले चाहिँ राजनीतिको सर्जरी अगाडि बढाएको छ सकिँदैन डिएनए टेस्ट गरेर चाहिँ विश्वविद्यालयको चाहिँ जिम्मेवारी दिने कुरा चाहिँ तपाईँले ठिक भनिरहनु भएको छ अनि राम्रो सुशासनको कुरा गरिरहनु भएको छ आज कुन चाहिँ वर्गको हितमा चाहिँ काम गरिरहेका छन् यिनीहरूले आज कुनै इलाइट वर्गको मात्रै चाहिँ प्रतिनिधित्व हुने गरी चाहिँ एउटा काम गरिरहेको सरकारलाई अनि तपाईँ हामीले चाहिँ गरिब निमिका जनताका आवाजहरूलाई बोल्ने विद्यार्थी सङ्गठनलाई विद्यार्थी आन्दोलनलाई चाहिँ तपाईँ हामीले चाहिँ निस्टेज पारेर बदनाम गराएर उसलाई कमजोर बनाएर चाहिँ थप यिनीहरूलाई चाहिँ मनोमानी गर्नको लागि उद्वेलित बनाउन खोज्नु भएको हो त तपाईँ हामीले चाहिँ भन्दाखेरि होइन हामीले खबरदारी गर्नुपर्छ यी यस्ता चिजहरू बेला बखतमा चाहिँ यस्ता शासकहरूले उद्योग गर्छन् यिनलाई सशक्त रूपमा प्रतिवाद गर्नुपर्छ आम जनताहरू आम युवा विद्यार्थी सबै साथीहरूले चाहिँ यस्ता कुराहरू खबरदारी गर्नुहोस् अब पनि लहरमा लाग्न हुँदैन अब तपाईँ हामीले सबै चिजहरू चेताइसक्यो आज सुकुम्बासीको हालत हेर्नुहोस् आज तपाईँ हामीले चाहिँ एउटा सामान्य गरिखाने वर्गको चाहिँ चुलो बनेको छैन त्यो अवस्था हेर्नुहोस् आज विश्वविद्यालयको अवस्था हेर्नुहोस् आज अरू संरचनागत कुरा बजेटका विषयमा हेर्नुहोस् आज तपाईँ हामीले भनेका हिजो गाडीमा चढ्ने मान्छेहरू गाडीमा चढ्ने फलानु मन्त्री फलानु नेता गाडीमा चढ्यो भने आज दसौँ अर्बका गाडीहरू किन्ने अरबौँका गाडीहरू किन्न चाहिँ किन पर्यो यिनीहरूलाई चाहिँ हिँडेर जान सक्दैनन् हिजो त्यही भनेर बदनाम गरेका होइनन् यो अरू राजनीतिक दलहरूलाई आज किन चाहियो अरबौँका गाडीहरू यिनीहरूलाई किन्न पर्यो राज्यको कोषबाट अरबौँका गाडी किन गर्न पर्यो यिनीहरूले बजेटका चाहिँ कुनै मान्छेलाई खुसी बनाउने कुरा कुराहरूमा चाहिँ किन त्यस्तो किसिमको चाहिँ आज बजेटमा चाहिँ बदमासी गर्छ भनेपछि गलत नियतका साथ यो देशलाई बर्बाद बनाउने दिशामा सरकार अगाडि बढेको छ यो विषयमा तपाईँ सबैले खबरदारी गर्नुपर्छ।
0: हस् दिपक धामी यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद नमस्कार।
8: हस्
0: धन्यवाद नमस्कार। हजुर अध्यक्ष श्री दिपक धामी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ विश्रामपछि पुनः उपस्थित हुनेछ।
9: लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी डिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेक है रोमा। झोला बोकेर लुखुर लुखुर कता जान लाग्यो हो अर्जुन भाइ?
10: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लाग्यो।
9: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
10: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
9: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
10: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
9: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98-511-93-270 98-511-93-270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक शंकर तिवारी हुनुहुन्छ। तिवारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली भाषामा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: गुड मर्निङ, नमस्ते।
0: आराम हुनुहुन्छ? सन्चै हुनुहुन्छ तिवारीजी?
11: हजुर हजुर।
0: देश कस्तो छ, सन्चै छ अहिले राष्ट्र?
11: देश ठिकै छ, अब बर्खा सुरु हुँदैछ।
0: बर्खा सुरु हुँदैछ, बर्खामा चाहिँ बाढी पहिरो होइन, बजेट पनि आएको छ अहिले। अब अहिलेको अवस्थामा चाहिँ सरकारले गाडी किन्दै रहेछ 3 अर्बको गाडी होइन, यो 3 अर्बको गाडी किन्ने कुरा चाहिँ निकै चर्चित पनि बन्यो, किनभने हाम्रो देश जस्तो देशका लागि यो चर्चा हुनु स्वाभाविक पनि हो। 82 करोडको गाडी किन्दा अघिल्लो वर्ष व्यापक चर्चा र आलोचना भएको थियो। 3 अर्बको गाडी किन्दाखेरि त्यति धेरै चाहिँ नागरिक स्तरसम्म त पुगेको छैन, तर सेनालाई 1 अर्बको गाडी दिने, त्यस पछाडि चाहिँ बाँकी प्रहरी लगायतको सशस्त्रहरूलाईदेखि लिएर अब मन्त्रालयहरूमा गाडी किन्ने कुरा भएको रहेछ। यो अहिलेको आवश्यकता हो, टटकारो आवश्यकता हो?
11: सरकारले जुन किसिमको आर्थिक मितव्ययिता कुरा गरेको थियो, यो सवारी साधन किन्ने कुरा, जुन यो राजस्वमा हाम्रो ढुकुटीमा पैसा थपिने भन्दा पनि ढुकुटीमा पैसा बढाउने कुरा देखिन्छ। यो त्यो बारेमा त्यति धेरै यो सकारात्मक कुरा जस्तो मलाई लाग्दैन।
0: होइन, अब ढुकुटीमा बढाउने कुरा त एउटा पाटो होला, तर यो गाडी सवारी साधन विलासिताका कुराहरू समितिले के भनेका छन्, 3 वर्षसम्म चाहिँ खरिद नगर्नु भन्ने विषय छ। 700 गाडी उहाँहरूले पूर्व विशिष्ट कर्मचारीहरूको तान्यो भनेर चाहिँ जनताको ध्यान त्यतातर्फ डाइभर्ट गर्नुभयो होइन। कतिपय भारतले पनि अनुदान दिएको छ, छिमेकी चीनले अनुदान दिएको छ, धेरै गाडीहरू नेपालमा भित्रिसकेका छन्। अझ भन्दा सेनाको गाडीमा त त्यति धेरै क्षति पनि पुगे जस्तो लाग्दैन मलाई, जेएनजी विद्रोहताका यो किन्नुका पछाडि चाहिँ यो बजेटतिर यो जनताका पक्षमा किसानका पक्षमा हुनुपर्ने बजेट चाहिँ विलासितातिर जान थाल्यो, देश त विकसित भइसकेछ कि क्या हो शंकरजी?
11: जहाँ जहाँ देशमा अर्थतन्त्र संकटमा परेको छ, देश टाट पल्टेको छ, त्यहाँ त्यहाँ सरकार ज्यादातर विलासी वस्तु साधन खरिद गर्नेमा जोड़ दिन्छ। यो सवारी साधन पनि यो विलासी वस्तुमा आउँछ, अत्यावश्यक बाहेक यो विलासी वस्तुमा पर्छ होइन। पुरानो सामानहरू पुरानो गाड़ीहरू मरौँ सम्मार गरेर चलाउने भन्दा पनि यो नयाँ त्यो एक किसिमको एउटा त्यो वर्गले आर्थिक घोटाला गर्ने र मुलुकलाई नै त्यो टार पल्टाउने नियतले सरकार अगाडि बढेको देखिन्छ। किनकि त्यो सरकारका विभिन्न निकायले जुन प्रतिवेदन सरकारलाई खर्च यो गाडी व्यवस्थापन यो सवारी व्यवस्थापन कसरी गर्ने भनेर रिपोर्ट दिएका थिए, त्यसको खिलाफमा यो प्रतिवेदन आएकाले यो आम मानिसहरूलाई शंका लाग्ने कुरा स्वाभाविक हो। र जुन वर्गलाई राहत दिन्छु भनेर भनिएको छ त्यो वर्गको राहतको बारेमा चाहिँ सरकार मौन रहेकाले यसबारेमा प्रश्न उठेका हुन्।
0: अब आजको दिनमा चाहिँ सत्ताले सरकारले चाहिँ विद्यार्थी संगठनहरू त्रिभुवन विश्वविद्यालयले पनि अब यो संगठनका कतिपय आफ्ना अफिसहरूदेखि लिएर त्यहाँ क्रियाकलापहरू बन्द गर्नु त्यहाँबाट हटाउनु भनेर त्रिवेले पत्र लेखेछ, 60 दिनको म्याद दिएछ। यो स्वाभाविक हो अहिलेको अवस्थामा यी संगठनहरू हटाउनुपर्छ भन्ने लाइन हो यहाँको?
11: यो त्रिवी प्रशासनले जुन निर्णय सर्वोच्चले गरेको थियो, अन्तरिम आदेश दिएको थियो नेभी संघका नेताहरूले हालेको मुद्दामा, नेभी संघले हालेको सरकार खिलाफमा हालेको मुद्दामा, त्यसमा जुन किसिमले आज छलफल हुनुभन्दा एक दिन अगाडि त्रिभुवन विश्वविद्यालयले दावेदारी गर्दै सरकारको निर्णयको दावेदारी गर्दै यो खारेज गर्नुपर्छ तयारी गर्नु भनेर जसरी एउटा पत्राचार गरेको छ, त्यसले यो चाहिँ नेपाल अधिराज्यको संविधान गणतन्त्र संविधान 2072 दिएको संगठन गर्ने अधिकारको परखिलाफमा छ। र नेपालमा सोभिको इतिहास जुन हो, स्वतन्त्र विद्यार्थी आन्दोलनको इतिहास जुन हो, नेपालमा विद्यार्थी आन्दोलनको जुन इतिहास हो, त्यसो र त्यो नै ठुलो कुरा चाहिँ त्यो राइट टू अर्गनाइज होइन, राइट टू प्रोटेस्ट पिसफुल्ली यो जुन अधिकार छ, संगठन गर्ने अधिकार छ, ट्रेड युनियनको अधिकार छ, त्यो सबै कुराको बर्खिलाफमा यो सरकार अगाडि बढ्न खोजेको छ। मलाई लाग्दैन कि सर्वोच्चले संविधानको बर्खिलाफ हुने गरी ऊ अगाडिको पर्छ भने लाग्दैन, त्यसले एउटा जुन किसिमको आन्दोलनको एउटा आँधीबेरी खडा गर्छ त्यो चाहिँ सरकारलाई ठेक्न गाह्रो हुन्छ। किनकि जुन सरकारले विद्यार्थीहरूको विल विद्यार्थीको इच्छाको चाहिँ अगेन्स्टमा काम गर्छ त्यो सरकारको भविष्य लामो हुँदैन, यो हामीलाई इतिहासले सिकाएको पाठ हो। र आजको जुन स्वतन्त्र विद्यार्थी युनियन छ, आजको जुन विद्यार्थी आन्दोलन छ, त्यो पञ्चायतको समयमा पनि त्यो संगठन गर्ने अधिकार सर्वसाधारणबाट ग्यारेन्टी गरेर लिएको नेपाली काँग्रेसका त्यति बेला भारतीय संगठन नेपाली जनता संघले, र त्यसको तहतमा सोभि स्थापना भएको र त्यसको खिलाफमा जुन किसिमको गति सरकारले चालेको छ त्यो मात्रै विकासको व्यवधानको बाधक भनेर भनेको छ। उनीहरू चाहिँ प्रश्नलाई मार्न चाहन्छन् र हामीले महत्व एउटा कुनै पनि अलोकतान्त्रिक सरकारले तानाशाही वृत्तिको नेतृत्वले द मेकिङ अफ अ डेमोक्रेटिक माइन्ड, लोकतन्त्र चलाउनको लागि लोकतान्त्रिक दिमाग चाहिन्छ र त्यो लोकतान्त्रिक दिमाग प्रजातान्त्रिक दिमाग बन्ने कुराको परिपाक त्यो चाहिँ क्याम्पसहरूमा हुन्छ। त्यो क्याम्पसहरूमा सोभिमा स्वतन्त्र विद्यार्थीको चुनावले त्यसको गति जुन अभ्यास दिएको हुन्छ स्थानीय त्यो विद्यार्थीको सरकारको, त्यहाँबाट विद्यार्थीहरूले आफूलाई चाहिँ त्यो सिभिक्स एजुकेसनको एउटा महत्वपूर्ण थल हो, त्यो सिभिक्स एजुकेसन त्यो नागरिकको राजनीतिक शिक्षाको महत्वपूर्ण थल हो, त्यो प्रारम्भिक थलोबाट नागरिक शिक्षाको प्रारम्भिक थलोबाट नागरिकहरूलाई वञ्चित गर्ने कुराले त्यसै चाहिँ सही सन्देश दिँदैन।
0: होइन, तर चाहिँ अब विद्यार्थीहरूका काम कारवाहीहरूका बारेमा पनि त निकै ठुला आलोचनाहरू छन्, अब विद्यार्थी संगठनहरूले गरेका क्रियाकलापहरूका विषयमा पनि धेरै आलोचनाहरू छन् होइन। संगठनहरू अब आवश्यक पर्दैनन्, संगठनहरू पनि अराजक भूमिकामा चाहिँ उपस्थित भए भन्ने खालका धेरै विवादहरू पनि त छन् नि शंकरजी।
11: विद्यार्थी संगठनको बारेमा मैले तपाईँलाई भनिहाले कि यो जुन नागरिक सिभिक्स एजुकेसनको महत्वपूर्ण थलो विद्यालय र विश्वविद्यालयहरू हुन्, विद्यालय नै विश्वविद्यालय हुन्, हामीलाई जुन किसिमको नागरिक शिक्षा यो हामीले जुन किसिमको नागरिक शिक्षा हामीले हाम्रा आजका युवकहरूलाई प्रदान गर्छौं त्यसबाट वञ्चित गरेपछि नागरिकहरूले नवयुवकहरूले प्रश्न गर्ने अधिकार गुमाउँछन् र त्यसले चाहिँ गैर लोकतान्त्रिक तानाशाही वृत्तिको सरकारलाई बढावा दिन्छ जुन चाहिँ एउटा लोकतान्त्रिक संविधान लोकतान्त्रिक परिपाटीले काम गर्न सक्दैन त्यसको लागि यो सरकारले विद्यार्थीको संगठन त्यसको लागि विद्यार्थी संगठन र विद्यार्थीहरूले क्याम्पसमा अभ्यास गर्ने जुन राजनीतिक अभ्यास छ एउटा त्यो अभ्यास छ एउटा जुन राजनीतिक शिक्षा पाउने जुन एउटा संस्कार छ लामो समयदेखि त्यसलाई रोकेर सरकारले ठिक गरिरहेको छैन
0: होइन अब तपाईँले चाहिँ सरकार सुशासनको पक्षमा अगाडि बढ़िरहेको कुरालाई त स्वीकारिरहनु भएको छ होइन अहिले आएर
11: मैले जस्तो यो थिति बसाउने संकल्प भनेर घोषणा पत्र लिएर गएको सरकारले थिति भन्दा बेथितिको चाङमा ज्यादा अगाडि बढेको छ आज हिजो जुन प्रधानमन्त्रीले हिजो प्रधानमन्त्री मेयर भन्दाखेरि मेयर काठमाडौँको हाम्रो मेयरहरूलाई संवैधानिक हिसाबले राजकीय मन्त्री भनेको केन्द्रको मन्त्री सरहको हैसियत दिएको छ आज हिज जुन शैलीले एउटा सेल्टरबाट होल्डिङ सेन्टरबाट शरणार्थी सरी सुकुम्बासीलाई होइन भूमिहीनलाई हिजो जसरी गिरफ्तार गरेको छ सरकारले कि सरकारको खिलाफमा बोल्यो भनेर त्यो कुरा हिज आफू मेयर भन्दाखेरि सेन्टर जलाइन्छु भन्ने कुराको आफू अभिव्यक्ति फिर्ता गरेको छैन त्यो सरकार अन्तर्गतको प्रशासनले एउटा सुकुम्बासी व्यक्ति जसले आफ्नो परिवारभन्दा बाहेक भएर बसेको छ डेढ दुई महिनादेखि राम्रोसँग खान पाएको छैन सुत्न पाएको छ उसले सरकार विरुद्ध भडास ठोक्दाखेरि उसलाई गिरफ्तार गरिएको छ यसले के देखाउँछ भन्दाखेरि यो सरकार नागरिकको जुन एउटा चाहिँ एउटा इज्जत एउटा प्रतिष्ठा हो एउटा नैतिकता एउटा जुन स्वाभिमान त्यसमा प्रहार गरेको छ यो सुकुम्बासी समस्यादेखि किसानका समस्यादेखि सबै सुकुरा प्रत्येकमा नागरिकको अपमान गरेको छ र जुन सरकारले आफ्नो नागरिकको सम्मान गर्दैन त्यो सरकार चाहिँ ठिक बाटोमा हिँडेको छ भनेर भन्न सकिने
0: होइन अब नागरिकको सम्मान त सरकारले गरिरहेछ अब देश विकास गर्छौँ हामी देशलाई चाहिँ एउटा तहमा पुर्याउँछौँ राष्ट्रलाई होइन भ्रष्टाचारहरूलाई चाहिँ कानुनी कडघरमा उभ्याउँछौँ भन्ने जुन संकल्प लिएको छ यो संकल्पको प्रयास पनि ठिक छ होइन
11: सदाचारको पाठ पढाउने सरकारले त्यसको सरकार प्रमुखले बालेनको नैतिक हिम्मत र ल्याकत छ भने उनले फेसबुकमा राखेका उनका सामान सञ्जालमा विगत पाँच छ वर्षमा लेखेका प्रत्येक स्ट्याटसलाई हटाएर मबाट गल्ती भएको थियो भनेर इमान्दारिकता नैतिकता र सच्चाईको राजनीति पेश नगरुन्जेल नागरिकहरूले जति सुखै ठूलो प्रतिरोध गरे पनि यो सरकारले उनीहरूलाई दबाउने हैसियत र ल्याकत राख्दैन त्यो कुरा हामीले बिर्सन हुँदैन
0: होइन अब सरकार चाहिँ त्यसो भए जुन तरिकाले चाहिँ ऊ अगाडि बढेको छ जुन तरिकाले चाहिँ उसले चाहिँ आफ्ना क्रियाकलापहरू आज गरिरहेको छ यसमा जनताहरू त हाई हाई गरिरहेका छन् त जनताले त ताली बजाइरहेका छन् जनता त ठिक छ सरकार बालेन अगाडि बढ भन्दैछन् त शंकरजी
11: यो अहिले जुन किसिमले सरकार अगाडि बढेको छ यो सरकारका संचालकहरू जुन एउटा मेट्रोपोलिटन माइन्डसेट त्यो मेयरको माइन्डसेटबाट नेशनल माइन्डसेट जुन इन्टरनेशनल माइन्डसेट हुन्छ जुन प्रजातान्त्रिक संरचनाहरूको सम्मान गर्नुपर्ने हो प्रधानमन्त्रीको यो अहिलेको चाहिँ यो शक्तिको स्रोत भनेको संसद हो जनताले पठाएको संसद हो त्यो संसदको अवज्ञा गरेर प्रधानमन्त्री हिँडेका छन् र प्रमुख प्रतिपक्षी दलले व्यङ्ग्य स्वरूप संसदमा प्रधानमन्त्री चाहिँदैन भनेर मजाक गरेको थियो त्यति बेला हामी प्रधानमन्त्री नभए पनि संसद चलन दिन्छौँ भनेर भनेको थियो त्यो कुराको अर्थ अहिलेसम्म सरकारले बुझेको छैन बुझ्नु भएन त्यही भएर जुन सरकारले त्यो एउटा जुन फन्डामेन्टल प्रतिमानहरू मान्दैन लोकतन्त्रको संसदको मर्यादा गर्दैन नागरिकहरूको आत्मसम्मानको चाहिँ उपर खेलाची गर्छ त्यो सरकार चाहिँ ठिक दिशामा गइरहेको छ भनेर भन्न सकिँदैन
0: आज यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु शंकर तिवारीजी नमस्कार
11: धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक शंकर तिवारी आज श्रोता नेपाली बसको समय सकिएको छ खेम बम बिदा हुन्छु नमस्कार।

0: अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860248543
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
6: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437
7: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-55-754 98-41-55-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आउने गहना?
6: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छेयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
6: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
9: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
4: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98 5 11 93 270 98 5 11 93 270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
7: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
6: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
7: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिस्टर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिस्टरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
8: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिबा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882, गल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062686 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
7: 9861705544।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नफल्किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे
5: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाती पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
3: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडीज झोला
11: बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता
10: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट छगर तल
11: काठमाडौँ जाने बाटोपट्टि
10: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705454।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
4: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
1: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
6: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
7: बाबा बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
3: 98-61-97-65-47
6: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खान त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिस्टर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिस्टरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7125-42, 9861-02-6611 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
3: ओहो, होइन, के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपी भिस्ती र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-0390 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
0: भिटामिन डी,
4: भिटामिन B12,
0: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: बाबा बाबा, म टाढा स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट
0: छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861975447
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि

0: तुरन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
7: झोला बोकेर लुखुर लुखुर कतो जान लाग्यो हो अर्जुन भाइ?
8: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लाग्यो।
7: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
8: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
7: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदै छ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
8: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
7: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
9: सार्वजनिक सुनवाई सम्बन्धी सूचना: गंगा जमुना गाउँपालिका तथा वडा कार्यालयहरूबाट आर्थिक वर्ष 2082-83 प्रदान गरिएको सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयक गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित भइदिनु हुन स्थानीयवासी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार तथा सरकारवाला सम्पूर्णमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 17 गते बुधबार, स्थान गंगा जमुना गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय परिसर फुलखर्क, धादिङ।
10: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98340-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
13: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98340-0057-437।
14: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
14: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
14: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
16: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाई तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: है मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 9855-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
0: भिटामिन डी,
6: भिटामिन B12,
0: आइरन प्रोफाइल
6: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
7: बाबा म चाहिँ स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
11: 9861705544।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
13: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
11: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
0: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
11: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घर गहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
11: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
13: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 0105203314 र 9860571268।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
2: किन तनाव लिने, टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छी बजारको लागि 010-40-3116 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9043-62-86-16 र 9010-32-37-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: ओहो, हैन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाइ?
7: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
6: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
7: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
6: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
7: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
6: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9855193270 9855193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
8: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर, रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यु थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा, म चाँडै स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपत्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861705544।
9: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोठो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जोराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16।
8: र 920 बजारको लागि 9851209090 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईको सेवामा सधैं तत्पर
7: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
12: कामहरू नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
12: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्री समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानो होला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइल्स, फिसर, फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त, अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: केटाजौ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
5: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सुक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
5: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वासाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
8: बालरोग सम्बन्धी सेवा
7: स्त्री रोग सम्बन्धी सेवा
8: मुटुको इको र भिडियो एक्सरे सेवा
7: ल्याब टेस्ट
8: भिटामिन डी
7: भिटामिन B12
8: आइरन प्रोफाइल
7: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
9: बाबा बाबा म त आज स्कुल जान्न
10: म पनि स्कुल जान्न मम्मी
11: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
3: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861975447।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।
14: अहिले त दोहोरो जुहार लाग्छ।

0: मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
3: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
3: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरा हाने जस्तो हो।
4: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
3: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
4: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
3: ल टिभ, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9855193270 9855193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248543।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा अस्तिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङयुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
7: बाबा बाबा म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
11: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861975447।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा,
5: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
4: बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
5: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
6: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतु, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
7: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526 3645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
8: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: न टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठका लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँलाई दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम टमाटार की ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असिम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहिनै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल फ्री सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिन्जिम सेक है रोमा।
1: सार्वजनिक सुनवाई सम्बन्धी सूचना गंगा जमुना गाउँपालिका तथा वडा कार्यालयहरूबाट आर्थिक वर्ष 2082-83 प्रदान गरिएको सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयको गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित भइदिनु हुन स्थानीयवासी राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू पत्रकार तथा सरकारवाला सम्पूर्णमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 17 गते बुधबार। स्थान गंगा जमुना गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय परिसर फुलखर्क धादिङ।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: भो मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौ, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 01052470
5: 98511782 गल्छे बजारको लागि 01041316 र 920 बजारको लागि 98512990। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। गंगा जमुना गाउँपालिका तथा वडा कार्यालयहरूबाट आर्थिक वर्ष 2082-83 प्रदान गरिएको सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयक गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित भइदिनु हुन स्थानीयवासी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार तथा सरकारवाला सम्पूर्णमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 17 गते बुधबार। स्थान गंगा जमुना गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय परिसर फुलखर्क धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ
3: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
6: पाइप कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
3: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। स्वलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
6: 9861705544।
11: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
12: कहाँ हुनु नि सर, हाम्रै दार्जिलिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
12: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: किने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: के त तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
7: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: दादा दादा म त आज स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
7: 98-61-97-65-47
5: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93-93 सम्पर्क गर्नुहोला नि
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: रङमाझे आरसीसी दिम बोरा चहरदिन प्रे रखोरमा नग फारममा असिम चमटारकी ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर 01052473 असेम 98511-87882 फोन सिङजिम सेगो है रोमा।
5: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
6: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
6: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
8: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
1: सार्वजनिक सुनवाई सम्बन्धी सूचना:
3: गंगा जमुना गाउँपालिका तथा वडा कार्यालयहरूबाट आर्थिक वर्ष 2082-83 प्रदान गरिएको सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयको गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित भइदिनु हुन स्थानीयवासी राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू पत्रकार तथा सरकारवाला सम्पूर्णमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 17 गते बुधबार। स्थान गंगा जमुना गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय परिसर फुलखर्क धादिङ।
4: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
9: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
9: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
9: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93270 98511-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 우리 에러다 라우.
1: 아하, 코티 라므로 먹어 수트라. 가바도 라고.
0: 가바도 오노니. 멀리 디디바니 순사리 거거나 우드고바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: लस्सो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरतिन प्रे र खोरमा नगफारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यरी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ युर्नाले बजार कोर्ब आहिने रोमा सेगो बरो ओम

0: महेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिन्जिम सेक है रोमा।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठो र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
0: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 98511-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल युपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि युपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
2: न टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
3: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: भो मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।
6: लस्तो है मेहबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरदिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्म न बोरबरी ध्वनिला सुविधा न मुभा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511-87882 फोन सिङजिम सेगो है रोमा।
7: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
8: 98604258443।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिबा, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98 5 11 93 270 98 5 11 93 270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरदिङ प्रे र खोरमा नग फारममा असिम टमाटार कि टनेलमा सिङबै सुर सिङजेप मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010 520 470 असेम 98 5 11 87 882 फोन सिङजिम सेगो है रोमा।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
6: भिटामिन डी,
2: भिटामिन बी 12,
6: आयरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौं आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
3: यस सुन्दर अध्ययनमा यहाँहरू सबैलाई फेरि पनि स्वागत छ। आज फेरि हामी परमेश्वरको वचनबाट सिक्न, बुझ्न र आफ्नो जीवनलाई जाँच्नको निम्ति एकसाथ आएका छौं।
2: दाइ, हामीले हाम्रो यो अध्ययनको यात्रामा चाहिँ गलातीको अध्ययन चाहिँ गर्दै जाँदा हामीले धेरै कुराहरू चाहिँ व्यवहारिकतामा सिक्नुपर्ने र लागू गर्नुपर्ने कुराहरू चाहिँ हामीले सिक्दै आइरहेका छौं।
3: हो भाइ, साँच्चै नै यो पुस्तकले हामीलाई एउटा ठूलो सत्य सिकायो। मुक्ति कर्मबाट होइन तर येशु ख्रिष्टमाथिको विश्वासद्वारा पाइन्छ, अनि त्यो विश्वास केवल मुखको कुरा होइन तर जीवनमा देखिनुपर्छ।
2: अनि दाइ, आजको अध्ययनमा चाहिँ विशेष गरिकन पावलले ठूला ठूला अक्षरहरूले चाहिँ यो पत्र लेख्नु भएको कुरा पनि उल्लेख गरिएको छ जस्तो मलाई लाग्छ। यसको कुनै विशेष अर्थ छ?
3: अवश्य पनि भाइ, धेरै बाइबल शिक्षकहरूले मान्नुहुन्छ कि पावलको आँखा कमजोर थियो वा दृष्टिमा केही समस्या थियो, त्यसैले उहाँले आफ्नो हातले ठूला अक्षरमा लेख्नु भएको हुन सक्छ। तर यहाँ एउटा सुन्दर कुरा के छ भने शरीर कमजोर भए पनि परमेश्वरको काम रोकिएन।
2: यो त साँच्चै नै एकदमै प्रोत्साहन दिने कुरा रहेछ। कहिलेकाहीँ हामी पनि आफ्ना कमजोरीहरूको कारण बनाएर चाहिँ परमेश्वरको कामबाट चाहिँ पछि हट्ने प्रयास गर्छौ।
3: ठिक भन्नुभयो भाइ तपाईँले। परमेश्वरले सिद्ध मानिस होइन समर्पित मानिस खोज्नुहुन्छ। पावलको जीवनमा ज्ञान धेरै थियो तर उहाँले केवल ज्ञानले होइन आज्ञाकारिताले जीवन बिताउनु भयो। हाम्रो मस्तिष्क जानकारीले भरिएको हुन सक्छ तर हाम्रो हृदय आज्ञाकारिताले भरिएको छ कि छैन त्यो महत्वपूर्ण कुरा हो।
2: साँच्चै नै दाइ, आज मानिसहरू आफ्नो उपलब्धि, पैसा, शक्ति वा नामको धेरै घमण्ड गर्छन् तर पावलले चाहिँ एउटा मात्र कुरामा चाहिँ घमण्ड गर्ने कुरा चाहिँ गर्नुभएको छ, होइन र?
3: हो भाइ, उहाँ भन्नुहुन्छ म प्रभु येशू ख्रीष्टको क्रुस बाहेक अरू कुनै कुरामा घमण्ड गर्दिन, किनभने क्रुसले नै हाम्रो जीवन परिवर्तन गर्यो। क्रुसले नै पापबाट छुटकारा दियो। क्रुसले नै हामीलाई नयाँ सृष्टि बनायो।
2: साँच्चै नै दाइ, भनेपछि हाम्रो बाहिरी धार्मिकता होइन तर हामी पवित्र आत्मामा छौं कि छैनौ त्यो चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेछ नि, होइन र?
3: एकदम सही कुरा गर्नुभयो भाइ तपाईँले। मानिसले के भन्यो, संसारले कति सम्मान गर्यो, त्यो भन्दा ठूलो कुरा के हो भने के म परमेश्वरको आत्मामा हिँडिरहेको छु।
2: साँच्चै नै, र आदरणीय श्रोताहरू, आजको अध्ययनले हाम्रो जीवनलाई फेरि पनि एकपटक जाँच्ने अवसर दिनेछ। हामी साँच्चै नै नयाँ सृष्टि भएका छौँ कि केवल बाहिरी रूपमा धार्मिक देखिरहेका छौँ?
3: यो प्रश्नलाई मनमा राख्दै आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई अगाडि बढाउँ।
4: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो नमस्कार साथै जय मसीह छ। प्रिय मित्रहरू, आज हामी परमेश्वरको वचन अध्ययन गलाती 6 अध्याय पद 11 18 पदसम्मबाट देख्नेछौ। अनि यो तपाईँहरूलाई म अवगत गराउन चाहन्छु कि गलातीको पत्रबाटको हाम्रो वचन अध्ययन आज अन्तिम हो र म आशा गर्दछु तपाईहरूले यस पत्रको अध्ययनबाट धेरै धेरै आत्मिक आशिष प्राप्त गर्नुभयो र धेरै धेरै परमेश्वरको वचनबाट सिक्न सक्नुभयो। मित्र, यसले हामीलाई गलातीको अन्तिम मुख्य भागमा ल्याउँछ। तीन हस्तलिपिहरू यस अन्तिम भागमा दर्शाएको छन्। पहिलो पावलको आफ्नै हस्तलिपि हो। गलाती 6 अध्याय 11 पदमा भनिएको छ, हेर म कति ठूला ठूला अक्षरहरूले मेरो आफ्नै हातले म तिमीहरूलाई लेख्दैछु। कति ठूला ठूला अक्षरहरूले को मतलब लामो पत्र होइन, यो गलातीको पत्र सिर्फ 6 अध्यायहरूको हो। जबकि उसको रोमीहरूलाई लेखेको पत्र जुनले व्यवहारिक रूपमा उही एउटै विषयसँग व्यवहार गर्दछ 16 अध्यायहरूका छन्। यसलाई लामो भन्न सकिँदैन, तर पाउल भनिरहेका छन् कि उसले ठूलो ठूलो अक्षरहरूले पत्र लेखिरहेका छन् जुन कमजोर दृष्टि शक्तिको कारणले गर्दा हुन सक्छ, अनि यो दृष्टि शक्ति हुने व्यक्तिको विशेषता हो। यो म विश्वास गर्छु, पाउलको शरीरको काँडा उसको आँखाको समस्या थियो। दोस्रो कुरन्थी 12 अध्यायको 7 पद अनुसार उसको शरीरको काँडा, अनि यो शरीरको काँडा चाहिँ मैले भनिहाले उसको आँखाको समस्या थियो। तपाईँलाई यादै होला उसले तिनीहरूलाई पहिले भनिसकेका थिए गलाती 4 अध्याय 15 पदमा, किनभने म तिनीहरूको निम्ति गवाही दिन्छु कि यदि सम्भव भए तिनीहरूले आफ्ना आँखा झिकेर मलाई दिने थियो। म विश्वास गर्छु कि पाउलको दृष्टिको ठूलो समस्या थियो, मतलब आँखाको समस्याको कारण देख्ने काममा ठूलो समस्या थियो। जब पाउलले रोमीहरूलाई आफ्नो पत्र लेखे, उसले त्यो लेख्नलाई आफ्नो सचिवलाई दिए र पत्रीको समाप्तिमा पाउलले आफ्नो सचिवलाई भने, अब तिमी आफ्नो अभिवादनलाई पनि राख्न चाहन्छौ भने अघि बढ र त्यो गर। यसकारण रोमी 16 अध्याय 22 पदमा हामी सचिवको अभिवादन पाउँछौ, जहाँ यस प्रकार लेखिएको छ, यो चिठी लेख्ने म ततियसले प्रभुमा तिमीहरूलाई सलाम गर्दछु। तथापि पाउल जब यो गलातीका पत्र लेखे, उनी क्रोधित थिए। उसले त्यो सुने कि तिनीहरूले सुसमाचार व्यवस्थासँग मिलाइरहेका थिए, अनि जब त्यो गरिन्छ परमेश्वरको अनुग्रहको सुसमाचार पूर्ण रूपमा नष्ट गरिन्दछ। उसले आफ्नो सचिवको आगमनको प्रतीक्षा गरिरहन सकेनन् र उसले आफै नै बसेर तिनीहरूलाई यो गलातीको पत्र लेखे। उसले स्पष्टसँग देख्दैनथे र उसले ठूला ठूला अक्षरमा लेखे। त्यसपछि हामी देख्छौ पाउलको साक्षी पद 12 जतिले शरीरमा सुन्दर रूप देखाउने इच्छा गर्दछन् केवल ख्रिष्ट येशूको क्रूसको कारण खेदोमा नपरौ भनी तिनीहरूले तिमीहरूलाई खतना गर्नलाई कर लगाउँछन्। कामको र अन्य जातिको बीचमा खतनाको दबाव डाल्ने कामद्वारा यहुदीवादीहरू ती यहुदीवादीहरूको रिस र क्रोधबाट बस्ने आशा गरेका थिए जो विश्वासी थिएनन्। यहुदीवादीहरू त्यस समयका विधिवादीहरू थिए। वास्तवमा तपाईँ कहिले पनि विधिवादिताको बारेमा प्रचार गरेर समस्यामा पर्नुहुन्न। यसले शारीरिक संसारिक मानिसलाई आकर्षण गर्दछ, किनकि व्यवस्था उसलाई नियन्त्रण गर्न दिइएको थियो। हामी धेरै निश्चय नै महसुस गर्छौं कि अरू मानिसको पुरानो स्वभाव नियन्त्रण हुनुपर्छ। व्यवस्थाको पालन गर्न सकेको हामी पनि चाहन्छौ। जब म एक केटा थिएँ स्कूलमा, मैले केही हाई जम्पहरू खेले। ती दिनहरूमा मैले किनकि व्यवस्था उसलाई नियन्त्रण गर्न दिइएको थियो। हामी धेरै निश्चय नै महसुस गर्छौं

सधैं बारलाई चार फुटको स्तरमा राख्थे। धेरै मानिसहरूको विधिवादिता बारे यही नै हाल छ। तिनीहरू बाधालाई साफ गर्न योग्य बन्न चाहन्छन्, तर यो तिनीहरूको निम्ति त्यति अग्लो उच्च भएको चाहँदैनन्। विधिवादीहरू प्रसिद्ध छन्, परमेश्वरको अनुग्रह अप्रसिद्ध छ। मानवको हृदयले यसलाई अरुचिकर पाउँछ। यो क्रूसको तिरस्कार हो। आगे 13 पदमा भन्छन्, किनभने यी खतना गराउने आफैले पनि व्यवस्था पालन गर्दैनन्, तर तिनीहरूले तिमीहरूका शरीरको विषयमा घमण्ड गरून् भन्ने इच्छाले तिमीहरूलाई खतना गराउन चाहन्छन्। अन्य जातिहरूलाई दबावमा खतना गर्न लगाएर यहुदीवादीहरू तिनीहरूलाई व्यवस्थाको अन्तर्गत ल्याएकोमा सम्मान आदर श्रेय पाउन चाहन्थे र पाउँथे। यो चाखलाग्दो कुरा छ कि ती व्यक्ति जो व्यवस्थाको अन्तर्गत बाँचेको उद्धार पाएको दावा गर्छन्, वास्तवमा तिनीहरू व्यवस्थाको अन्तर्गत जीरहेका छैनन्। ती मानिसहरू जो भन्छन् कि तिनीहरू ख्रीष्टको डाँडाको उपदेश अनुसार जीवन जीरहेका छन्, वास्तवमा तिनीहरू पाखण्डी हुन्, तिनीहरू बोक्रे हुन्। यो मैले आफ्नो सेवकै कालमा देखेको छु। म आफ्नो अनुभवबाट उदाहरण दिन चाहन्छु। मेरो सेवकाईको दौरानमा मेरो एक यस्तो मानिससँग भेट भयो जो आफैलाई विधिवादी सम्झन्थे। ऊ मसँग बातचित गर्न सुरु गरे। मैले ऊ जस्तो कसम खाने मानिस जीवनमा कहिले पनि देखेको थिइन। मैले सुनेको थिएँ कोही कोही यस्ता काममा पण्डित हुन्छन्। मैले उसलाई डाँटिन, मैले उसलाई बोल्न दिएँ। वार्तालापको अन्तमा उसले मलाई सोधे, अत तपाईँ के गर्नुहुन्छ? मैले उसलाई भने, म प्रचारक हुँ। उनी मतर्फ छक्क परेर भने, तपाईँ रेडियोमा बोल्नुहुन्छ? जब मैले भने, अँ म रेडियोमा परमेश्वरको वचन बोल्छु, ऊ एक्कासी अगबकी। उसले भने, तपाईँसँग मिलेर मलाई खुसी लाग्यो र म तपाईँलाई जानकारी दिन चाहन्छु कि म पनि ख्रिस्टियन हुँ। त्यो वास्तवमा नयाँ समाचार थियो, किनकि जुन प्रकारले उनी बातचित गरिरहेका थिए मैले यो सोचेको थिइन। त्यसपछि उसले आफ्ना कामहरूमाथि बढाई चढाई गर्न लागे। उसले गरेका महान कार्यहरूको बारेमा बताए। येशु ख्रिष्टको पहाड़ी उपदेश मेरो धर्म हो भन्दै अन्त गरे आफ्नो वक्तव्यलाई। मैले भने, राम्रो कुरो हो, यो अति नै उत्तम हो। मैले उससँग हात मिलाएर त्यसपछि सोधे, कसरी यसको जीवनमा लागू गरिरहनु भएको छ? अबुझ भएर मतिर हेरेर सोधे, तपाईँको मतलब के हो? त्यसपछि मैले वर्णन गरे, तपाईँले भन्नुभयो कि डाँडाको उपदेश तपाईँको धर्म हो र म सिर्फ जान्न चाहन्छु तपाईँ यसमा जिरहनु भएको छ। उसले भने, कोसिस गर्दैछु, तर पहाड़ी उपदेशको त्यो मतलब होइन। तर पहाड़ी उपदेशको त्यो मतलब होइन त, यो अति नै कठोर स्तरमा राखिन्छ र त्यहाँ कोही त्यस्तो कोसिस गर्ने कुरा छैन। त्यहाँ केही पनि त्यस्तो कोसिस गर्ने प्रयास गर्ने कुरा छैन। तपाईँ यसलाई के त गर्नुहुन्छ वा यसलाई गर्नुहुन्न? अहिले तपाईँले भन्नुभयो यो तपाईँको धर्म हो, त्यसकारण तपाईँले यो जीवनमा व्यावहारिक रूपमा लागू गरेको म चाहन्छु। उसले मलाई भने, मैले निश्चय नै कोसिस गरे। तब मैले उसलाई अलिक दबाव गर्न शुरू गरे, तपाईँ यसको पालन गर्नुहुन्छ? उसले अकमक गरेर भने, मलाई लाग्छ म गर्नेछु। हामी हेरौं यसको पालन गर्नुहुन्छ या गर्नुहुन्न। प्रभु येशु ख्रीष्टले भन्नुभयो कि यदि तपाईँ आफ्नो भाइसँग क्रोध गर्नुहुन्छ भने तपाईँ हत्याको

0: तपाईं यसलाई कसरी जीवनमा लागू गर्नुहुनेछ? उनी हिचकिचाएर भने, असम्भवत मलाई केही समस्या छ यस कुरामा, तर मलाई लाग्छ यसबाट म निक्लनेछु। ठिक छ, अब अर्को आज्ञालाई कोशिस गरौं। प्रभु येशु ख्रिस्टले भन्नुभयो, यदि तपाईँले कुनै पनि स्त्रीलाई कुदृष्टिले हेर्नुभयो भने तपाईँ व्यभिचारको दोषी बन्नुहुनेछ। त्यसको बारेमा नि के सोच्नुहुन्छ? हो, उसले भने, त्यसमा म फस्नेछु, म यसबाट निकल्न सक्दिन। मैले भने, हेर्नुहोस्, तपाईँले येशुको डाँडाको उपदेश पालन गरिरहनु भएको छैन। यदि म तपाईँ भएको भए म मेरो धर्मलाई परिवर्तन गर्ने थिएँ त जुन पालन गर्न सक्थे त्यही नै गर्थे, त्यही नै राख्थे। देख्नुभयो उनी के थिए? त्यो मानिस पाखण्डी थिए। चारैतिर गएर अरूलाई डाँडाको उपदेश अनुसार जीरहेको छु भन्थे, तर उसले अर्कोतिर यसको उल्लङ्घन गरिरहेका थिए, तोडिरहेका थिए। उसलाई परमेश्वरको अनुग्रहको आवश्यक छ। मित्र, त्यहाँ आज धेरै मण्डलीहरूमा ऊ जस्तै धेरै मानिसहरू छन्। पाउल यस जबरजस्त कथन प्रस्तुत गर्छन्। भनिएको छ पद 14 तर मैले हाम्रा प्रभु येशु ख्रिष्टको क्रुसको विषयमा बाहेक घमण्ड गर्न नपरोस्, जसद्वारा म चाहिँ संसारको लेखी र संसार चाहिँ मेरो लेखी क्रुसमा टाँगिएको छ। मित्र, पाउल र संसारको बीचमा क्रुस थियो। प्रत्येक विश्वासीको त्यही स्थिति हुनुपर्छ। तपाईँको आचरणलाई निर्माण गर्न अरू कुनै कुरा भन्दा धेरै उपयोग हुनेछ। तपाईँले पहाड़ी उपदेश पालन गरेको आधारमा घमण्ड गर्नुहुने छैन र गर्नुहुँदैन, या तपाईँ कुनै विशेष मण्डलीको हुनुभएको कारण, वा तपाईँ मण्डलीको अधिकारी हुनुभएकोमा, वा एक प्रचारक हुनुभएकोमा, वा एक सन्डे स्कूल शिक्षक हुनुभएकोमा, वा तपाईँ कुनै पनि कुराको कारण घमण्ड गर्नुहुँदैन र गर्न त्यो मनासिब होइन। तपाईँ सिर्फ क्रुसमा मात्र महिमा गर्नु पर्नेछ। जो त्यहाँ मन हुनेको निम्ति मात्र घमण्ड गर्नुहुनेछ, यानि ख्रिस्टको निम्ति। जसरी पाउल भन्छन् 14 तर मैले हाम्रो प्रभु येशु ख्रिस्टको क्रुसको विषयमा बाहेक घमण्ड गर्न नपरोस्, जसद्वारा म चाहिँ संसारको लेखी र संसार चाहिँ मेरो लेखी क्रुसमा टाँगिएको छ। अनि 15 भनिएको छ, किनभने नयाँ सृष्टि बाहेक न त खतना केही हो न बेखतना। यो अन्तिम पदमा उल्लेखित दोस्रो प्रकारको हस्तलिपिमा यसले हामीलाई ल्याउँछ। खतना धर्म र व्यवस्थाको हस्तलिपि थियो। यो शरीरमा एक प्रकारको शरीरमा लेखिएको हस्तलिपि थियो। यसले तपाईँ अब्राहमको करारको अन्तर्गत हुनुहुने ब्याज वा चिन्हको रूपमा सेवा गर्थे। यो कहिले कुनै कुरामा फाइदामान थिएन। एक बटन वा पिन लगाएर तपाईँ घरको वा बन्धुत्वको सूचित गर्दछ भन्ने कुरा सोच्नु झण्डै झण्डै अर्थहीन हो। ख्रिस्टमा न त खतना केही हो न बेखतना, बेखतनामा पनि केही मूल्य छैन। जे सुकै हुन् यी कुराहरू केही महत्वको राख्दैनन्। त्यहाँ मानिसहरू छन् जो तिनीहरूको मन फिराउ भन्दा पहिले कति महान पापी थिए भन्ने कुरामा घमण्ड गर्छन्। तपाईँ खतना हुनुहोस् वा नहुनुहोस्, कुनै पनि प्रकारको तपाईँको स्थिति किन नहोस्, कुनै महत्व राख्दैन। महत्वपूर्ण कुरा यो हो कि परमेश्वरको आत्मा तपाईँको जीवनमा आउनु भएको छ र तपाईँ ख्रिस्ट येशूमा नयाँ सृष्टि बनिनु भएको छ। यो सिर्फ ख्रिस्टमा द्वारा मात्र आउँछ। अब हामी तेस्रो र अन्तिम हस्तलेखी जुन हामी कहाँ पेश गरिएको छ त्यसमा आउँछौ। पद 16-17 भनिएको छ, अब जो जति यस नियममा चल्दछन् तिनीहरूमाथि र परमेश्वरका इसरायलमाथि शान्ति र कृपा रहोस्। अबदेखि कसैले मलाई तकलीफ नदियोस् किनभने म आफ्नो शरीरमा येशूको डाम धारण गर्दछु। येशूको डाम धारण गर्दछु। डाम शब्दलाई ध्यान दिनुहोस्। पाउल भनिरहेका छन्, म आफ्नो शरीरमा येशूको डाम धारण गर्दछु। ग्रीक भाषामा यसको यानि डामको शब्द हो स्टिकमेट, स्टिकमेट मतलब दाग चिन्ह डाम। यदि तपाईँ येशूको हस्तलिपि हेर्न चाहनुहुन्छ भने पाउलको शरीरमा हेर्नुहोस्। दोस्रो कोरन्थी 11:23-27 पदमा उनी भन्छन्, के तिनीहरू ख्रिष्टका सेवक हुन्? र म सन्केर बोल्दछु, म झन वर्ता गरी हुँ, परिश्रममा झन प्रशस्त गरी, कैदमा झन प्रशस्त गरी, कोर्राबाजीमा अनगिन्ती, मृत्युमा बार बार, पाँच पल्ट मैले यहुदीहरूका हातबाट 1:40 गरी कोर्रा खाए, तीन पल्ट म लौरोले पिटिए, एक पटक ढुङ्गाले हानिए, तीन चोटि म चढेको जहाज फुटियो, एक दिन एक रात मैले समुद्रमै बिताएको छु, बार बार सफरहरूमा नदीहरूका जोखिममा, डाकुहरूको जोखिममा, आफ्नै जातिबाटको जोखिममा, अन्य जातिहरूको जोखिममा, शहरमा जोखिममा, झुटा भाइहरूका बीचमा जोखिम, परिश्रममा र कष्टमा, बार बार रुङ्ने काममा भोग, र त्यसमा बारम्बार उपवासमा जाडो र नग्नमा। डामहरू स्टिकमाटा पाउलका कठिनाईहरू थिए जुन उसले प्रभु येशूको खातिर सहे थिए। पाउलको समयमा स्टिकमाटाको तीन तरिकामा प्रयोग हुन्थ्यो। जब भगुवा दास पक्राउमा आउँथ्यो, उसको निधारमा उसको मालिकको छाप लागेको हुन्थ्यो र मालिक कहाँ ल्याइन्दथ्यो, अनि सिपाहीहरू जो प्रसिद्ध कम्पनीको हुन्थ्यो, उनीहरूको कमाण्डरको चिन्ह तिनीहरूको निधारमा हुन्थ्यो। त्यसपछि अन्य जाति देवीका भक्तहरू र तिनीहरू धेरै नै यस एसिया माइनरमा र पूरा रोमन साम्राज्यमा पाउलको समयमा थिए, आफ्नो देवीको नाम तिनीहरूका निधारमा छाप हुन्थे। पाउल भन्छन्, म आफ्नो शरीरमा येशूको डामको धारण गर्छु। पाउल भावमा भनिरहेका छन्, म तिमीहरूलाई गहिरो आवेग र महान कायरता सहित लेखिरहेको छु। जुन मैले लेखे म वास्तवमा अनुसरण गर्छु। यदि यी कुराहरू मेरा जीवनमा पर्याप्त छन् भन्ने कुरा जान्न चाहन्छौ भने मेरो शरीरलाई पढ, मेरा डामहरूलाई हेर। मेरा मित्रहरू, खतनाको केही मूल्य छैन, यो सिर्फ बाहिरी चिन्ह हो। पाउल भन्छन्, यो केही होइन, यद्यपि ऊ खतना भएका व्यक्ति भए तापनि, तर उसले प्रभु येशूको डाम आफ्नो शरीर आफ्नो जीवनमा बोके, धारण गरे। प्रभु येशू आज पनि उहाँका आफ्नाहरूका जीवनमा लेख्नुहुन्छ। उहाँका छाप हाम्रा हृदयहरूमा अनन्त अनन्तको लागि छन्। के हामी उहाँको डामलाई गर्वसाथ लगाउँछौ, धारण गर्छौ? के ख्रिष्टको निम्ति भर्सना सहन, आलोचना सहन, खण्डनको सहन इच्छुक छौ? पद 15 भन्छन्, किनभने नयाँ सृष्टि बाहेक न त खतना केही हो न बेखतना। अनि सत्र पदमा भन्छन्, अबदेखि कसैले मलाई तकलीफ नदियोस् किनभने म आफ्नो शरीरमा येशुका डाम धारण गर्दछु। अनि 18 पदमा भन्छन्, हे भाइ हो, हाम्रा प्रभु येशु ख्रिष्टको अनुग्रह तिमीहरूको आत्मासँग होस्, आमिन। पाउल यस अद्भुत पत्र भाइहरूलाई ख्रिष्टको अनुग्रह तिमीहरूको आत्मासँग होस् भन्दै अन्त गर्दछन्। प्रभु हामीलाई पनि आशिष दिउन्।
1: आजको दिन एकदमै धेरै आशिषमय रह्यो र मलाई आशा अनि विश्वास छ आजको दिनले हामी हरेक हृदयलाई छोएको छ अनि हाम्रो जीवनमा धेरै कुराहरू मेल खान पनि गएको छ भनेर। गलातीको यो यात्राले चाहिँ हामीलाई के बुझाएको छ भने क्रिस्चियन जीवन भनेको चाहिँ केवल नियम पालना गर्नु होइन तर क्रुसलाई समातेर चाहिँ आत्मामा हिँड्नु रहेछ।
2: अवश्य पनि भाइ, गलातीको पुस्तकको अन्त्यमा पावलले फेरि हामीलाई सम्झाउनुहुन्छ हाम्रो जीवनको केन्द्र येशू ख्रीष्ट हुनुपर्छ। संसारमा धेरै कुरा छन् जसले मानिसलाई गर्व गराउँछ तर विश्वास गर्नेको गर्व भनेको केवल येशूको क्रुस मात्र हो।
1: साँच्चै नै दाई, र आज नयाँ सृष्टि भन्ने कुरा पनि धेरै गहिरो लाग्यो मलाई। हामी धेरैचोटि चाहिँ चर्च जाने क्रिस्चियन परिवारमा जन्मने अथवा भनौँ धेरै जानकारी राख्ने मात्र व्यक्ति चाहिँ बनिरहेका हुन्छौँ तर वास्तविकतामा चाहिँ हाम्रो जीवन परिवर्तन हुनु चाहिँ अत्यन्तै आवश्यक रहेछ।
2: हो भाइ, यदि ख्रीष्ट हाम्रो जीवनमा हुनुहुन्छ भने हाम्रो बोली, हाम्रो व्यवहार, सोचाइ, सम्बन्ध र जीवनको दिशा परिवर्तन हुन्छ। परमेश्वर हामीलाई केवल धर्मी देखिन होइन नयाँ बनिनको लागि बोलाउनुहुन्छ।
1: साँच्चै नै दाई, अनि मलाई एउटा कुरा धेरै नै मन पर्यो, पावलले अन्त्यमा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् भन्ने कुरा चाहिँ एकदमै धेरै आशिषमय लाग्यो।
2: यो त अत्यन्त सुन्दर आशिषको कुरा हो नि भाइ। अन्तत हाम्रो जीवन टिकाउने कुरा हाम्रो शक्ति होइन, परमेश्वरको अनुग्रह हो। जब हामी कमजोर हुन्छौँ उहाँको आत्माले हामीलाई बल दिनुहुन्छ।
1: साँच्चै नै दाई, र आदरणीय श्रोताहरू, आज हामीले हाम्रो यो गलातीको अध्ययनलाई चाहिँ हामीले सकाएका छौँ र अब अर्को अध्ययनमा हामी फेरि पनि नयाँ पुस्तकतर्फ चाहिँ जानेछौँ। तर आजको प्रश्न के रहेको छ र यो सम्पूर्ण गलातीको पुस्तकले चाहिँ हामीलाई के बताउँदछ भने के हाम्रो जीवन क्रुसमा आधारित छ, के हामी आत्मामा हिँडिरहेका छौँ, के हाम्रो हृदय आज्ञाकारिताले भरिएको छ त।
2: साँच्चै नै आदरणीय श्रोताहरू, यदि आज तपाईँ थाक्नु भएको छ वा आत्मिकी रूपमा कमजोर हुनुहुन्छ भने येशूलाई हेर्नुहोस्। उहाँले तपाईँलाई नयाँ सृष्टि बनाउन सक्नुहुन्छ।
1: र यदि परमेश्वरको वचनले तपाईँलाई छोएको छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्। तपाईँहरूका प्रार्थना, सुझाव, गवाही र आशिषका शब्दहरूले हामी धेरै उत्साहित हुन्छौँ।
2: हो, तपाईँहरूको सानो सन्देश पनि हाम्रो निम्ति ठूलो आशिष बन्छ। तपाईँहरूको अनुभव सुन्दा हामी पनि प्रोत्साहित हुन्छौँ, आनन्दित हुन्छौँ र अझ उत्साहका साथ परमेश्वरको सेवा गर्न प्रेरित हुन्छौँ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौँ र अर्को अध्ययनमा हामी फेरि पनि नयाँ पुस्तकको साथमा हजुरको माझमा भेट हुनेछौँ भन्ने आशा गर्दै अन्तमा परमेश्वरको अनुग्रह, प्रेम र कृपा हामी हरेकको माझमा रहिरहोस्। आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौँ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौँ र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207797049797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9855063802 9855063802।
7: रेडियो बिहानी 97.6 MHz।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98140055754 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
0: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिबा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511-93270 98511-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पूर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै
2: फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीभीसी र आल्मुनियमका सामान अन्त भन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
2: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल, यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
6: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। 68 संसद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, मुलुकको समृद्धि र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख 3 अंगको भूमिका महत्वपूर्ण रहने सभामुख डोलप्रसाद अर्यालको भनाई। साउदी अरब सरकारद्वारा रमजानका अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपालीलाई आम माफी। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा विशेष अभियानको घोषणा। युरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड़ मानिस प्रभावित। र फिफा विश्वकपमा आज राति नर्वे र आइभरी कोस्ट भिड्दै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक प्रचलन एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
2: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन, सेवा, करूणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ। रोटरी क्लब अफ भातगाउँद्वारा राष्ट्रपति भवन स्थित निवासमा आज आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सहकार्य, सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म भएकाले विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिदो परिवेशमा अझ सान्दर्भिक हुँदै गएको बताउनुभयो। कार्यक्रममा 14 जना पूर्व डिस्ट्रिक्ट गवर्नर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका 3 प्रमुख अंगबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले देश निर्माणको हुटहुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले संविधानको अक्षरश पालना र कानूनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो।
3: हामीसँग यो काम गर्ने र छिट्टै तुरन्तै यो एकदम छिटो फास्ट ट्र्याकमा देश समृद्ध बनाउनुपर्छ, जनताको जनजीविकाको विषयमा काम गर्नुपर्छ भन्ने यो हुटुटीलाई सँगै लिएर जानको लागि हामीसँग भएको 3 निकाय, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्प्रिट मिल्नुपर्छ भनेर मैले पटक पटक भन्ने गरे। तर यसमा संविधानलाई अक्षरश पालना गरेर अहिले भएको संविधानमा काहीँ कतै हामी कानून राज्यको परिकल्पना गरेका छौँ। आगामी दिनमा यो समाजलाई जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा, समृद्ध राष्ट्र बनाउने विषयमा, सुशासन कायम गर्ने विषयमा, भ्रष्टाचारको अन्त्य गरेर कमसेकम अब चाहिँ नेपाल नेपाल बन्यो, नेपाल चाहिँ बस्न लायक भयो, हामी फर्किनुपर्छ भनेर संसारभरि आफ्ना पीड़ामा बसिरहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फर्किने वातावरण बनाउन यहाँहरूले हामीलाई झकझकाइरहनु पर्छ।
0: कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना आवश्यकता र आकांक्षाको प्रतिबिम्ब बन्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष दाहालले संसदीय बहसलाई तथ्यमा आधारित मर्यादित रचनात्मक तथा परिणाममुखी बनाउनु अपरिहार्य आवश्यकता भएकाले दलीय स्वार्थ भन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताउनुभयो। वहाँले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको भन्ने विषयमा संसदमा सांसदहरूले बोल्ने भाषा, उच्चारण गर्ने शब्द, संसदमा आउँदा लगाउने पोशाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्ने बताउनुभयो।
4: संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनको लागि जनताको मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्छ। शिक्षालाई कसरी व्यवस्थित गर्ने, स्वास्थ्यलाई कसरी व्यवस्थित गर्ने, कसरी पहुँचयोग्य बनाउने, जसलाई तमाम समस्यालाई कसरी हामीले समाधान योग्य बनाउने, कसरी सरकारलाई यस्ता विषयवस्तुमा समाधान गर्नको लागि जहाँ तरिकाले कसैले नभन्दै खालका बहस व्यापक गरौँ भने संसदको पुरस्कार त कति धेरै खस्किलो अवस्थामा छ भन्ने कुराहरू सुनिन्छ। किन खस्किलो गर्छ भन्ने कुराको प्रश्न हामी हामीलाई मन गर्ने हामीले संसदमा
0: कानून मन्त्री गौतमले संसद जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न र औचित्य कायम राख्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड़ दिनुभयो। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 जना नेपाली कैदीलाई माफी दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रमजानका अवसरमा साउदी सरकारले 33 जना नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। नेपाल सरकारले साउदी सरकारको यस सहृदयी कदमको उच्च प्रशंसा गर्दै यसलाई नेपाल र साउदी अरब बीचको लामो समयदेखिको मित्रता, सद्भाव र प्रगाढ़ द्विपक्षीय सम्बन्धको प्रतिविम्बका रूपमा लिएको जनाएको छ। रियाद स्थित नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई सो माफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शाही माफी पाएका ती नेपाली नागरिक साउदी अरबको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी, साइबर अपराध र आर्थिक शोषण रोक्न युवा श्रम तथा रोजगार मन्त्रालयले एक विशेष राष्ट्रिय अभियानको घोषणा गर्दै वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ। मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा अवैध एजेन्ट विरूद्ध अभियान सुरक्षित वैदेशिक रोजगारीका लागि नामक विशेष डिजिटल प्लेटफर्म नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो। कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले धेरैजसो उजुरी गैर कानूनी एजेन्टसँग सम्बन्धित रहेकाले गैर कानूनी एजेन्ट विहीन बनाउन यो अभियान शुरू गरिएको बताउनुभयो। मन्त्री यादवले यदि एउटै व्यक्ति वा समूह विरूद्ध धेरै उजुरी आएमा त्यसैलाई मुख्य प्रमाण मानि कानूनी कार्यवाही अघि बढ़ाउने जानकारी दिँदै यो प्रणाली डाटामा आधारित सुशासनको शुरूआत भएको बताउनुभयो। मन्त्रालयले स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरणका लागि फेम्स प्रणाली मार्फत 753 स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रका कर्मचारीहरूलाई युजर आईडी दिने व्यवस्था गरेको छ। यस्तै आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव हेराज तामाङले जनताको गुनासोलाई नजिकबाट सुन्न र तत्काल सम्बोधन गर्दा मन्त्रालयले उपसचिवको संयोजकत्वमा गुनासो व्यवस्थापन केन्द्र समेत स्थापना गरिसकेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमलाई सेवाग्राही मैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। संचार मन्त्री डाक्टर तिमल सिन्हाले आज काठमाण्डुको सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सहसचिव हेमराज तामाङले जनताको गुनासोलाई नजिकबाट सुन्न र तत्काल सम्बोधन गर्दा मन्त्रालयले उपसचिवको संयोजकत्वमा गुनासो व्यवस्थापन केन्द्र समेत स्थापना गरिसकेको जानकारी दिनुभयो।

0: नेपाल टेलिकमका प्रबन्धक शालिक राम सुवेदीले सूचना प्रविधि निर्देशनालय मार्फत सम्पादन भइरहेका कार्य तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराउनु भएको थियो। संचार मन्त्री तिमल सिन्हाले बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहका विषयमा जानकारी लिनुभएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिक मैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनस्थापित गरिएको बताउनु भएको छ। परम्परागत हुलाक सेवालाई सरकारले प्रविधि मैत्री र विशिष्टीकृत सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको बताउनु भएको हो। हुलाक सेवा विभागद्वारा आज काठमाडौँमा आयोजित हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्च स्तरीय संवाद कार्यक्रममा संचार मन्त्री डाक्टर तिमल सिन्हाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढ़िरहेको बताउँदै वहाँले त्यसको सकारात्मक नतिजा पनि देखिन थालिसकेको जानकारी दिनुभयो। कार्यक्रममा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको उल्लेख गर्दै नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने उद्देश्य अनुसार विभागले हालसम्म 7 सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिनुभयो। आजै चलचित्र विकास बोर्डको 26 वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै संचार मन्त्री डाक्टर तिमल सिन्हाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानून, नीति र कार्यक्रम मार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताउनु भएको छ। चलचित्र विकास बोर्डले यस क्षेत्रको अभिभावकीय भूमिका वहन गर्नुपर्नेमा समेत आवश्यकता औल्याउनुभयो। चलचित्र कर्मीसँग नियमित छलफल गर्दै आवश्यक नीतिगत र संरचनागत सुधार अघि बढ़ाइने संचार मन्त्री डाक्टर तिमल सिन्हाले स्पष्ट पार्नुभयो। वहाँले नेपाली चलचित्र उद्योगले कठिन परिस्थितिका बावजूद निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै त्यसको श्रेय अग्रज चलचित्र कर्मीको अथक योगदानलाई दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवाधिकारको संरक्षणमा समस्या भएको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले आज आयोजना गरेको मानवाधिकार शोध सम्भाग पूर्वीय चिन्तन र मानवाधिकार विशेषांकको समीक्षा गर्दै अध्यक्ष मगरले यद्यपि समाजमा कुसंस्कार कायम रहेकाले मानव अधिकार संरक्षणमा कठिनाई भएको बताउनुभयो। आयोगका अध्यक्ष मगरले जातीय विभेद धेरै हटेर गइसकेको समेत बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले मानव अधिकारको क्षेत्रमा काम गर्न खोज्ने अनुसन्धानकर्ता भावी दिनमा पनि कानूनको क्षेत्रमा काम गर्ने व्यक्तिका लागि पुस्तकले सहयोग गर्ने बताउनुभयो। वर्षा लागेसँगै बाढ़ी पहिरो र भूछेको जोखिम बढ़न थालेको छ। पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग, ग्रामीण सड़क र पहाड़ी बस्तीहरू विशेष गरी जोखिममा रहेका छन्। सम्भावित विपद व्यवस्थापनका लागि जिल्लामा सरकारवाला निकायले पूर्व तयारीलाई तीव्र बनाएको जनाएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
1: पाल्पामा विशेष गरी तिनाउ, हेनेदेवी छहरा, रिद्धिकोट, माथागढ़ी, बनसकाली तथा निष्ठी क्षेत्रमा पहिरोको जोखिम छ। डागिलकी कमला पाण्डेले विगतको वर्षा सम्झिँदै यस वर्ष समेत रातिमा राम्रोसँग सुत्न नसकेको दुखेसो गर्नुभयो।
2: हाम्रै अगाडि कोट बर्खाले पहिरोले लयो, हामीलाई रातिमा सुत्ने बेलामा पनि कति डर हुन्छ, कतै पाथीबाट पहिरो आएर चापेर हामी घरभित्रै मरिने त होइन भन्ने त्रास मात्रै हुन्छ मनमा। बर्खा लागिसक्यो, अब अहिलेसम्म खै स्थानीय सरकारले यहाँ हामीलाई केही गरेको छैन।
1: कालीगण्डकी तथा तिनाउ नदी क्षेत्र र माणी फाँटमा बाढ़ीको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्ने विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
3: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले रोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौं।
1: जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले सम्भावित उद्धार र राहतका कार्यका लागि आवश्यक तयारी गरेको जनाएका छन्। जोखिमयुक्त क्षेत्रमा निगरानी बढ़ाइएको छ भने स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल,
4: मनसून एकदमै सक्रिय हुने देखिया छैन, सक्रिय नभए तापनि हामीले भारी वर्षा भनेको छ, अलिकति सतर्क नै रहनुपर्ने हुन्छ। भाव आउन सक्छ र पहिरो हामीले विचार गर्नुपर्ने हुन्छ।
1: भारी वर्षाका बेला यात्रा नगर्न, बाढ़ी पहिरोको जोखिम क्षेत्रमा नबस्न, मौसम सम्बन्धी सूचनामा ध्यान दिन विज्ञहरूको आग्रह छ। मनसून जन्य विपद नियन्त्रणका लागि सरकारी निकायले तयारीसँगै नागरिक स्तरमा समेत सावधान

0: अपनाउने हो भने जनधनको क्षति हुनबाट बच्न सकिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
1: मनसूनको जोखिम बढ़ेपछि हेटौँडा काठमाण्डु सड़कको कान्ति लोकपथमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सड़कको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो गएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले अर्को सूचना प्रकाशन नभएसम्म सो सड़क बन्द गरिनुका साथै अर्को वैकल्पिक सड़क प्रयोग गर्न अनुरोध गर्नुभएको छ। निरन्तर वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। इलाम नगरपालिका 9 राजदुवाली क्षेत्रमा सड़क बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधनको आवत जावत पूर्ण रूपमा ठप्प भएको हो। राजदुवाली, माईखोला, भन्ज्याङ, सिमल गोलाई, तिलकेनी तथा भन्ज्याङ बेलासे सड़क खण्डमा पहिरो र सड़क क्षतिका कारण यातायात सञ्चालन हुन सकेको छैन। सड़क खुलाउन सम्बन्धित निकायले डोजर र प्राविधिक टोली परिचालन गरेको भए पनि निरन्तर वर्षा भएकाले पहिरो हटाउने कार्यमा कठिनाई भइरहेको छ। मौसममा सुधार आएपछि मात्रै सड़क सञ्चालनमा ल्याउन सकिने सम्बन्धित निकायले जनाएको छ। जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, यात्रा गर्नै परे सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। थोरै लगानीमा राम्रो आमदानी हुने भएपछि कृषिमा आधारित साना एवं मझौला उद्योग व्यवसायप्रति मोरङमा पछिल्लो समय महिलाहरूको आकर्षण बढ़न थालेको छ। विभिन्न उद्यम गर्न चाहने महिलाहरूका लागि सरकारले सहुलियत कर्जा तथा बिना धितो ऋण उपलब्ध गराउनका साथै उत्पादित वस्तुको बजारीकरणमा सहयोग गरिदिए सहज हुने साना एवं मझौला व्यवसायी महिलाहरूको माग छ। विराटनगरबाट संवाददाता कुमद अधिकारीको रिपोर्ट।
2: इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका 4 सामूहिक रूपमा कृषकहरूले सञ्चालन गरेको खाण्डाडा पशुपालन तथा कृषि सहकारी संस्थाले सोही ठाउँकी भोजकुमारी खनाललाई महिला उद्यमीको रूपमा स्थापित गरेको छ। घिउ छुर्पी तथा दुग्ध उत्पादन गर्दै आएको उक्त संस्थालाई कोशी प्रदेश सरकार तथा विभिन्न वित्तीय संस्थाहरूले सहयोग पुर्याएपछि संस्थाले आफूलाई कृषि उद्यमी र आत्मनिर्भर बनाएको उहाँको भनाइ छ।
3: 73 सालदेखि संस्था बनाएर अहिलेसम्म हामी घिउ छुर्पी उत्पादन गर्दैछौँ। वार्षिक हाम्रो किसानहरूलाई दिन्छौ हामी 84 सियर सदस्य छौँ। एभरेजमा एउटा किसानले 35-40 हजार लान्छ। किसानहरू नि सन्तुष्ट, हामी पनि सन्तुष्ट।
2: थोरै लगानीमा राम्रो आमदानी हुने भएपछि उहाँ मात्र होइन कृषिमा आधारित साना एवं मझौला उद्योग व्यवसायप्रति पछिल्लो समय महिलाहरूको आकर्षण बढ्न थालेको छ। विराटनगर 12 मन्जु थापाले एक बोरा आलुबाट आलु चिप्स बनाउन शुरू गरेको व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ।
4: बजार व्यवस्थापन छैन, हामीलाई स्थानीय सरकारले साप्ताहिक मेला केही बजार व्यवस्थापन गरिदियो भने हामी जस्तो उद्यमी महिला दिदी बहिनीले चाहिँ आय आर्जन अलि राम्रो हुन्थ्यो कि भन्ने चाहिँ लाग्छ।
2: मोरङ कानेपोखरी गाउँपालिका होक्लाबारी कि रुद्रा बसुतले साना तिना व्यवसाय सञ्चालन गर्दै आएका महिला उद्यमीहरूको समस्यामा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो।
5: महिला दिदी बहिनीहरूलाई व्यवसाय गर्नुपर्छ, बेरोजगारी भएर बस्नु हुँदैन। राज्यले चाहिँ अलिकति सपोर्ट गर्नु पर्यो, पुँजी अलिकति लगाउन नसक्ने महिलाहरू पनि हुनुहुन्छ। गर्न चाहन्छु भन्दा पनि उहाँले गर्न सक्नु भएको छैन।
2: तीनै तहको सरकार तथा विभिन्न वित्तीय संघ संस्थाहरूले महिला उद्यमीहरूलाई सहुलियत कर्जा तथा बिना धितो ऋण उपलब्ध गराउन थालेपछि कृषिमा आधारित व्यवसाय फस्टाउन थालेको हो। कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री इसरायल मन्सुरीले पहाड़ तथा तराईका 7 जिल्लामा 300 उद्यमी तयार गर्ने गरी प्रदेश सरकारले स्थानीय तहहरूमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
6: कोशी प्रदेश सरकारको नीति कार्यक्रम आएको छ, त्यसमा तपाईँ उद्यमीहरू उदय परियोजनाको तर्फबाट र ब्याज अनुदानको तर्फबाट लक्षित कार्यक्रमहरू आउँदैछ। ब्याज अनुदान सहज तरिकाले तपाईँहरूले चाहिँ उपयोग होस् भनेर जिल्ला केन्द्रित पठाएर तपाईँहरूलाई बढी से बढी त्यो कुराहरू चाहिँ उपलब्ध होस् भनेर र त्यसबाट यो साना तथा मझौला उद्यमीहरू बढी से बढी तपाईँहरू लाभ लिनुहुनेछ भन्ने मैले आशा भरोसा लिएको छु।
2: प्रदेशभित्रका नवीन व्यवसायहरूलाई प्रोत्साहन गर्दै प्रादेशिक अर्थतन्त्रलाई बलियो बनाउन साना तथा मझौला व्यवसायको विकासका लागि वित्तीय पहुँच, सिप विकास तथा उत्पादित वस्तुको सहज बजारीकरणमा जोड़ दिनु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
1: सरकारले विद्युत प्रवाहमा सन्तुलन वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको छ। मनसूनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्ति सहित प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा बढ़ी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाएको पाइएको एक अनुसन्धानले देखाएको छ। सेन्टर फर मीडिया रिसर्चले गरेको अनुसन्धान प्रतिवेदन अनुसार निर्वाचनको समयमा सामाजिक सञ्जाल मार्फत सबैभन्दा बढ़ी मिथ्या सूचना प्रवाह भएको थियो। आज आयोजित एक कार्यक्रममा सीएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा गरिएको अनुसन्धानमा सबैभन्दा बढ़ी अर्थात 87% मिथ्या सूचना सामाजिक सञ्जालले फैलाएको पाइएको जानकारी दिनुभयो। त्यसपछि सबैभन्दा बढ़ी मिथ्या सूचनाको बाहक आर्टिफिसियल इन्टेलिजेन्स एआई निर्मित सामग्रीहरू पाइएको पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। यूएई पठाउने भनी 45 लाख रूपियाँ ठगी गर्ने काठमाण्डु चन्द्रागिरी नगरपालिका वडा नम्बर 8 का 41 वर्षीय रामदास महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभाग तहसाल पठाइएको प्रहरीले जनाएको छ। युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको लहरका कारण 9,50,00,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। युरोपमा विशेष गरी ग्रीष्मयामको शुरूआतमै यस्तो उच्च तापक्रम असामान्य मानिन्छ। यसले अत्यधिक मृत्यु विद्यालय बन्द तथा बाहिरी गतिविधि रद्द गर्नुपर्ने अवस्था सृजना गरेको छ। वर्ल्ड वेदर अट्रिब्युसन ग्रुपका वैज्ञानिकहरूले जलवायु परिवर्तन नभएको भए जून महिनामा यति तीव्र गर्मीको लहर आउनु लगभग असम्भव हुने बताएका छन्। अत्यधिक गर्मीका कारण एक महिनाभित्र फ्रान्समा 1,000 भन्दा बढ़ी मानिसको मृत्यु भएको बताइएको छ। यस्तै स्लोभाकिया, मोल्डोभा, युक्रेन, रोमानिया, सर्बिया र क्रोएसियामा पनि तापक्रम 35 डिग्री सेल्सियस भन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ। स्पेन र इटालीमा पनि लाखौं मानिस उच्च तापक्रमबाट प्रभावित भएका छन्। प्रजातान्त्रिक गणतन्त्र कंगो डीआरसीमा इबोला भाइरस संक्रमितको संख्या 1,300 नागेको छ। संक्रमणका कारण हालसम्म 377 जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन्। सरकारका अनुसार आइतबारसम्म 180 जना उपचारपछि निको भएका छन् भने 615 जना उपचार तथा स्वास्थ्य निगरानीमा रहेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा महत्वपूर्ण सफलता हासिल गरेको छ। करिब 7 वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको मर्सेङ्गी कोरिडोर अन्तर्गतको 220 केवी मार्कीचोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आएको छ। यससँगै निजी क्षेत्रले पनि सरकारले अनुमति पत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार समेत गर्न सक्ने सन्देश दिएको छ। यो आयोजना लामो समयसम्म अल्पत्र परेपछि निजी क्षेत्रका जल विद्युत प्रवर्धकहरूले आफै निर्माणको जिम्मेवारी लिएर काम सम्पन्न गरेका हुन्। यसलाई नेपालको ऊर्जा पूर्वाधार विकासमा निजी क्षेत्रको नयाँ उपलब्धि र सार्वजनिक निजी साझेदारीको सफल नमूनाको रूपमा हेरिएको छ। यस प्रसारण लाइनको प्रारम्भिक निर्माणको जिम्मा चिनिया कम्पनी पिङ्गाओ ग्रुपले 2074 साल कार्तिकमा प्राप्त गरेको थियो। तर 7 वर्षभन्दा बढ़ी समय बितिसक्दा पनि कम्पनीले 84 वटा टावरमध्ये केवल 35 वटा टावरको फाउण्डेशन र 10 वटा टावरको इरेक्सन मात्रै सम्पन्न गरेको थियो। 2081 साल मंगसिर 9 गते मर्सेङ्गी कोरिडोरका 7 जल विद्युत आयोजनाले संयुक्त रूपमा निर्माण अघि बढ़ाउने निर्णय गर्दै करिब 4,96,95,000 रूपियाँ लगानी गरी भीमा कन्स्ट्रक्सन इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो। प्रसारण लाइन निर्माणमा सहजीकरण र समन्वयको लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका तत्कालीन उपाध्यक्ष तथा हालका वरिष्ठ उपाध्यक्ष एवं दोर्जी खोला जलविद्युत कम्पनीका सञ्चालक उत्तम ब्लोल मामाको नेतृत्वमा प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएको हो। हालसम्म कर्णाली प्रदेशमा करिब 28.15% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कर्णाली प्रदेशका 10 जिल्लामा 43,290 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म 12,155 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेश स्थित कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले सम्भावित धान खेती हुने क्षेत्रफलको करिब 28.15% क्षेत्रफलमा रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। हालसम्म सबैभन्दा बढ़ी जुम्लामा 95%, डोल्पामा 92%, हुम्लामा 75% र मुगुमा 68% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ।
1: अब खेल समाचार रमेश टमाटाबाट।
9: फिफा विश्वकपमा आज राति आइभोरी कोस्ट र नर्वे बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार 11:15 डल्लास स्टेडियममा हुँदैछ। अन्तिम 16मा आफ्नो स्थान सुरक्षित गर्नका लागि हुन लागेको यस खेललाई निकै चासोका रूपमा हेरिएको छ। यसअघि आज भएका खेलमा जर्मनी पाराग्वेसँग पराजित भएको छ। यो सँगै चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन रंगशालामा आज बिहान भएको खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै अन्तिम 16मा स्थान बनाएको हो। निर्धारित 90 र अतिरिक्त समयमा 1-1 गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेर टुंगिएको थियो। प्री क्वार्टर फाइनलमा पाराग्वेले फ्रान्स र स्वीडेन बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै मोरक्कोले नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप 2026 अन्तिम 16मा प्रवेश गरेको छ। मेक्सिको मोन्टेरे स्टेडियममा आजै सम्पन्न खेलमा मोरक्कोले नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा 3-2 गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम 16मा प्रवेश गरेको हो। पराजयसँगै नेदरल्याण्डस विश्वकपबाट बाहिरिएको छ। काठमाडौँ गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शरद भेष्वाकरलाई क्रिकेट डाइरेक्टरको पदमा नियुक्त गरेको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाजले आउँदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको जनाएको छ।
1: अब मौसम। आज राति देशको पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यस्तै मधेस तथा बागमती प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.4 न्यूनतम 22 डिग्री सेल्सियस वर्षा 8.6 मिलीमिटर। काठमाडौँको अधिकतम 27 न्यूनतम 21.2 वर्षा 0.1 मिलीमिटर। पोखराको अधिकतम 28.9 न्यूनतम 23 वर्षा 0.5 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 27.7 न्यूनतम 24.5 वर्षा 7.6 मिलीमिटर र दिपायलको अधिकतम तापक्रम 26.4 डिग्री सेल्सियस न्यूनतम 22.6 डिग्री सेल्सियस वर्षा 18 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 68 संसद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, मुलुकको समृद्धि र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अंगको भूमिका महत्वपूर्ण रहने सभामुख डोल प्रसाद अरियालको भनाई। साउदी अरब सरकारद्वारा रमजानका अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपालीलाई आम माफी। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा विशेष अभियानको घोषणा। युरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड मानिस प्रभावित र फिफा विश्वकपमा आज राति नर्वे र आइभरी कोस्ट भिड्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी करिब 8 बजेसम्म सुनाउनेछौ आधुनिक गीत। यसै क्रमको पहिलो गीत सुनायौं पुष्प नेपालीको स्वरमा, भोग्य प्रसाद शाहको रचना, शिवशंकरको संगीतमा। अब राख्दैछौ नुपुर भट्टाचार्यको स्वरमा, विश्ववल्लभको रचना, नातिकाजीको संगीतमा।

तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रममा भर्खरै सुनायौं दीप तारा ताम्राका र शेखर प्रधानको स्वरमा दिनेश सुब्बाको रचना गणेश परियारको संगीतमा अब राख्दैछौ अरविन्द तमालाकारको स्वरमा श्री विक्रम राणाको रचना दीपक जंगमको संगीतमा।

0: कालीगण्डकी करिडोरमा बर्खायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रेटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सम्पूर्ण फाइल माग गरेको हो। विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गर्नुभएको रिटमाथिको थप सुनवाई अब विशेष अदालतबाट मिसिल प्राप्त भएपछि अघि बढ्नेछ। सरकारी जागिरमा कार्यरत रहँदै विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति पीआर र डाइभर्सिटी भिसा डीभी लिएर लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका चार कर्मचारी कार्यवाहीको प्रक्रियामा परेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती कर्मचारी स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। नेपालको निजामती सेवा ऐन अनुसार सरकारी सेवामा बहाल रहेका कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साझा खबरमा अब विदेशको खबर। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच आज कतारको दोहामा वार्ता हुने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। तर हिजो इरानका उपविदेश मन्त्रीले ट्रम्पको दावीलाई अस्वीकार गर्दै यस साता कतारमा अमेरिकासँग कुनै पनि प्राविधिक तहको वार्ता नहुने बताउनु भएको थियो। इरानले कतारी अधिकारीहरूसँग नियमित परामर्श र समन्वय जारी रहेको बताएको छ। यस अभिव्यक्तिसँगै अमेरिका इरान बीच प्रत्यक्ष वार्ता तत्काल हुने विषयमा अन्योलता बढ़ेको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पौने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेको हो। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीचको पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान भने पौने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्।
1: रासोपाको केन्द्रीय सदस्यमा महिला सहभागिता उच्च,
2: महिलाहरूलाई राजनीतिमा ल्याउनुपर्छ आउनुपर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोषेढुङ्गाको रूपमा स्थापित गर्न सक्छ नेपाली राजनीतिमा।
1: नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान रिपोर्टसँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
5: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
6: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
5: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम अधिकार र सम्मानको आवाज
3: कार्यक्रम साझा आवाज
5: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
8: महिला किसानका संघर्ष सपना र सफलताका कथा
9: प्रोपाइटर मधुमाया जी पढे हैन प्रोपाइटर बनेछु हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
6: तपाईकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि
7: पसिनाको सम्मान समानताको अभियान
3: कार्यक्रम साझा आवाज सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान बनाएको छ पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 जना महिला निर्वाचित भएका छन् अर्थात निर्वाचित सदस्य मध्ये बहुमत महिलाको छ नेपालको राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनीतिक दलमा केन्द्रीय समितिमा महिलाको संख्या पुरूषभन्दा बढ़ी भएको यो नै पहिलो घटना हो
10: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ बदलिदो राजनैतिक परिस्थिति छिचोल्दै रासपाको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीति प्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी रासपा नेता विनिता कठायत
11: प्रतिशत महिलाहरू चाहिँ राज्यसभामा केन्द्रीय सदस्य चाहिँ बनेको हो यसचोटि चाहिँ कोही पनि पुरुषले चाहिँ उसलाई चाहिँ पुल हुन्छ नि पुस गरेको पनि होइन आफ्नो मेहनतले मैले त्यहाँ निर्वाचनको बेलामा भोट मागेको देखेको छु
10: संविधानले नै प्रत्याभूति गरेको 33% समावेशमा दलहरू पटक पटक चुकेका देखिन्छन् प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनैतिक दलहरूको पुरानो परिपाटी नै छ यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै नेतृत्व आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण रासपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ
12: राष्ट्रपतिको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा राजनीतिक सहभागिता क्षेत्रमा त्यो स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा जुन उपलब्धि महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्छ र अरूले पनि त्यो सिक्नु पर्छ
10: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ 250बाट 82 जना निर्वाचित भएका छन् जसमा महिला सांसदको संख्या 96 पुगेको छ 2079 को निर्वाचन भन्दा यो संख्या बढ़ी हो यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ तर पदाधिकारीमा संख्याको वृद्धिको अपेक्षा रहेको भन्नुहुन्छ नेकपा नेता पम्फा भूषाल
13: उहाँहरूको पनि दुईजना हो के अरे कमिटीमा 50 पुर्याउनु चाहिँ राम्रो अब मनोनित गर्ने कमिटी बाँकी छ 900 जनाको कमिटीमा 50% हुनुहुन्छ 151 पुग्दा कति हुन्छ हेरौँ
10: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ
14: एकदमै राम्रो लाग्यो सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्योभन्दा माथि राज्यपालले पुर्याउनु भयो अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो एकदम राम्रो कुरा हो सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ
10: 21 शताब्दीमा पनि महिलामाथि प्रति सत्तात्मक सोचको हावी हुनु पारिवारिक बन्देज हुनु पुरूषहरूको हालीमुहाली महिलाको नेतृत्व क्षमता प्रति पूर्वाग्रह राख्नु आर्थिक स्रोतको अभाव तथा मुख्य गरी संविधानको कार्यान्वयन पक्ष बलियो नहुनु राजनैतिक नेतृत्वमा पुग्न नसक्नुका कारणहरू औल्याउन सकिन्छ तर रासुपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
2: कति प्रतिशत मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला तर चाहिँ यो महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यो उसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
10: भनिन्छ महिला सक्षम भए राष्ट्र सक्षम हुन्छ तर यी र यस्ता नारा केवल राजनीतिक दलहरूले मत संकलनको एजेन्डामै सीमित राख्ने गरेका छन्। पछिल्लो समय राजनीतिमा महिलाहरूको आकर्षण र बढ्दो उपस्थितिलाई थप बढ़ाउन आवश्यक देखिन्छ। रासोपाले केन्द्रीय समितिमा 51 जना निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो त्यसले थप महत्व राख्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन काठमाडौं।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अति धेरै पानी पर्न सक्ने सम्भावना भएकाले यसपटक सावधानी अप्नाउनु पर्ने।
15: पश्चिम प्रशान्तको जुन क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
1: यसपटक जलवायुमा ठूलो प्रभाव पर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
16: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
17: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
3: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
17: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
3: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशै भरि कार्यक्रम हेलो सांसद।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
3: एल निनो भनेको के होला? यस वर्षको वर्षायाममा यसले कस्तो प्रभाव पार्ला? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी यस वर्षको वर्षायाम एल निनोको बारेमा कुरा गर्दैछौ। हामीसँग हुनुहुन्छ मौसमविद सञ्जीव अधिकारी।
15: अब मनसुन नै नछिरे पनि हाम्रो भूभागको अलिकति विशेषता के छ भने राम्रो पक्ष भनौँ न, हामीसँग हिमाल छ, टाकुरा छ, पहाड़ छ र यो पहाड़मा ठोकिएर जुन यो स्थानीय वायुहरू विकास भएर अथवा पश्चिमी वायुकै प्रभावले गर्दाखेरि पनि थोरै थोरै भए पनि वर्षा चाहिँ भएको छ। मनसुन नआउँदा पनि नआएका भूभागहरूमा पनि वर्षाहरू केही भइरहेको छ। त्यही कारणले गर्दाखेरि ती भूभागका जनताहरूले के ध्यान दिनुपर्छ भने अहिलेसम्म परेको पानी पर्याप्त हुन सकेको छैन, त्यो वास्तविकता हो। र अब बुधबार बिहिबार पछिका दिनहरूमा चाहिँ पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन शुरू गर्दा राम्रो हुन्छ भन्ने मेरो।
19: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन? त्यसको लागि चाहिँ के सम्पर्क गर्नलाई जस्तो नार्कमा कृषि मौसमविदहरू त कति धेरै हुनुहुन्छ?
15: हामी जल तथा मौसम विज्ञान विभाग र नार्क सहकारीमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं र पूर्वानुमान बनाइसकेर चाहिँ नारको जुन सहकर्मीहरूसँग हामी बस्छौं, बैठक बस्छौं, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामीले छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौं।
19: त्यहाँनिर एउटा हटलाइन नम्बर छ, सायद किसानहरूले जहाँबाट पनि फोन गर्न सक्ने खालको नम्बर यो 11:35 अथवा
15: कृषिकै लागि भनेर चाहिँ यो शुक्रबार चल्ने हटलाइन नम्बर पनि छ होइन, त्यो चाहिँ नाहकबाट चाहिँ त्यहाँका विज्ञहरूले उठाउनुहुन्छ, तर जल तथा मौसम विज्ञान विभागले चाहिँ 11:55 नम्बरको चाहिँ हटलाइन नम्बरमा चाहिँ पानी कहिले पर्छ, यो मनसुन कहिले आउँछ, बाढी आउँछ कि आउँदैन भन्ने किसिमका चाहिँ सूचनाहरू चाहिँ 11:55 जल तथा मौसम विज्ञान विभागले चाहिँ ह्यान्डल गर्छ त्यसलाई।
19: यस वर्ष बाढी वा पहिरोको जोखिम बढी कुन क्षेत्रमा छ भनेर सोध्नु भएको छ?
15: पक्कै पनि हामी अब एउटा कुरा नदोहोऱ्याउँ कि यसपालिको हाम्रो आकलन भनेको सरदर भन्दा कम पानी परेको पर्ने छ, तर त्यो भनेको सबै मनसुन अवधिको लागि हो। तर एलनिनो हुन्छ, सरदर भन्दा कम पानी पर्छ भनिरहँदाखेरि हो हाम्रा खडेरीका दिनहरू बढी होलान्, त्यो एउटा सोच्नुपर्ने विषय छ। तर यति भन्दै गर्दाखेरि ती खडेरीकै बीचमा पनि ठूलो पानी परेर विपदको घटना पनि आउन सक्छन्, त्योतिर पनि हामी मध्यनजर हामीले दिनु
19: त्यो कुरा जोड्दै जानेछौ। एलनिनो भन्नु भएको अघिदेखि कि त्यो चाहिँ खास के रहेछ भन्ने कुरा मलाई जिज्ञासा लागिरहेको छ, सायद हाम्रा श्रोताहरूलाई दर्शकहरूलाई पनि लागिरह होला जस्तो लाग्यो मलाई।
15: पक्कै पनि अहिले यो वर्ष चाहिँ विशेष गरेर एलनिनोको धेरै चर्चा छ भन्नु होइन, यो चाहिँ जस्तो मौसम भन्ने कुरा चाहिँ कुनै एउटा देशको घेराले बाँधिने कुरा होइन, होइन जस्तै हामीले जुन हावापानी आकलन गरेका छौँ त्यो भनेको चाहिँ यो समुद्रको कति तातो छ, अब कसरी चाहिँ तातिने क्रममा जाँदैछ, चिसिने क्रममा जाँदैछ, त्यसले चाहिँ 2-5 महिना पछाडि कस्तो चाहिँ परिवर्तन देखा पर्छ, त्यसले कस्तो पानी दिन्छ भनेर हामीले चाहिँ यो प्रशान्त महासागरलाई पनि हामीले अवलोकन गर्छौँ। प्रशान्त महासागरमा के हुन्छ भन्दाखेरि नर्मल्ली चाहिँ अब सामान्यतया के हुन्छ भने प्रशान्त महासागरको चाहिँ पूर्वी भूभाग र पश्चिमी भूभाग छन्। जुन पश्चिमी भूभाग भनेको चाहिँ अस्ट्रेलियादेखि एसियाको नजिक पर्छ जुन पश्चिमी भूभाग होइन, पूर्वको भूभाग भनेको चाहिँ ब्राजिल पेरूको आसपासमा पर्छ। सामान्यतया के हुन्छ भने ब्राजिल पेरूदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ, तर यो 5-7 वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलि बढाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। 5-7 वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ, त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरूतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने, त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रिया भन्दा उल्टो जुन पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो, र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ।
19: मुक्ति काफ्लेज्यूले कमेन्ट गर्नु भएको छ, यसमा त कुरा के छ भने पूर्वी नवलपरासीको कावासोती र गैडाकोटमा पनि पानी पर्छ, तर बीचमा रहेको देवचुली नगरपालिकामा चाहिँ पानी पर्दैन
15: हुन्छ। यसमा चाहिँ मनसुनलाई पनि र यो स्थानीय वायुलाई पनि हामीसँग भएको चाहिँ टाकुराहरूले पहाड़हरूले चाहिँ ठूलो भूमिका खेल्छ। जस्तो स्थानीय वायुकै कुरा गरौँ, जुन अहिले मनसुन भन्दा अगाडिको समय छ, त्यसमा चाहिँ जुन जलवाष्पयुक्त हावा आएपछि त्यो टाकुरामा चाहिँ त्यो ठोकिएर चाहिँ त्यो हावा बहेको साइडमा चाहिँ पानी पर्ने, तर त्योभन्दा पछाडि हामी लिवाड साइड भन्छौँ त्यो भूभागमा चाहिँ कम पानी पर्ने, सुक्खा हुने हुन्छ होइन, त्यो टाकुराको त्यो काम पनि हुन्छ। र यसको अर्को चाहिँ मनसुन भनेको पनि हाम्रो अरब सागरबाट आउँछ अथवा चाहिँ बंगालको खाडीबाट जुन मनसुनी वायुहरू आउँछ, त्यो वायु चाहिँ मुख्य गरेर जुन भूगोलमा चाहिँ छिटो छरितो र सजिलो तरिकाले आउँछ त्यहाँ चाहिँ राम्रो पानी पर्ने भयो। जस्तो उदाहरणको लागि हाम्रो मनसुन चाहिँ ठ्याक्कै झापातिरबाट चाहिँ नर्मल्ली बंगालको खाडीबाट जलवाष्पयुक्त हावा बोकेर झापातिरबाट छिर्छ होइन, र अर्को ब्रान्च भनेको चाहिँ यता अरब सागरको ब्रान्च चाहिँ यता यो लुम्बिनी प्रदेशको हजुरले भन्नुभएको अनुसारको चाहिँ यतापट्टिबाट छिर्छ। त्यही भएर पूर्वपट्टिबाट आएको जलवाष्पयुक्त हावा पनि त्यहाँ त्यो ठाउँमा पुग्नलाई अलि समय लाग्ने, सामान्य जलवाष्पयुक्त हावा जुन पानी बोकेको हावाहरू त्यहाँ पुगिन सक्ने, र पश्चिमपट्टिबाट आएको जुन अरब सागरको जुन पानी बोकेको हावा पनि ती ठाउँहरूमा ठ्याक्क पुग्न नसक्दाखेरि चाहिँ त्यहीँनिर 1-2 किलोमिटरमा पनि धेरै पानी पर्ने, कम पानी पर्ने हुन्छ। र यो त हाम्रो विशेषता नै कि हामीले अब सबैभन्दा नेपालको बढी पानी पर्ने लुम्लेको कुरा गरौँ अनि सबैभन्दा कम पानी पर्ने मुस्ताङको कुरा गरौँ, जहाँ चाहिँ आकाश पातलको फरक छ। जस्तो जोमसममा अब मनाङ मुस्ताङमा चाहिँ 300-400 मिलिमिटर वर्षभरि पानी पर्छ भने लुम्लेमा चाहिँ 5,000-5,500 मिलिमिटर पानी वर्षभरि पर्छ। भनेपछि हाम्रो भूगोल नै यस्तो छ कि त्यो एक दुई किलोमिटर होइन, एक दुई सय मिटर, दस बिस मिटरकै तलमाथि पनि चाहिँ धेरै पानी पर्नेदेखि थोरै पानी पर्ने क्रम चाहिँ हुन्छ, त्यो हामीले देखेको छौँ।
20: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
1: आजदेखि देशभर वर्षायाम अर्थात मनसून सक्रिय भएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईको क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल भने हत्तेरी।
4: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन

0: होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
0: 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990 ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: सार्वजनिक सुनवाई सम्बन्धी सूचना गंगा जमुना गाउँपालिका तथा वडा कार्यालयहरूबाट आर्थिक वर्ष 2082-83 प्रदान गरिएको सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयक गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित भइदिनु हुन स्थानीयवासी राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू पत्रकार तथा सरकारवाला सम्पूर्णमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 17 गते बुधबार। स्थान गंगा जमुना गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय परिसर फुलखर्क धादिङ।
3: मैले तपाईँलाई अस्ति नै भने होइन छोरा छोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाइने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
1: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045454
1: 98167045454।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि।
0: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
3: ओ मेज्यू, नमस्कार है।
1: नमस्कार, नमस्कार मेज्यू, नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद, धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने, त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ट्रिक्ट, पुछार बजार। प्रोप्राइटर कृष्ण अतिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97140-01-3429।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754। 98 41 055 754. ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
7: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 44 62 86 16 र 98 10 32 37 54।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याल छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98 43 0957 433 र 010 590 0393 सम्पर्क गर्नु होला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0057 433।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: बुढा आज इन्टरभ्यु थियो के भयो त
1: म त सिधै छानि हो नि नियुक्ति पत्र पनि आजै दिएको छ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास
0: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810 शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
2: जनरल मेडिसिन सेवा
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
2: बाल रोग सम्बन्धी सेवा
0: स्त्री रोग सम्बन्धी सेवा
2: मुटुको इको र भिडियो एक्सरे सेवा
0: ल्याब टेस्ट
2: भिटामिन डी
0: भिटामिन बी 12
2: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
2: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
3: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
3: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
4: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
3: ल यता सुन भाइ भर पर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि
4: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
3: ल टिबा प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93270 9851-93270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाढी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा प्रोपाइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 9851063802 9851063802
0: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
0: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सीमा सुरक्षा सहितका विषय लिएर श्रोतावासी काठमाडौँमा आधारभूत अधिकारको माग,
1: एक नम्बरमा नागरिकता दिनु पर्यो, दुईमा राजपूर्जा दिनु पर्यो, तीनमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधारण बनाइदिनु पर्यो, नेपाल हो कि भारत के हो।
0: संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गएको हो।
2: अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेछ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
0: संसद दिवसका अवसरमा गरिएको एक कुराकानी र रक्षा क्षेत्रमा थप 15 अर्ब पाउन्ड लगानी गर्ने ब्रिटिस प्रधानमन्त्रीको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव मार्क रूटले ब्रिटेनको ड्रोन युद्धतर्फ रक्षा रणनीति केन्द्रित गर्दै रक्षा खर्च बढ़ाउने योजनाको स्वागत गरेका छन्। यो कदमले नेटो गठबन्धनका सबै सदस्य राष्ट्रलाई अझ बलियो बनाउने उनले बताए। ब्रिटेनका बाहिरिन लागेका प्रधानमन्त्री सर कियर स्टार्मरले आधुनिकीकरणका लागि विशेष गरी ड्रोन प्रविधि र स्वचालित अस्त्र उत्पादनमा लगानी गर्न वार्षिक 20 अर्ब अमेरिकी डलरले रक्षा खर्च बढ़ाइने घोषणा गरेका छन्। यस्ता प्रविधिहरू हालका द्वन्दहरूमा विशेष गरी युक्रेनमा अत्यन्त प्रभावकारी रूपमा प्रयोग भएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्स भन्छन्, यो नयाँ दृष्टिकोण सम्बन्धी कुरा हो। पछिल्ला केही वर्षमा ड्रोनहरूको केन्द्रीय भूमिका सबैले स्वीकार गरेको यथार्थ जस्तै बनेको छ। विशेष गरी युक्रेनमा र हालैका केही साताहरूमा खाड़ी क्षेत्रमा भएका घटनाहरूले ड्रोनले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई स्पष्ट रूपमा देखाएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्सको भनाई। दक्षिण अफ्रिकामा अवैध आप्रवासनको विरोधमा प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। विदेशी नागरिकहरू हिंसा भड्किन सक्ने चिन्ताका माझ देशभर हजारौं प्रहरी परिचालन गरिएको छ। डर्बनमा प्रदर्शनकारी मध्ये केहीले परम्परागत हतियार र लाठी बोकेका छन्। अभियानकर्ताहरूले कागजात विहीन सबै आप्रवासीहरूले देश छाड्नुपर्ने भन्दै दिएको अनौपचारिक समय सीमा समाप्त भएको छ। हिंसा र धम्कीबाट बच्न धेरै आप्रवासीहरू पहिले नै त्यहाँबाट अन्यत्र गइसकेका छन्। स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेथले आजको समय सीमाभित्र 10 लाख भन्दा बढ़ी कागजात विहीन आप्रवासीहरूले कानूनी हैसियतका लागि आवेदन दिएको बताएका छन्। उक्त कार्यक्रम अन्तर्गत कम्तीमा 5 महिनादेखि स्पेनमा बसोबास गर्दै आएका र आपराधिक अभिलेख नभएका सबै आवेदकलाई नवीकरण गर्न मिल्ने बसोबास अनुमति प्रदान गरिनेछ। शुरूमा करिब 5 लाख आवेदन आउने अनुमान गरिएको थियो। कतारको विदेश मन्त्रालयले कतारमा रहेका अमेरिकी दूतहरू र इरानी वार्ताकारहरू बीच आगामी केही दिनमा प्रत्यक्ष भेटवार्ताको कुनै तालिका नरहेको जनाएको छ। बरु अमेरिकी प्रतिनिधिहरूले कतारका मध्यस्थकर्ता र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् र 8 दिनभित्र दोस्रो पटक युक्रेनले मस्को नजिक रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण एउटा सैटेलाइट संचार केन्द्रमा आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डुबना स्थित उक्त केन्द्र रूसले जासूसी गर्न तथा युक्रेनमा रहेका आफ्ना सैन्य गतिविधि समन्वय गर्न प्रयोग गरिरहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भारतको सीमावर्ती पश्चिम नवलपरासीको सुस्ताका कतिपय बासिन्दाहरू नागरिकता, भूमि अधिकार र सीमा सुरक्षा लगायतका माग राख्दै काठमाडौँ आएका छन्। करिब 50-52 जनाको समूहमा उपस्थित उनीहरूले आज माइतीघर मण्डलामा धरना दिए। सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले केही दिन अघि बुटबलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। एक रिपोर्ट। सुस्ताबाट काठमाडौँ आएका प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ बनाउनुपर्ने, नागरिकताविहीन सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। आन्दोलनकारी टोलीका संयोजक मुन्ना खाँले आफूहरू 10 दिनलाई पुग्ने खाद्यान्न बोकेर आन्दोलनका लागि काठमाडौँ आएको बीबीसीलाई बताए।
1: पर्यो, दुई नम्बरमा राजपुर जानु पर्यो, तीन नम्बरमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो शासन बनाइदिनु पर्यो कि नेपाल हो कि भारत हो के हो, सबै नजिक भिन्न छैन, केही 80-85 घर छ जम्मा, कसैको दाईको छ भाइको छैन, भाइको छ दाईको छैन, सरकारले कुरा नमिलाएको हातहरू केवल जाने तेरो नागरिकता छ, तेरो लालपुर छ, जब तिमी नेपाली हो त नेपाली नागरिकता ल्याऊ न, लालपुर देखाऊ,
0: यद्यपि उक्त आन्दोलनमा स्वच्छता बचाउ अभियानका सबै सदस्य भने सहभागी छैनन्। अभियानका अध्यक्ष आदम खानले आफूहरू साउन लागेपछि थप पीड़ितलाई साथमा लिएर काठमाडौँ आउने र त्यसअघि सरकारी प्रतिनिधिहरूसँग सम्पर्कको कोशिशमा रहेको बताए।
4: उहाँ बोलेको लाग्दो रहेछ, त्यो कारणले हामी आउन पर्दा पहिले प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्कमा हुन्छ, समयको लागि अनुरोध गर्छौ। प्रधानमन्त्री र गृह मन्त्री अनि परराष्ट्र मन्त्री यो तीनटा अब विभाग मन्त्रीले पनि भेट्न पर्यो हाम्रो सोच हो।
0: 10 गजा क्षेत्रको समस्या समाधान हुन नसक्दा स्थानीय बासिन्दाले निरन्तर शास्ति भोग्नु परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय बताउँछन्।
5: अब सीमा सम्बन्धमा त त्यहाँ 10 गजा छैन, 10 गजा नभएपछि इन्डियन पुलिसहरू हाम्रो भन्दै फिर्छन् हाम्रो नम्बरी जग्गामा, हाम्रो बस्तीमा 10 गजा नहुँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरू तनावमा छन्। जसरी पनि 10 गजा गाड्न पर्यो, सरकारले गर्न पर्यो, त्यो स्थानीय तह परदेशले गर्ने काम होइन जस्तो लाग्छ मलाई।
0: नागरिकताको विषयमा पनि विगतमा जन्मका आधारमा नागरिकता वितरण गर्दा केही व्यक्ति छुटेका हुन सक्ने उनको भनाई छ। यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पहिले जन्मका आधारमा नागरिकता दिने कानूनी व्यवस्था रहे पनि अहिले त्यस्तो व्यवस्था कायम नरहेको बताए।
6: वंशज दाईको छ भने भाइले चाहिँ पाउने प्रावधान छ, तर जन्मको आधारले दाईको नागरिकता प्राप्त छ भने त्यो भाइलाई चाहिँ दिने प्रावधान अहिले छ। भोलि फेरि राज्यले त्यो खालको चाहिँ महसुस गर्यो र नागरिकता ऐनमै संशोधन भयो भने एउटा पाटोको कुरा हुन्छ, तर अहिले एक्जिस्टिङ उसले अङ्गीकृत नागरिकता र त्यसपछि वंशजको नागरिकताको चाहिँ प्रावधान छ हुनाले अहिले तत्काललाई उहाँहरूलाई चाहिँ त्यो दिन सकिने अवस्था चाहिँ भएन।
0: सीमा सुरक्षाका सम्बन्धमा भने जिल्लाका सुरक्षा निकायहरू भारतीय सीमा सुरक्षा बलसँग नियमित सम्पर्क र समन्वयमा रहेको तथा कुनै समस्या उत्पन्न भए तत्काल छलफल गरेर समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको दावी छ। अब अर्को विषय, नेपालमा 67 संसद दिवस मनाइरहँदा यसको प्रभावकारिता र गुणस्तरबारे प्रश्नहरू उठ्न थालेका छन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कायम राख्न सांसदहरू स्वयं मर्यादित, जिम्मेवार र अनुशासित हुनुपर्ने आवाज विभिन्न तहबाट उठ्न थालेका हुन्। नेपालमा लामो समयदेखि संसदीय अभ्यास हुँदै आए पनि यसले अझै सुदृढ़ परम्परा र संस्थागत संस्कृतिको रूप लिन नसकेको टिप्पणी गरिन्छ। यसै सन्दर्भमा हामीले संसदीय राजनीतिको लामो अनुभव बोकेका नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सृजना हुँदै गएको हो भनेर सोधेका छौं।
2: 2015 सालको 18 महिनाको संसद र अहिलेसम्म आउँदाखेरि त्यो जुन गुणस्तर विकसित हुनुपर्ने त्यसमा कमजोरीहरू नै देखिएको छ। किनभनेदेखि संसद नै कार्यपालिकाको प्रमुख शक्ति आर्जनको शक्तिको स्रोत हो, त्यो संसद सशक्त हुँदा मात्रै कार्यपालिका र त्यसको नेतृत्व पनि सशक्त हुन्छ। अहिले चाहिँ संसदलाई उपेक्षा गर्ने, कार्यपालिकाले नियन्त्रण गर्ने खालको हो, अहिले मात्रै होइन पहिला पनि हामीहरूले के देख्यौं भने लोकतन्त्र र संसद चाहिँ नि दलतन्त्रबाट अभिप्रेरित भयो, दलतन्त्र चाहिँ नि नेतातन्त्रबाट अभिप्रेरित भयो, नेतातन्त्र चाहिँ नि बिचौलिया तन्त्र र हिरोबाट परिचालित भएरै अहिले हामीले जुन किसिमको चुनौती सामना गर्नु परेको छ परिणाम त्यही हो जस्तो
7: हो। यहीँनिर केसीजी, हिजो तपाईँहरू सत्तामै हुँदा पनि यी प्रश्नहरू तपाईँहरूमाथि पनि उठ्ने गरेका थिए, आजको दिनमा हेर्दाखेरि यो हाम्रो संसदीय अभ्यास बलियो बन्न नसक्नु अथवा परम्परागत रूपमा गहिरोसँग विकास हुन नसक्नुमा चाहिँ के चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ तपाईँलाई?
2: मैले हाम्रै पालामा त अहिले जे जति भइरहेको छ त्यसका दोस्त भागीदार हामी पनि हौ, मैले लिनुपर्ने अंश मैले पनि लिनुपर्छ। तर तपाईँ के छ भनेदेखि अहिलेको प्रधानमन्त्रीजीको शक्ति भने संसद नै हो, अब संसद जनताले दिएर पठाएको शक्ति, त्यसलाई जुन खालको उपेक्षाहरू यसपछि अर्को घटनाक्रमले देखिएको छ। र अर्को कुरा तपाईँलाई म भन्छु, संसद बन्दको थलो भन्दा पनि संवादको थलो हो, विचार बहसको थलो हो, त्यसलाई प्रभावकारी रूपले हामीले परिचालन गर्न सकेनौ।
0: अनि यस्तोमा चाहिँ प्रतिपक्षीको झन बढी गम्भीरताको अपेक्षा गरिन्छ नि।
2: हामीका हेरी हेरी संसद बन्द गर्ने संस्कृति छ, त्यो हामीले गरे पनि अर्काले गरे पनि ठिक होइन। तर न्यूनतम प्रतिपक्षबाट उठेका आवाजको सम्बोधन गर्नुपर्ने दायित्व त सरकारको नेतृत्व हो नि। त्यसलाई उपेक्षै गर्न खोजिएपछि प्रतिपक्ष त बाध्य हुन्छ नि त।
0: अब एउटा कुरा चाहिँ के पनि भनिन्छ भने अझ त्यही संसदमै केही सांसदहरूले उठाएको आवाज मध्येकै कुरा, कानून नै कर्मचारीहरूले मस्यौदा गर्छन् पास हुने बेलामा मात्रै संसदमा ल्याइन्छ भनेर आवाज उठेको पनि सुन्यौं। यस्तोमा चाहिँ संसदबाट के अपेक्षा गर्न सक्छन् मतदाताले?
2: यो एउटा कुरा के भने ड्राफ्ट भने एक्सपर्टहरूले नै गर्ने, त्यो विधि निर्माणको प्रक्रियामा समितिहरूलाई प्रभावकारी रूपले जुन परिचालन हुनुपर्छ, त्यहाँ खुल्ला रूपबाट छलफल र विचारका आदान प्रदान र आवश्यक पर्दाखेरि चाहिँ त्यस्ता एक्सपर्टहरूलाई पनि राखेर सुन्ने र प्रभावित गर्ने चलन हुन्छ, त्यो त हामी कहाँ पटकै छैन। फटाफट आउनासाथ प्रत्यक्ष यो अहिले कस्तो भइरहेछ भने परम्परा तोड्ने नाममा संसदीय मर्यादा, संसदीय पद्धति, त्यसका इतिहास मर्यादाहरूलाई तोडेर त संसद जीवन्त हुन सक्दैन।
0: त्यसलाई मर्यादित बनाउने प्रमुख दायित्व कसको त त्यसो भए?
2: सबभन्दा पहिला त त्यो मर्यादा कार्यपालिकाले संसदलाई दिनुपर्छ भने अर्कोतिर संसद गम्भीर हुनुपर्छ। संसद गम्भीर हुनु सँगसँगै सभामुखको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ।
0: केसीजी, अब तपाईँको यो संसदीय पद्धतिमा यति लामो अनुभव छ, 8-9 पटक हाउसमा सदस्यका रूपमा तपाईँले काम गरिसक्नु भएको छ, अहिले यस पटक चाहिँ अभूतपूर्व रूपमा युवा सांसदहरू आएका छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
2: समाज परिवर्तनशील छ, गतिशील छ, नयाँ साथीहरू जो सार्वजनिक बहुमत नेपाली जनताको बोकेर आउनु भएको छ, उहाँहरूले कमसेकम लोकतन्त्रका आधारभूत सिद्धान्तहरू मान्यताहरूलाई बुझिदिनुको निम्तिमा आग्रह गर्छु। किनभने लोकतन्त्र भनेको परिणाम मात्रै होइन, लोकतन्त्र भनेको प्रक्रिया पनि हो। लोकतन्त्रमा पद्धति, प्रक्रिया र प्रवृत्ति तीनटाको एकाकार हुनुपर्छ। अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
0: कतिपय सांसदहरूको चाहिँ प्रस्तुति अलिकति मर्यादित भयो भएन भन्ने सन्दर्भमा, पोसाकका सन्दर्भमा, उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन्, सिक्दै अगाडि बढ्ने कुरा हुन् कि यिनले पनि गहिरो अर्थ राख्छन् भन्ने तपाईँलाई लाग्छ?
2: सिक्दै अगाडि बढ्ने कुरा हो, हामीले यसलाई चाहिँ बिस्तारै प्रयोगमा लाउनुपर्छ। नयाँ साथीहरू हुनुहुन्छ, नयाँ उत्साह, नयाँ विचार, तर संसद भनेको विश्वलाई त्यो देशको राजनीतिक संस्कृति कस्तो छ भन्दाखेरि उसले संसद हेर्छ, संसदको गरिमा, त्यहाँका भाषा, त्यहाँ प्रयोग हुने गतिविधि, त्यो सम्पूर्ण चाहिँ हाम्रो पोलिटिकल कल्चर चाहिँ त्यो हो कि। अब संसदमा हामीले त्यो सम्मान जोगाउन सकेनौँ भने त्यसले पोलिटिकल कल्चरलाई पनि विश्व समुदाय राम्रोले चिनाउँदैन, त्यसैले हामी त्यो सबै गम्भीर हुनुपर्छ।
0: सांसद अर्जुन सिंह केसी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले लामो समयदेखि प्रतीक्षा गरिएको खर्च योजनाको सार्वजनिक घोषणा अघि रक्षा क्षेत्रमा थप 15 अर्ब पाउण्ड लगानी गर्ने घोषणा गरेका छन्। स्टार्मरका अनुसार सन् 2029 ब्रिटेनको वार्षिक रक्षा खर्च 80 अर्ब पाउण्ड पुग्नेछ। विपक्षी दलले भने यो खर्च वृद्धि पर्याप्त नभएको जनाएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: रक्षा क्षेत्रमा थप लगानीको घोषणा गरिरहँदा ब्रिटेनका प्रधानमन्त्रीले त्यसका लागि केही सड़क तथा ऊर्जा पूर्वाधार आयोजनाहरू रद्द गरिने पनि बताएका छन्। उनले आफ्नो सम्बोधनका क्रममा विश्वभर हतियारको होड बढ़िरहेको र आक्रामक गतिविधि तीव्र बन्दै गएको भन्दै युद्धबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै त्यसका लागि तयार रहनु भएको बताएका छन्। रक्षा खर्च योजना डिफेन्स इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको प्रयोग विस्तार गर्न 5 अर्ब पाउण्ड विनियोजन गरिने बताइएको छ। विपक्षी नेत्री केमी बेडनकले यो योजना पर्याप्त नभएको बताउँदै सशस्त्र बलले आवश्यक भनेको रकमको आधा भन्दा पनि कम रहेको टिप्पणी गरेकी छन्। त्यस्तै लिबरल डेमोक्राट पार्टीका नेता एड डेभीले योजना ढिलो आएको र अपर्याप्त बजेट भएको भन्दै आलोचना गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: रेडियो बिहानी समय संकेत यति बेला रातको 9 बज्यो।

0: चप्पल किने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
6: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
5: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
6: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि
5: ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ
6: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
6: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी

सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानो गोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
2: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741031429।
8: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त, हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस निलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
6: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
5: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
6: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
6: ए
7: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
8: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
10: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
9: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01525 3645 र सम्पर्क मोबाइल नम्बर 98511 74102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।